शुभ प्रभात, नमस्कार आदरणीय श्रोताहरू, हामी आकाशवाणी खरसाङको बिहानी प्रसारण सेवाबाट बोल्दैछौ। आज हो मंगलबार, अक्टोबर महिनाको 13 तारिक 2026 साल। तदनुसार विक्रम सम्वत 2083 सालको असोज 26 गते र सक सम्वत 1948 को असोज 20 गते। समय अहिले बिहानीको ठिक 6:25 अनि 41 सेकेन्ड भइरहेछ र अब शुभारम्भ गर्न लागिरहेका छौं आजको हाम्रो प्रभातकालीन प्रसारण एफएम 103.5 मेगाहर्जको ध्वनि तरंगमा। आकाशवाणी खरसाङ सुनिरहनु भएका समस्त नजिक अनि टाढाका अति आदरणीय श्रोताहरूमा म उद्घोषिका इशारा लगायत प्रसारण सहयोगी पेमा साङ्गे अनि प्राविधिक सहयोगी सचिन, हामी तीनैजनाको तर्फबाट धेरै धेरै शुभकामना अनि हार्दिक स्वागत सहित सप्रेम नमस्कार।

0: आदरणीय श्रोता, जीवनमा हरेक बिहानीले हामीलाई एउटा नयाँ अवसर दिने गर्छ। हिजोका अपुरा कामहरू, मनका चिन्ता र भोलिका अनिश्चिततालाई केही क्षणका लागि पर सार्दै आजको यो सुन्दर बिहानलाई कृतज्ञताका साथ स्वागत गरौं। हाम्रो मनमा शान्ति, बोलीमा मिठास र कर्ममा सद्भाव रहोस्। परिस्थितिहरू सधैँ हामीले चाहे अनुसार नहुन सक्छ, तर ती परिस्थितिहरूलाई कसरी स्वीकार गर्ने र कसरी अघि बढ्ने भन्ने कुरा हाम्रो हातमा हुन्छ। त्यसैले आउनुहोस्, केही क्षण आफ्नो मनलाई शान्त बनाउँदै परमात्मा प्रति श्रद्धा अर्पण गरौं र आजको दिन सबैका लागि सुख शान्ति र मंगलमय बनोस् भन्ने कामनाको साथ अधिवेशनको थालनी गरिरहेका छौं अर्चना कार्यक्रमबाट।
1: बडा दशैंको शुभ उपलक्ष्यमा हाम्रो विशेष सांगीतिक रूपक जय दुर्गा दुर्गेश्वरीको तेस्रो पर्व।

नवरात्रको तेस्रो दिनमा शक्तिकी देवी दुर्गालाई माता चन्द्रघण्टाको रूपमा पूजा अर्चना एवं उपासना गरिन्छ। चन्द्रघण्टा शब्दको अर्थ वा व्याख्या यस प्रकारले गरिएको छ, चन्द्र घण्टायाम यस्या सा, अर्थात् जसको मस्तकमाथि घण्टा आकारको चन्द्रमा विराजमान छ उनी देवी चन्द्र घण्टा हुन्। घण्टाको आकार भएको चन्द्रमामा अर्ध चन्द्रमाको अर्थ मानिन्छ।

0: सिंहमा सवार उग्र कोप एवं रौद्रताले युक्त चन्द्रघण्टा नामले विख्यात देवी दुर्गा हामीमाथि कृपा गर्नुहोस्।
1: यस अवस्थामा देवी सुवर्णका समान तेजोमय रङ्ग भएकी देखिन्छन्। देवी लावण्यमय दिव्य स्वरूपा छिन्। यिनका 3 नेत्र र 10 हात छन् अनि दशै हातमा 10 प्रकारका अस्त्र शस्त्र लिएकी छिन्। उग्र रूप धारण गरेकी देवी विशाल सिंहमा सवार देखिन्छन्। राक्षस तथा असुरहरूको विनाश गर्न तत्पर भई युद्धका लागि अग्रसर भएकी देखिन्छन्। यिनको घण्टाको भयानक स्वरले नै दुष्ट दैत्य राक्षस एवं दानवहरू आतिन्छन्, त्रस्त हुन्छन्। तर देवी आफ्ना भक्तहरूका लागि भने अभयदान प्रदान गर्छिन्।
0: सारा देवताहरूका शक्ति समुदाय नै जसको स्वरूप हो तथा जुन देवीले आफ्ना शक्तिले सम्पूर्ण जगतलाई व्याप्त गरेर राखेकी छिन्, यस्तीमा दुर्गा स्वरूपा चन्द्रघण्टाको अभिनन्दन पूजन विधिपूर्वक गर्नुपर्दछ। यिनै देवी चन्द्रघण्टा सारा पाप र तापहरूदेखि आफ्ना भक्तहरूका रक्षा गर्छिन्। यिनी यस्ती माता देवी हुन् जसले

बडा दशैंको शुभ उपलक्ष्यमा आज प्रस्तुत गरेका थियौं एक विशेष सांगीतिक रूपक जय दुर्गा दुर्गेश्वरीको तेस्रो पर्व। रूपकमा संस्कृत स्तोत्र पाठ पण्डित जगन्नाथ शर्मा, पण्डित केशव मिश्र, ऋतिका अधिकारी अनि अलंकार कुमार प्रधान। नेपाली वाचन जस योन्जन, देविका मोक्तान, मेनुका प्रधान, नरेन्द्र सिन्हा, रश्मि खवास अनि अलंकार कुमार प्रधान। गायन कलाकारहरू अरुणा लामा, सुनिता गजमेर, डेजी बराइली, हीरा रसाइली, नम्रता बल, रमला राई, कुमार सुब्बा, पेमा लामा, वंगेल लामा, महेन्द्र थापा, नवराज बल, पवन राई नामदुङ, भावना थापा, माया प्रधान, प्रमोद छेत्री, वरुण रसाइली र सदेव तामाङ। संगीतकारहरू कर्मयोञ्जन, केबी राई र महेश्वर लामा। रूपकका लेखक एवं गीतकार डाक्टर जस योन्जन प्यासी। रूपक अभिकल्पना चन्द्रदेव सिंह। रूपकको प्रस्तुति सहयोगी विकास सिंह, महेश्वर लामा र अलंकार प्रधान। उद्घोषिका रश्मि खवास। प्रस्तोता देविका मोक्तान र पारस चन्द्र आले। रूपकको चौथो पर्व भोलि यसै समयमा प्रस्तुत गरिनेछ। यो आकाशवाणी खरसाङ हो। अघिल्लो कार्यक्रमको घोषणा केही क्षणमै सुन्नुहुनेछ।

श्रोताहरूले यतिन्जेल विशेष रूपक सुन्दै हुनुहुन्थ्यो जय दुर्गे दुर्गेश्वरी आज नवरात्र पर्वको तेस्रो दिनको अवसरमा।

र श्रोताहरू अघिल्लो चरणमा अब समय भइरहेको छ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाउने प्रथम संस्कृत औ त्यसपछि हिन्दीमा समाचार।

श्रोताहरू, अघिल्लो क्रममा शुभ प्रभात कार्यक्रममा अब हामी डम्फु विषयमा श्रोताहरूलाई केही जानकारी दिँदै केही मादले गीतहरू पनि सुनाउनेछौँ। डम्फु तामाङ संस्कृतिको धड्कन, कुनै पनि समुदायको पहिचान, उसको भाषा, वेशभूषा र रहन सहन र संस्कृतिमा मात्र सीमित हुँदैन, त्यस समुदायको लोकसङ्गीत र परम्परागत बाजाले पनि उसको इतिहास, जीवनशैली र मौलिकतालाई चिनाउने काम गर्छ। यस्तै तामाङ समुदायको संस्कृति र पहिचानसँग जोडिएको एउटा मौलिक बाजा हो डम्फु। डम्फु तामाङ समुदायको सांस्कृतिक पहिचान र पुस्तौदेखि चल्दै आएको परम्पराको प्रतीक पनि हो। डम्फु सामान्य रूपमा गोलो आकारको काठको घेरामा छाला तानेर बनाइएको हुन्छ। यसको एकातिर छाला तानेको हुन्छ भने हातले ठोकेर यसलाई बजाइन्छ। यसलाई बजाउँदा विभिन्न ताल र ध्वनिहरू निकाल्न सकिन्छ। डम्फुको ताले गीतलाई लय दिन्छ र नाचलाई अझ रमाइलो बनाइदिन्छ। तामाङ समुदायको परम्परागत लोकसङ्गीतमा डम्फुको विशेष महत्व छ र विशेष गरी तामाङ सेलो गीत र नृत्यसँग यसको नजिकको सम्बन्ध रहिआएको छ। डम्फुको तालमा गाइने सेलो गीतले मानिसहरूको सुख दुःख, माया ममता, जीवनका अनुभव र सामाजिक सम्बन्धहरूलाई व्यक्त गर्ने गर्छ। यसले मानिसहरूलाई

एकै ठाउँमा भेला गराएर सबै गीत गाउन र नाच्न पनि प्रेरित गर्छ। डम्फुको आवाजमा एउटा छुट्टै किसिमको मिठास पाइन्छ। यसको ताल सुन्दा आफ्नो गाउँघर, आफ्नो माटो र पुर्खाहरूले जोगाएर राखेको परम्पराको सम्झना आउँछ। यही कारणले डम्फु तामाङ समुदायको संस्कृतिको जीवनको एक महत्त्वपूर्ण अङ्ग बनेको छ। त श्रोता साथीहरू, डम्फु विषयमा फेरि पनि हामी श्रोताहरूसित कुराकानी त राख्ने नै छौँ, तर अहिलेलाई भने सुन्नुहोस् यो मादली गीत कृष्ण बस्नेत औ साथीहरूको समूह आवाजमा।

त श्रोताहरूसित हामीले कुरा गरिरहेका थियौँ डम्फु विषयमा। समयको गतिसँगै सङ्गीतको क्षेत्रमा धेरै परिवर्तन आइसकेको छ। आज आधुनिक बाजा र प्रविधिको प्रयोग बढिरहेको छ। नयाँ पुस्ता पनि विभिन्न प्रकारका सङ्गीततर्फ आकर्षित भइरहेका छन्। यस्तो अवस्थामा आफ्ना मौलिक बाजा र लोकसङ्गीतको संरक्षण गर्नु आवश्यक भएको छ। डम्फु बजाउन सिक्नु, तामाङ सेलोको अभ्यास गर्नु, पुराना गीतहरू संकलन गर्नु र नयाँ पुस्तालाई यसको महत्व बुझाउनु संरक्षणका उपायहरू हुन्। संस्कृति भनेको पुराना कुराहरू सम्झनु मात्र होइन श्रोता, ती चीजहरूलाई आजको जीवनमा पनि जोगाएर राख्नु र आउने पुस्तालाई हस्तान्तरण गर्नु हो। त्यसैले डम्फुलाई चाडपर्व वा सांस्कृतिक कार्यक्रमहरूमा बजाइने बाजाका रूपमा मात्र नहेरी तामाङ समुदायको इतिहास, पहिचान र परम्परासँग जोडिएको अमूल्य सम्पदाका रूपमा बुझ्न आवश्यक छ। डम्फुको प्रत्येक तालमा एउटा परम्परा जोडिएको हुन्छ। यसको आवाजमा तामाङ समुदायको संस्कृति, आफ्नोपन र पुर्खाहरूको सम्झना सुनिन्छ। डम्फुको तालले मानिसहरूलाई आफ्नो संस्कृतिप्रति माया गर्न र त्यसलाई जोगाइराख्न प्रेरित गर्दछ। आफ्नो मौलिक बाजा जोगाउनु भनेको आफ्ना पुर्खाहरूले छोडेर जानुभएको सांस्कृतिक सम्पदालाई जोगाउनु हो। त्यसैले डम्फुको ताललाई पुस्तौ पुस्तासम्म जोगाइराख्नु हामी सबैको साझा जिम्मेवारी हो।

र यतिन्जेल हामीले हाम्रा श्रोताहरूसित कुरा गर्यौं डम्फु विषयमा, साथै कृष्ण बस्नेत औ साथीहरूको समूह आवाजमा मादले गीत पनि यहाँहरूलाई सुनायौं।

त श्रोताहरू, समय अहिले बिहानको ठिक 7:15:03 भइरहेछ र यसको साथै हामी पनि प्रवेश गरिसकेका छौँ आकाशवाणीको बिहानी प्रसारण सेवामा र श्रोताहरूलाई फेरि पनि हामी स्वागत अभिवादन जनाउँदछौँ। साथै आज नवरात्रि पर्वको तेस्रो दिनको पनि हार्दिक शुभकामना शुभेच्छा व्यक्त गर्दै अघिल्लो क्रममा अब समूह आवाजमा केही मालश्रीहरू यहाँहरूको निम्ति राखिरहेका छौँ।

0: यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो समूह स्वरमा मालश्री गीतहरू र अघिल्लो क्रममा अब समय भइसकेको छ बिहान 7:25 समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सबिना गिरीबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले 6 राज्यका लागि राज्यपालहरू नियुक्त गर्नुभएको छ। भारतले आज नयाँ दिल्लीमा बिम्स्टेकका गृहमन्त्रीहरूको पहिलो बैठक आयोजना गर्दैछ। बैठकमा आतंकवाद, अन्तर्देशीय संगठित अपराध, लागू औषध, गैर कानूनी वित्तीय कारोबार र साइबर सुरक्षा चुनौती जस्ता विषयहरूमा छलफल हुनेछ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले नयाँ सोच, नवीनता र स्पष्ट उद्देश्यबाट प्रेरित भई भारतको विकास यात्रामा देशका युवाहरूले सक्रिय सहभागिता जनाउनुपर्ने बताउनु भएको छ। महाराष्ट्रको चुनाव आयोगले ड्राफ्ट मतदाता नामावली सम्बन्धी दावी तथा आपत्ति दर्ता गर्ने म्याद 26 अक्टोबरसम्म थप गरेको छ। अनि सरकारले राष्ट्रिय इस्पात नीति भिजन 2047 मस्यौदा तयार पारेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले 6 राज्यका लागि राज्यपालहरू नियुक्त गर्नुभएको छ। हाल सिक्किमका राज्यपाल रहेका ओम प्रकाश माथुर अब केरलाका नयाँ राज्यपाल हुनेछन्। केरलाका राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकरलाई तमिलनाडुको राज्यपालमा नियुक्ति गरिएको छ। बज्रमोहन रामलाई ओडिसाको राज्यपालमा नियुक्त गरिएको छ भने डाक्टर सुधा यादवले कर्नाटकको राज्यपालका रूपमा कार्यभार सम्हाल्नुहुनेछ। डाक्टर ढलसिंह विसेनलाई उत्तराखण्डको राज्यपालमा नियुक्ति गरेको छ र दुष्यन्त गौतम सिक्किमका नयाँ राज्यपाल हुनेछन्। यी सबै नियुक्तिहरू सम्बन्धित व्यक्तिहरूले पदभार ग्रहण गरेको समयदेखि लागू हुनेछन्। ग्रामीण विकास मन्त्रालयले आजदेखि विजयवाडामा राष्ट्रिय सरस मेला 2026 आयोजना गर्ने भएको छ। विजयवाडामा पहिलो पटक आयोजना हुन

0: लागेको राष्ट्रिय सरस मेला ग्रामीण गरिबी उन्मूलन सोसाइटी र आन्ध्र प्रदेश सरकारको सहयोगमा आयोजना हुनेछ। देशका 30 भन्दा बढी राज्य र केन्द्रशासित प्रदेशका स्वसहायता समूहसँग सम्बन्धित 1500 भन्दा बढी महिला उद्यमीहरू यसमा सहभागिता हुनेछन्। राष्ट्रपति द्रौपदी मुर्मूले यसको उद्घाटन गर्नुहुनेछ। मेला यही महिनाको 31 तारिकसम्म चल्नेछ। भारतले आज नयाँ दिल्लीमा बिम्स्टेकका गृहमन्त्रीहरूको पहिलो बैठक आयोजना गर्दैछ। यस बैठकमा आतंकवाद, अन्तर्देशीय संगठित अपराध, लागू औषध, अतिवाद, मानव तथा अन्य अवैध ओसार पसार, गैरकानूनी वित्तीय कारोबार र साइबर सुरक्षा चुनौती जस्ता विषयहरूमा छलफल हुनेछ। सामाजिक सञ्जालमा एक पोस्ट गर्नुहुँदै गृहमन्त्री अमित शाहले यो बैठकले आतंकवाद र संगठित अपराध जस्ता चुनौतीहरूको सामना गर्न बिम्स्टेक देशहरूको साझा प्रतिबद्धतालाई झल्काउने बताउनु भएको छ। उहाँले आपसी समन्वय मार्फत बिम्स्टेक क्षेत्रलाई अझ सुरक्षित र बलियो बनाउन सबै सदस्य देशहरू प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभएको छ। बंगालको खाड़ी बहुक्षेत्रीय तकनिकी र आर्थिक सहयोग पहल बिम्स्टेक बंगलादेश, भूटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्याण्ड सम्मिलित एक क्षेत्रीय संगठन हो। यसको उद्देश्य बंगालको खाड़ीसँग जोड़िएको छ र यस वरिपरिका क्षेत्रका देशहरूबीच आर्थिक तथा प्राविधिक सहयोग प्रबन्धन गर्नु हो। दुई दिनसम्म चल्ने यस बैठकमा बंगलादेशमा गृहमन्त्री असदुज्जमान खान उपस्थित हुने छैनन्। उहाँको सट्टा गृह मामिलाका वरिष्ठ सचिव मन्जुर मोर्सेद चौधरीको नेतृत्वमा रहेको प्रतिनिधित्व मण्डलले सहभागिता जनाउनेछन्। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले नयाँ सोच, नवीनता र स्पष्ट उद्देश्यबाट प्रेरित भई भारतको विकास यात्रामा देशका युवाहरूले सक्रिय सहभागिता जनाउनुपर्ने बताउनु भएको छ। हिज नयाँ दिल्लीमा आयोजित दिल्ली संवाद 2026 सम्बोधन गर्नुहुँदै केन्द्रीय मन्त्री श्री गोयलले भारतको प्रगति तथा कठिनाईले भरिएको विश्व परिवेशमा पनि विभिन्न चुनौतीहरूको सामना गर्न भारतले देखाएको दृढतामाथि प्रकाश पार्नुभएको छ। उहाँले 1 अरब 40 करोड़ जनसंख्या भएको भारतले आफ्नो युवा शक्तिको बलमा अपार सामर्थ्य प्राप्त गरिरहेको उल्लेख गर्नुभयो। धेरैजसो देशहरू बढ्दो वृद्ध जनसंख्याको समस्यासँग जुधिरहेको बेला भारतको मध्यक उमेर 30 वर्षभन्दा कम छ। मन्त्री श्री गोयलले सन् 2047सम्ममा भारतको अर्थतन्त्र 30 ट्रिलियन डलरको बिन्दुमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। विदेश अंशदान विनियमन संशोधन विधेयक 2026 को समीक्षा गर्न गठित संयुक्त संसदीय समिति जेपीसी को बैठक हिज नयाँ दिल्ली स्थित संसद भवन परिसरमा सम्पन्न भयो। समितिले उक्त विधेयकका प्रावधानहरूको समीक्षा गरियो र सन् 2026 को शीतकालीन अधिवेशनको पहिलो साताको अन्तिम दिनसम्म संसदमा आफ्नो प्रतिवेदन पेश गर्नेछ। लोकसभाका सांसद संजय जायसवालको अध्यक्षतामा रहेको यस समिति समक्ष सरकारवालाहरूले आफ्ना विचार तथा सुझावहरू प्रस्तुत गर्नुभयो। यसमा इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया, क्याथोलिक बिसप कन्फरेन्स अफ इन्डिया, अल इन्डिया क्रिश्चियन काउन्सिल र सेन्टर फर एडभान्समेन्ट अफ फिलान्थ्रोपी प्रतिनिधिहरू समावेश रहेको छ। समितिले वरिष्ठ अधिवक्ता तथा राज्यसभाका सांसद कपिल सिब्बलसँग पनि उक्त विधेयकबारे छलफल गरियो। श्री संजय जायसवालले संचार माध्यमलाई जानकारी दिनुभयो अनुसार समितिले उपस्थित सबैका विचारहरू सुन्यो र ती बुन्दाहरूमाथि गहन छलफल गर्नेछ।
1: सभी को जिनको जिन विषयों पर कह रहा था हमने सभी को सुना है और उसके बाद कमेटी की मीटिंग में हम लोग उन सभी पर चर्चा करेंगे।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsGersheng अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रह समाचार। महाराष्ट्रको चुनाव आयोगले ड्राफ्ट मतदाता नामावली सम्बन्धी दावी तथा आपत्ति दर्ता गर्ने म्याद 26 अक्टोबरसम्म थप गरेको छ। मस्यौदा मतदाता नामावली 31 अक्टोबर अगस्तमा सार्वजनिक गरिएको थियो। परिमार्जित तालिका अनुसार दावी तथा आपत्तिको कार्यवाही 10 नोभेम्बरसम्ममा सम्पन्न हुनेछ भने अन्तिम मतदाता नामावली 16 नोभेम्बरमा प्रकाशित गरिनेछ। मुख्य निर्वाचन अधिकारीले योग्य नागरिक तथा सम्भावित मतदाताहरूलाई यो थपिएको समयको सदुपयोग गर्दै नाम दर्ता गर्न, विद्यमान विवरणहरू संशोधन वा आवश्यक परेमा आपत्तिहरू दर्ता गर्न आग्रह गर्नुभएको छ। विशेष गहन पुनरीक्षण एसआईआर पछि पंजाबका सबै 117 विधानसभा निर्वाचन क्षेत्रहरूका लागि अन्तिम मतदाता नामावली हिज सार्वजनिक गरिएको छ। राज्यमा मतदाताहरू

मा नक्सलहरूले लुकाएर राखेका स्वचालित हतियार जीवित कारतुस र विस्फोटक र ठूलो परिणामको हतियार भण्डार जफत गरिएको छ। आत्मसमर्पण गरेका नक्सलहरूबाट प्राप्त सूचनाका आधारमा जिल्ला पुलिस बल, जिल्ला रिजर्भ गार्ड र बस्तर फाइटर्सको संयुक्त टोलीले खोज तलास अभियान सञ्चालन गरी किस्ता राम पुलिस थानाको क्षेत्र अधिकारीभित्र पर्ने पालाचालमा गाउँको पहाडी तथा जंगली क्षेत्रमा पूर्ण नियन्त्रण कायम गरेको छ। सरकारले राष्ट्रिय इस्पात नीति भिजन 2047 को मस्यौदा तयार पारेको छ। यसले विश्व स्तरमा प्रतिस्पर्धात्मक प्राविधिक रूपमा उन्नत पर्यावरण मैत्री र स्रोतको कुशल उपयोग गर्ने इस्पात क्षेत्रको निर्माणका लागि दीर्घकालीन नीतिगत खाका प्रदान गर्दछ। यस नीतिको उद्देश्य विश्वव्यापी इस्पात उद्योगमा भारतको स्थिति सुदृढ पार्दै देशको बढ्दो इस्पातको माग पूरा गर्नु हो। नीति अनुसार देशको प्रति व्यक्ति इस्पात खपत 116 किलोग्राम बाट बढेर 302 किलोग्राम पुगेको छ भने भारतको कच्चा इस्पात उत्पादन सन् 2014-15 को 8.9 करोड टनबाट बढेर सन् 2025-26 17 करोड टन पुगेको छ। यस नीतिले सन् 2047 सम्ममा देशको इस्पात निर्यात 4.50 करोड टनसम्म पुग्ने प्रक्षेपण गरेको छ। भारतले सन् 2047 सम्ममा आफ्नो कच्चा इस्पात उत्पादन क्षमतालाई झण्डै 3 गुणाले बढाएर 60.40 करोड टन पुर्याउने तथा प्रशोधित इस्पातको माग 50.50 करोड टनसम्म पुर्याउने लक्ष्य राखेको छ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले 6 राज्यका लागि राज्यपालहरू नियुक्त गर्नुभएको छ। भारतले आज नयाँ दिल्लीमा बिम्स्टेकका गृहमन्त्रीहरूको पहिलो बैठक आयोजना गर्दैछ। बैठकमा आतंकवाद, अन्तर्देशीय संगठित अपराध, लागू औषध, गैर कानूनी वित्तीय कारोबार र साइबर सुरक्षा चुनौती जस्ता विषयहरूमा छलफल हुनेछ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले नयाँ सोच, नवीनता र स्पष्ट उद्देश्यबाट प्रेरित भई भारतको विकास यात्रामा देशका युवाहरूले सक्रिय सहभागिता जनाउनुपर्ने बताउनुभएको छ। महाराष्ट्रको चुनाव आयोगले ड्राफ्ट मतदाता नामावली सम्बन्धी दावी तथा आपत्ति दर्ता गर्ने म्याद 26 अक्टोबरसम्म थप गरेको छ। अनि सरकारले राष्ट्रिय इस्पात नीति भिजन 2047 को मस्यौदा तयार पारेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अहिले 9 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

समाचार प्रसारण पछि श्रोताहरू हामी पुनः उपस्थित भइसकेका छौँ। केही क्षण हजुरहरूलाई मनोरञ्जन गराउन पनि केही मास्टरी गीत साथै आधुनिक गीतहरूको साथमा। त श्रोताहरू, चाडबाड नजिकिँदै जाँदा हाम्रो मनमा छुट्टै किसिमको उत्साह र उमङ्ग जागेर आउँछ। घर आँगनमा चाडबाडको रौनक छाउन थालेपछि हाम्रा परम्परा, हाम्रा संस्कृति र पुराना सम्झनाहरू पनि ताजा भएर आउँछ। माझी गीतका सुमधुर धुनहरू सुन्दा त मानौ चाडबाड हाम्रो घर आँगन र दैलोमय आइपुगेको जस्तो हामीलाई अनुभूति पनि हुन्छ। यी धुनहरूले हाम्रो मनमा भक्तिभाव र श्रद्धा जगाउँदै साक्षात भगवती नवदुर्गा भवानीको आशीर्वाद प्राप्त गरिरहेको अनुभूति पनि हामीलाई गराउँछ। हाम्रो मौलिक संस्कृति र परम्पराको मिठास बोकेका यस्ता माझी गीतहरूले सांस्कृतिक धरोहरूलाई नयाँ पुस्तासम्म पुर्याउन पनि महत्वपूर्ण योगदान दिइरहेका छन्। आउनु श्रोताहरू, यही भक्तिभाव र चाडबाडको उमङ्गसँगै अबको केही क्षण माझी सुनेर आनन्द लिउँ।

यहाँले अहिले सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू संगीत प्रभाव कार्यक्रममा विविध कलाकारहरूको आवाजमा अब गुन्जनी गीत रहेको छ मनोज विश्वकर्मको आवाजमा मेरा विश्वकर्म सेन्चुरीको शब्दमा अनि कुमार सुन्दासको संगीतमा गीतको बोल रहेको छ मान्छेले भरिएको

0: जीवनको कुनै भरोसा हुँदैन। समय र परिस्थितिले हामीलाई कहाँबाट कहाँ पुर्याउँछ त्यो कसैलाई थाहा नै हुँदैन। यही नै जीवनको यथार्थ हो। त श्रोताहरू, अब भने आजको कार्यक्रमलाई यही समापन गर्ने अनुमति चाहन्छौँ। आशा छ यति बेला तपाईँहरू पनि दसैँको रमझममा रमाउँदै हुनुहुन्छ होला, घर आँगन सजाउँदै हुनुहुन्छ होला, नयाँ लुगा किन्ने, मिठा मिठा परिकारहरू बनाउने अनि परिवार र आफन्तजनसँग भेटघाट गर्ने तयारीमा जुट्नु भएको होला। त्यसैले यसपालिको दसैँलाई अझ रमाइलो र सुखद अनि अविस्मरणीय बनाउन सबैजना आआफ्नो तयारीमा जुट्नुहोस् भन्दै, दसैँको खुसीसँगै आफ्नो स्वास्थ्य, सुरक्षा र जिम्मेवारीलाई पनि उत्तिकै ध्यान दिनुहोस् होला भन्न चाहन्छु। यसै अवसरमा तपाईँहरू सबैलाई अग्रिम रूपमा बडा दसैँको हार्दिक मंगलमय शुभकामना तथा शुभेच्छा व्यक्त गर्न पनि चाहन्छु। माता दुर्गा भवानीको कृपा तपाईँहरू सबैमा रहिरहोस्। हरेक घर आँगनमा सुख, शान्ति, समृद्धि र खुसीको उज्यालो बनिरहोस्। फेरि नयाँ नयाँ गीतहरूको साथमा अर्को संगीत प्रवाह कार्यक्रममा श्रोताहरूसित भेट्ने नै छौ। अहिलेलाई भने बिदा चाहन्छौ।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ भारत 6G एलायन्सले तेस्रो अन्तर्राष्ट्रिय भारत 6G सिम्पोजियम 2026 विश्वव्यापी साझेदारीलाई सुदृढ बनायो। अनुवादक तथा वाचिका स्यारोन मंगर। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। नयाँ दिल्लीको द्वारकास्थित यशोभूमिमा संचार तथा ग्रामीण विकास राज्यमन्त्री डाक्टर चन्द्रशेखर पेमासानीको समापन मन्तव्यसँगै तेस्रो अन्तर्राष्ट्रिय भारत 6G सिम्पोजियम 2026 सम्पन्न भयो। इण्डिया मोबाइल कंग्रेस 2026 भारत 6G अलायन्सद्वारा आयोजित यस 3 दिवसीय कार्यक्रममा आईएमटी 2030 र त्यसपछिको यात्राको कार्ययोजनाबारे चर्चा गर्न विश्वभरिका दूरसञ्चार क्षेत्रका नेतृत्वकर्ता, नीति निर्माता, मापदण्ड निर्धारण गर्ने संस्थाहरू, उद्योग जगत, शैक्षिक क्षेत्र र अनुसन्धानकर्ताहरू एकै ठाउँमा भेला भए। आफ्नो सम्बोधनमा संचार तथा ग्रामीण विकास राज्यमन्त्रीले तेस्रो अन्तर्राष्ट्रिय भारत 6G सिम्पोजियम 2026 आयोजना गरेको तथा 30 भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ सहित 75 भन्दा बढी वक्ताहरूलाई आमन्त्रण गरेकोमा भारत 6G अलायन्सलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। राज्यमन्त्रीले भन्नुभयो, भारत विश्वको सबैभन्दा ठूलो दूरसञ्चार बजार मध्ये एकबाट महत्वपूर्ण दूरसञ्चार प्रविधि राष्ट्र बन्ने दिशामा अघि बढ़िरहेको छ र हाम्रो स्वदेशी प्रविधिको यात्राले हामीलाई एउटा महत्वपूर्ण पाठ सिकाएको छ। आत्मनिर्भरता र विश्वव्यापी सहकार्य एक अर्काका विरोधी होइनन्। हाम्रो क्षमता जति बलियो हुन्छ, विश्वसँगको हाम्रो साझेदारी पनि त्यति नै बलियो हुन्छ। राज्यमन्त्रीले पुरानो डिजिटल खाडल पूर्ने प्रयास भइरहेको बेला 6G नयाँ डिजिटल खाडल सृजना गर्नुहुँदैन। तसर्थ किफायतीपन, पहुँच र कभरेजलाई पछि सोच्ने विषयका रूपमा नभई प्रविधि निर्माणकै चरणमा अनिवार्य आवश्यकताका रूपमा समावेश गरिनुपर्छ। 6G सन्दर्भमा कनेक्टिभिटी टावरको दायरा सकिने ठाउँमै टुङ्गिनुपर्छ भन्ने छैन। भू आधारित र स्याटेलाइट नेटवर्कहरूलाई एकीकृत गरेर कनेक्टिभिटीलाई अझ टाढासम्म, जस्तै दुर्गम गाउँहरू, टापुहरू, महासागरहरू र परम्परागत नेटवर्कहरू पुग्न नसक्ने ठाउँहरूसम्म पुर्याउन सकिन्छ। भारत यी प्रविधिहरूको व्यापक स्तरमा परीक्षण गर्न र त्यसबाट सिकेका कुराहरू विश्वसँग बाँड्न तयार छ। हाम्रो राष्ट्रिय लक्ष्य विकसित भारत हो, अर्थात् हाम्रो स्वतन्त्रताको 100 वर्ष पूरा हुने सन् 2047 भारतलाई एक विकसित राष्ट्र बनाउने। विशेषज्ञहरूले 6G लागि 5G एडभान्स आदरहरू, विश्वव्यापी मापदण्डहरू, स्पेक्ट्रम र WRC-27 अन्तर्राष्ट्रिय परीक्षण तथा परीक्षण स्थलहरू, AI नेटिभ र दिगो नेटवर्कहरू, स्टार्टअप तथा शैक्षिक

0: क्षेत्र विश्वव्यापी गठबन्धनहरू र औद्योगिक प्रयोगका उदाहरण सम्बन्धी सत्रहरूमा योगदान पुर्याए। यस संगोष्ठीले विश्वव्यापी अन्तर सञ्चालन क्षमता र समावेशी 6G विकास विभिन्न देश उद्योग अनुसन्धान संस्था र मापदण्ड निर्धारण गर्ने निकायहरू बीचको सहकार्यमा निर्भर रहने कुरोमा जोड दिए। यसको एक मुख्य परिणाम जीएसएमए 16G जीटीआई अलायन्स 6G इनोभेसन फोरम ताइवान र भोइससँग 5 नयाँ समझदारी पत्रको आदान प्रदान रह्यो, जसले अन्तर्राष्ट्रिय सहयोग संयुक्त अनुसन्धान परीक्षण र ज्ञानको आदान प्रदानका अवसरहरूलाई सुदृढ बनायो। बी6जीएले 6G संयुक्त सिद्धान्तहरू सम्बन्धी प्रगति प्रतिवेदन सहित 10 श्वेत पत्र र प्रतिवेदनहरू पनि सार्वजनिक गर्यो। यसले सुरक्षित खुल्ला लचिलो समावेशी र दिगो 6G इकोसिस्टम निर्माणतर्फ भइरहेको निरन्तर प्रयासलाई दर्शाउँदछ। संचार राज्यमन्त्रीको उपस्थितिमा भएको समापन सत्रमा दूरसञ्चार विभागले इमर्जिङ साइन्स टेक्नोलोजी एन्ड इनोभेसन कन्क्लेभ 2026 पूर्व झलक प्रस्तुत गर्यो।
1: अहिले भर्खरै श्रोताहरूले सुन्नुभयो सम सामूहिक समीक्षा।

श्रोताहरू, अबको केही क्षणमा नै आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाउनेछौँ प्रथम हिन्दी औ त्यसपछि अङ्ग्रेजीमा समाचार। समाचार प्रसारणपछि 8:30 हामी पुनः श्रोताहरूको सेवामा उपस्थित रहने नै छौँ रङबिरङको संसारको आजको अङ्क लिएर। अनि आजको रङबिरङको संसारको विषय रहेको छ नाना पाटेकर। यसैले सुनिरहनुहोस्, जुडिरहनुहोस् आकाशवाणीसँग।

0: Kennedy and Chirag Shetty will lead India's campaign at the Denmark Open 2026, which begins today. Sindhu faces a formidable opening round challenge against Olympic champion and world number one Aun Sin-young of Korea in women's singles. She will be joined in the women's singles draw by compatriots Tanvi Sharma, Ashmita Chaleha, Devika Sehag and Unnati Hooda. And now for a look at today's newspapers. It's over to Shagun Chopra.
1: Thank you, Sarabjeet. The news that hawks the limelight today is that of the country's most iconic site for dissent. The Hindustan Times leads with, after 33 years, cops bar all protests at Jantar Mantar. Jantar Mantar no longer a protest site, says the Asian Age. Under the caption, course correction, rupee jumps 96 paise against dollar as measures take effect. Banks seek RBI relief, more time on strict forex curbs, writes the Financial Express. On the firecracker-induced air pollution, the Statesman writes, SC backs balanced approach to firecrackers ahead of Diwali. And finally, the Hindu notes global warming is turning sex reversal in frogs into extinction risk. And with that, it's back to you, Sarabjeet.
0: Thank you, Shagun. And now, before we end the bulletin, the headlines once again. President Draupadi Murmu appoints six governors. Rajendra Vishwanath Arlekar moved to Tamil Nadu and O.P. Mathur to Kerala. India to host first ever BIMSTEC Home Ministers meeting in New Delhi today. Election Commission launches nationwide outreach drive to ensure no eligible voters left out of electoral rolls. Four Lashkar-e-Taiba terrorists killed in landmine blast at LOC in Poonch district of Jammu and Kashmir. India's internet subscriber base crosses 111 crores. And in badminton, Denmark Open 2026 to begin today in Odense. For details of these stories and more, log on to our website www.newsonair.gov.in and News on AIR app. And with that, we end the morning news. Have a nice day.
2: आकाशवाणी से
3: आकाशवाणी दिल्ली केन्द्रको समाचार प्रसारणपछि आकाशवाणीको नेपाली प्रसारण सेवामा श्रोताहरूलाई फेरि पनि स्वागत अभिवादन जनाउँदछौ। समय अहिले बिहानको ठिक 8:30 अनि 22 सेकेन्ड भइरहेछ। अब प्रस्तुत छ रंग बिरंगको संसार। आ गई मेरे मौत का तमाशा देखने।
4: आ गए मेरी मौत का तमाशा देखने।
3: यो डायलग त हजुरहरुले सुन्नु नै भएको होला। यो संवाद भित्र एउटा पात्रको पीडा, आक्रोश थियो, चुनौती थियो र जीवनको कठोर यथार्थसँग जुझिरहेको एउटा मानिसको चुनौतीपूर्ण अभिनयको सशक्त आवाज पनि थियो। जब कुनै कलाकारले पर्दामा यस्ता संवादहरु बोल्छन्, तब उसले शब्दहरु मात्र बोलेका हुँदैनन्। आफ्नो अभिनय मार्फत पात्रभित्रको संसार, उसको विवशता, उसको विद्रोह र जीवनप्रतिको दृष्टिकोणलाई जीवन्त बनाइरहेका हुन्छन्। यही नै एउटा साधारण संवाद पनि असाधारण बन्छ र एउटा कलाकारको अभिनयले दर्शकको मनमा अमिट छाप छोड्न सफल हुन्छ। नमस्कार, म इशारा। श्रोताहरू सुन्दै हुनुहुन्छ साहित्य, सिनेमा, कलाकारिता, खेलकुद, आश्चर्य, साहस औ संसारका विभिन्न रंगीन आयामहरूलाई समर्पित कार्यक्रम रंग बिरंगको संसार। रंग बिरंगको संसारमा आज हामी यस्तै एक विशिष्ट कलाकारलाई सम्झिरहेका छौँ, जसको अभिनय चलचित्रको पर्दामा मात्र सीमित रहेन, जसको आवाज केवल संवाद उच्चारण गर्ने माध्यम मात्र बनेन र जसको व्यक्तित्व प्रसिद्धिको चमक धमकमा बिलाएन। उनै नाना पाटेकर, एउटा बुलन्द आवाज, विशिष्ट अभिनय शैली। बलिउड अर्थात भारतीय हिन्दी सिनेमाको इतिहासलाई हेर्ने हो भने नायकहरूको एउटा छवि स्थापित भएको पाइन्छ। अग्लोकत गोरो वर्ण, आकर्षक अनुहार, मिलेको नाक नक्सा र सुन्दर व्यक्तित्व, नायक भन्न साथै दर्शकहरूको मनमा परम्परागत स्वरूप यस्ता थिए। मानौ हिन्दी सिनेमामा हिरो बन्नका लागि बाहिरी आकर्षण नै सबैभन्दा महत्वपूर्ण थियो, तर स्थापित मान्यताहरूलाई चुनौती दिँदै आफ्नो छुट्टै पहिचान बनाउन सफल एक कलाकार भारतीय सिनेमामा देखा परे, नाना पाटेकर। नाना पाटेकरको अभिनयमा एउटा अनौठो शक्ति नै थियो।

आत्मा अनुशासन पात्र बुझ्ने दृष्टिकोण र अभिनय प्रतिको गम्भीरतालाई आफ्नो मूल विशेषताका रूपमा कायम राखे नाना पाटेकरले। सायद यही कारणले गर्दा उनको अभिनयमा बनावटी भन्दा स्वाभाविकता, बाहिरी प्रदर्शन भन्दा भावना, संवादको प्रभाव बढी अनुभूति गर्न सकिन्छ। नाना पाटेकरको फिल्मी यात्रा बारे कुरा गर्दा सन् 1990 दशक विशेष रूपमा उल्लेखनीय रहेको छ। यही समयमा नानाले आफ्नो अभिनय क्षमतालाई स्थापित गर्दै गम्भीर चरित्र, आक्रोशपूर्ण संवाद, सामाजिक विद्रोह र मनोवैज्ञानिक द्वन्द्व भएका पात्रहरूलाई पर्दामा जीवन्त बनाएका थिए। परिन्दा, तिरङ्गा, क्रान्तिवीर, अग्निसाक्षी जस्ता चलचित्रहरूले उनलाई दर्शकहरू माझ स्थापित मात्र गरेनन्, अभिनय क्षेत्रमा राष्ट्रिय स्तरको पहिचान दिलाउन महत्वपूर्ण भूमिका

अग्निसाक्षी व्यावसायिक रूपमा पनि सफल चलचित्र थियो। यसै फिल्म मार्फत उनले राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरे। नाना पाटेकरको अभिनय यात्रामा परिन्दा एउटा महत्वपूर्ण चलचित्र हो। विद्यु विनो चोपडाद्वारा निर्देशित परिन्दा फिल्ममा नानाले एक निर्दयी हिंसक ग्याङस्टरको भूमिका निर्वाह गरेका थिए। उनको अभिनयमा देखिएको क्रूरता, मनोवैज्ञानिक जटिलता र अस्थिर स्वभावले दर्शकहरूलाई निकै प्रभाव पार्यो र सोच्न बाध्य बनायो। परिन्दाका लागि उनलाई उत्कृष्ट सहायक अभिनेताको श्रेणीमा राष्ट्रिय पुरस्कार प्रदान गरियो। सँगै गम्भीर चुनौतीपूर्ण चरित्र निर्वाह गर्न सक्ने अभिनेताका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्यो। सन् 1993 आएको अङ्गार फिल्ममा नाना पाटेकरले उत्कृष्ट खलनायकको पुरस्कार प्राप्त गरे। यो सम्मानले उनको अभिनय प्रतिभालाई थप पहिचान दिलायो र एउटा नयाँ कुरा खुलायो। नकारात्मक भूमिका मार्फत पनि कलाकारले दर्शक तथा चलचित्र उद्योगको स्थान आकर्षित गर्न सक्छ भन्ने कुरा। वास्तवमा नाना पाटेकरको विशेषता यही नै थियो। पर्दामा निर्वाह गर्ने पात्र सकारात्मक होस् या त नकारात्मक, त्यसलाई आफ्नै अभिनय शैली, आवाज र भावनात्मक गहिराईको माध्यमबाट विशेष बनाए। अर्कोतर्फ खामोशी द म्युजिकल जस्ता भावनात्मक फिल्ममा उनले संवादविहीन पात्र मार्फत आफ्नो अभिनय क्षमताको अर्को असाधारण पक्ष प्रस्तुत गरे। 1996 प्रदर्शित खामोशी द म्युजिकल फिल्ममा बोल्न र सुन्न नसक्ने छोरी एनीका पिता जोसेफको भूमिका, हाउभाउ, आँखाको अभिव्यक्ति, शरीरको भाषा र मौनता मार्फत पीडा, प्रेम, असहायता र भावनात्मक द्वन्द दर्शकसम्म पुर्याउने साहस गरे। आफ्नो असक्षमताको कारण पीडा र संघर्षलाई शब्द बिना नै जीवन्त बनाए। उनको अभिनयले यहाँ फेरि अर्को कुरा प्रमाणित गर्यो कि प्रभावशाली अभिनयका लागि संवाद मात्र आवश्यक हुँदैन। श्रोता, नाना पाटेकरको व्यक्तित्वको चर्चा गर्दा उहाँको अभिनय प्रतिभासँगै उहाँसँग जोडिएको एउटा मानवीय पक्षलाई उल्लेख नगरी सक्दैनौ। निर्देशक रोहित सेट्टीले जब भागम भाग अगेनमा नाना पाटेकरलाई विशेष भूमिका निर्वाह गर्न अनुरोध गरेका थिए, चलचित्र पूरा भएपछि पारिश्रमिकको विषयमा कुरा उठ्दा रोहित सेट्टीले नानासँग उनलाई पारिश्रमिक कति दिने भनी प्रश्न गर्दा दुई बीचको निकट सम्बन्धलाई आत्मीय ढंगले व्यक्त गर्दै आफू पैसा लिनु नचाहेको, लिनु नै पर्ने हो भने पनि कुनै अनाथालयमा दान गर्न सुझाव दिएको प्रसंग रोहित सेट्टीले सार्वजनिक गरेका थिए। यो प्रसंगले हामीलाई नाना पाटेकरको व्यक्तित्वको अर्को सुन्दर पक्ष देखाउँछ। सन् 1993 प्रदर्शित चलचित्र तिरंगा फिल्ममा नाना पाटेकर र राजकुमार जस्ता दुई प्रभावशाली कलाकारहरूको संवाद प्रस्तुति शैली, आत्मविश्वास पर्दामा सशक्त उपस्थितिले चलचित्रलाई विशेष बनाएको थियो। भनिन्छ, आफ्नो कार्यशैली प्रति कसैको पनि अनावश्यक हस्तक्षेप मन नपराउने नाना पाटेकरले यदि राजकुमारले समेत उनको कार्यमा कुनै हस्तक्षेप गरेमा आफूलाई स्वीकार्य नहुने संकेत पहिलाबाट नै दिएका थिए। राजकुमार जस्ता स्थापित र प्रभावशाली कलाकारसँग काम गर्दा पनि आफ्नो मौलिकता र स्वतन्त्रतामा सम्झौता गर्न तयार नरहेको कुराबाट उनको स्वभावमा दृढता, कला प्रतिको आत्मविश्वास झल्किन्छ। यही कारण गर्दा उनलाई अन्य कलाकार भन्दा फरक स्पष्ट वक्ता, दृढ स्वभावका व्यक्तित्वका रूपमा पनि स्मरण गरिन्छ। खलनायकदेखि नायकसम्म, गम्भीर चरित्रदेखि लिएर भावनात्मक र मनोवैज्ञानिक द्वन्द्वले पूर्ण हास्य अभिनयसम्म नाना पाटेकरले हरेक भूमिकामा आफ्नो छुट्टै छाप छोडेका छन्। यही बहुआयामिक अभिनय क्षमताको प्रमाण उनले पाएका राष्ट्रिय तथा प्रतिष्ठित चलचित्र पुरस्कारहरू हुन्। परिन्दा फिल्ममा अन्नाको भूमिका मार्फत खलनायक चरित्रलाई नयाँ उचाइमा पुर्याए, जसको लागि सहायक अभिनेताको राष्ट्रिय पुरस्कार र फिल्मफेयर पुरस्कार 1992 को अङ्गार फिल्मका लागि

उत्कृष्ट खलनायक पुरस्कार र 1994 को क्रान्तिवीर उहाँको अभिनय यात्राको ऐतिहासिक उपलब्धि बन्यो। प्रताप नारायण तिलकको भूमिकामा उनले अन्याय, भ्रष्टाचार, सामाजिक विकृतिहरू विरुद्ध आवाज उठाए। यसको निम्ति पनि उहाँले राष्ट्रिय पुरस्कार, फिल्म फेयर पुरस्कार प्राप्त गरे। 1996 को अग्नि साक्षीका लागि राष्ट्रिय चलचित्र पुरस्कार पनि प्राप्त गरे। 2005 आएको अपहरण फिल्ममा नकारात्मक भूमिकाका लागि फिल्म फेयर आइफा र स्क्रिन अवार्ड प्राप्त गरे। हिन्दी सिनेमामा उनको योगदानको कदर गर्दै भारत सरकारले सन् 2013 पद्मश्री सम्मानबाट सम्मानित गरे। 3 राष्ट्रिय विभिन्न पुरस्कार तथा अन्य सम्मानहरू पनि धेरै नै प्राप्त गरे। भनिन्छ, जुन कुरा हामीसँग हुन्छ, चाहे त्यो भौतिक रूपमा होस्, मानवीय सम्बन्धहरू होस् या त कुनै व्यक्तिको प्रतिभा र उपस्थिति नै किन नहोस्, त्यसको महत्व हामीले सधैँ समयमा नै बुझ्न सक्दैनौ। सँगै हुँदा, हाम्रै वरिपरि हुँदा कुनै व्यक्तिले समाज र हाम्रो जीवनमा पुर्याएका योगदानलाई हामी सामान्य रूपमा लिने गर्छौ। तर जब त्यही उपस्थिति टाढिन्छ, जब त्यो आवाज सुन्न पाइँदैन, देख्न पाइँदैन, त्यो व्यक्तिलाई प्रत्यक्ष रूपमा देख्न पाइँदैन, तब मात्रै उसको महत्व बुझ्न थाल्छौ। सायद मानवीय स्वभावको विडम्बना यही नै हो। नाना पाटेकरको अभिनय यात्राले हामीलाई यही कुरा सम्झाएको छ। कलाकारको महानता उसको प्रसिद्धिमा होइन, दर्शकहरूको मनमा छोडेका प्रभाव र छापहरूबाट लगाउन सकिन्छ। अन्तमा आ गए मेरे मौतका तमासा देख्ने फिल्ममा उनले बोलेका डायलग जस्तै 8 अक्टोबर 2026 का दिन नाना पाटेकर हामी सबैबाट ओझेल भएर गए। तरै पनि उहाँको कला, उहाँको योगदान र दर्शकहरूको मनमा छोडेको अमिट छापलाई कसैले कहिले बिर्सने छैनौ। रङ बिरङको संसारको आजको प्रस्तुतिमा हामीले समेटेका यिनै भावनात्मक रङहरू सँगै अब तपाईँहरूसँग विदा माग्ने बेला भइसकेको छ। फेरि अर्को अङ्कमा अर्को व्यक्तित्व, अर्को कथा र संसारका नयाँ नयाँ रङहरूका साथ भेट्ने वाचा सहित अहिलेलाई म इशारा लगायत प्रस्तुता लेखनाथ राई बिदा मांग्छौ। नमस्ते। रङ बिरङको संसार कार्यक्रम पछि अब श्रोताहरूलाई सुनाउन लागिरहेका छौ कृष्ण बस्नेत औ साथीहरूबाट मादली गीत।

सुन्दै हुनुहुन्थ्यो आकाशवाणीको नेपाली प्रसारण सेवामा विविध प्रस्तुतिहरू। र अघिल्लो क्रममा हामी श्रोताहरूसित जुडिनेछौँ पुनः आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ एफएम 100.2 मेगाहर्ज लगायत न्यूज अन एआईआर मोबाइल एप साथै प्रसार भारतीको ओटिटी वेब्सको माध्यममा। र अबको समय हो आजको योजना, अनि आजको योजनाको विषय रहेको छ सेवा संकल्प अभियान अन्तर्गत पर्यावरणका लागि जीवनशैली अर्थात लाइफ स्टाइल फर इन्भाइरोमेन्ट, साथै फिल्मी गीतहरूको प्रस्तुति पनि यसमा समावेश रहनेछ।

श्रोताहरू त आउनुहोस् अब लागौ आजको योजनाको विषयतर्फ। आजको योजनाको विषय मैले अगावै भनिसकेको छु, लाइफ स्टाइल फर इन्भाइरोमेन्ट अर्थात् LIFE। भारत सरकारले मिशन लाइफ मार्फत वातावरण मैत्री जीवनशैली अप्नाउनु प्रोत्साहन गरेको छ। वातावरण संरक्षणका लागि जीवनशैलीमा परिवर्तन, दिगो भविष्यका लागि हाम्रो योगदान नाराको साथमा। वातावरण मानव जीवनको आधार हो। हावा, पानी, माटो, वन जंगल, नदी, पहाड़, वन्यजन्तु तथा जैविक विविधताले पृथ्वीमा जीवन सम्भव बनाएको छ। तर आधुनिक जीवनशैली, अनियन्त्रित उपभोग, तीव्र शहरीकरण, वन विनाश, प्लास्टिकको अत्याधिक प्रयोग र जीवाश्म इन्धनको बढ्दो खपतका कारण वातावरणमा गम्भीर असर परिरहेको छ। जलवायु परिवर्तन, वायु प्रदूषणको जलस्रोतको ह्रास र जैविक विविधताको विनाश आज विश्वकै प्रमुख चुनौती बनेका छन्। यस्तो अवस्थामा वातावरण संरक्षणलाई सरकारी नीति तथा कार्यक्रमहरूमा मात्र सीमित नराखी प्रत्येक व्यक्तिको दैनिक जीवनको हिस्सा बनाउनु अति नै आवश्यक हुन्छ। यही सोचमा आधारित अवधारणा हो वातावरणका लागि जीवनशैली अर्थात् लाइफ स्टाइल फर इन्भाइरोमेन्ट अर्थात् लाइफ। वातावरणका लागि जीवनशैली भन्नाले प्रकृति मैत्री जिम्मेवार र दिगो जीवनशैली अप्नाउनु हो। यसलाई मानिसले आफ्नो दैनिक व्यवहार र उपभोग गर्ने तरिकामा परिवर्तन ल्याएर प्राकृतिक स्रोतको संरक्षण गर्न प्रेरित गर्न सक्छ। यसको मुख्य उद्देश्य प्रदूषण कम गराउनु मात्र होइन, सीमित प्राकृतिक स्रोतहरूको विवेकपूर्ण उपयोग गर्नु, फोहोर उत्पादन घटाउनु र जथाभावी फोहोरहरू नफ्याँक्नु अनि भावी पुस्ताका लागि स्वच्छ र सुरक्षित वातावरण कायम राख्नु हो। 2022 गुजरातको केवाडियामा यस अभियानको औपचारिक रूपमा शुभारम्भ गर्नुभएको थियो। माननीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने यस अभियानले वातावरण संरक्षणका लागि व्यक्तिगत तथा सामूहिक व्यवहार परिवर्तनमा जोड़ दिँदछ। प्रकृतिको संरक्षण हाम्रो जिम्मेवारी, वातावरण मैत्री जीवनशैली हाम्रो प्रतिबद्धता। त भर्खरै श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो सेवा संकल्प अभियान अन्तर्गत आजको योजना पर्यावरणका लागि जीवनशैली अर्थात् लाइफ स्टाइल फर इन्भाइरोमेन्ट। त श्रोताहरू अब अघिल्लो क्रममा हामी तपाईँहरूले केही क्षण फिल्मी गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौँ।

श्रोताहरूले कार्यक्रमको यो पहिलो गीत सुन्दै हुनुहुन्थ्यो मासुम चलचित्रबाट आरती मुखर्जीको आवाजमा भने अघिल्लो गीत लिएका छौँ च्यादेनी चलचित्रबाट लता मङ्गेशकर अनि बाबला मेहताको युगल आवाजमा।

0: नमस्कार, यो आकाशवाणी हो। 9 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी। प्रधानमन्त्री नरेन्द्र मोदीले नवरात्रको तेस्रो दिनको अवसरमा शुभकामना व्यक्त गर्नुभयो। सामाजिक सञ्जालमा गरेको एक पोस्टमा उहाँले यो दिन साहस, शान्ति र दैवी शक्तिकी प्रतिमूर्ति देवी चन्द्र घण्टाप्रति समर्पित रहेको उल्लेख गर्नुभयो। उहाँले सबैको सुख, समृद्धि र सफलताको कामना गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भन्नुभयो, देवी वैष्णवीको देवी शक्ति असीम वीरताको प्रतीक हो र उहाँ नै ब्रह्माण्डको सर्वोच्च शक्ति हुनुहुन्छ। सामाजिक सञ्जालमा संस्कृतको एउटा श्लोक साझा गर्नुहुँदै श्री मोदीले बताउनुभयो, देवीले सम्पूर्ण ब्रह्माण्डको सञ्चालन गर्नुहुन्छ र प्रसन्न भएपछि मोक्ष, मुक्ति प्रदान गर्नुहुन्छ। जम्मू कश्मीरको पुंछ जिल्लामा लाइन अफ कन्ट्रोल नियन्त्रण रेखा नजिकै घुसपैठको प्रयासका क्रममा भएको ल्यान्डमाइन विस्फोटमा लश्कर ए तोयबाका एक उच्च कमाण्डर सहित 4 आतंकवादी मारिएका छन्। मारिनेहरूमा लश्करका उच्च कमाण्डर मोहम्मद फैजान, मोहम्मद इस्तिक्याक, मोहम्मद वकास र मोहम्मद आसिम रहेका छन्। चुनाव आयोगले मतदाता नामावलीमा प्रत्येक योग्य नागरिकको नाम सुनिश्चित गर्न पहल तीव्र पारेको छ। यसका लागि सबै राज्य र केन्द्र शासित प्रदेशहरूमा विशेष अभियान चलाइने भएको छ। केन्द्र सरकारले क्यान्सरको उपचारमा प्रयोग हुने औषधिहरूको नाफाको सीमालाई अधिकतम खुद्रा मूल्यको 30% सीमित गर्ने निर्णय गरेको छ। केन्द्र सरकारले सर्वोच्च अदालतलाई यस निर्णयबारे जानकारी गराएको हो। केन्द्रीय विद्युत सचिव पंकज अग्रवालले हिज नयाँ दिल्लीमा युरोपेली आयोगका कर तथा भन्सार संघका महानिदेशक गेरासिमोस थामससँग द्विपक्षीय बैठक गर्नुभयो। बैठकमा भारतको कार्बन बजारको विकास, युरोपेली संघको कार्बन सीमा समायोजन तन्त्र सीबीएएम र उन्नत प्राविधिक सहयोगका अवसरहरूबारे छलफल केन्द्रित थियो। अनि अन्तर्राष्ट्रिय महासन्धिको दायराभित्र समेट आह्वान गरेको छ। संयुक्त राष्ट्र संघको महासभाको 6 समितिमा बोल्दै महासंघका राष्ट्रलागि भारतको स्थायी नियोगकी काउन्सिलर आर मिथिले प्रस्तावित महासन्धिको ढाँचाभित्रै रहेर यस विषयलाई सम्बोधन गरिरहने बताउनु भएको छ। आकाशवाणीबाट 9 बजेको प्रमुख समाचार पूरा भयो। अहिले 9:25 समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: श्रोताहरू, मुख्य समाचार पछि फेरि हामी उपस्थित भइसकेका छौँ हिन्दी चलचित्रका सदाबहार गीतहरू लिएर। आशा छ यी पुराना गीतहरूले हजुरहरूको पुरानो सम्झनालाई अवश्य नै ताजा बनाइदिनेछ भनेर। र अब प्रस्तुत गरिरहेका छौँ 1963 प्रदर्शित भएको हिन्दी चलचित्र तेरे घर के सामने फिल्मको एउटा अत्यन्तै लोकप्रिय गीत दिल का भवर करे पुकार। देव आनन्द र नूतनको मुख्य भूमिका रहेको यस चलचित्रलाई विजय आनन्दले निर्देशन गरेका थिए भने चलचित्रको निर्माण देव आनन्द स्वयंले गरेका थिए। यस चलचित्रको संगीत एसडी वर्मनले दिनुभएको थियो भने गीतका शब्दहरू हसरत जयपुरीले लेख्नुभएको थियो र विशेष गरी मोहम्मद रफीको मधुर आवाजमा सजिएको दिल का भवर करे पुकार गीत आज पनि संगीत प्रेमी श्रोता को मनमा उत्तिकै प्रिय बनेको छ। यस गीतमा देव आनन्द र

जनको आकर्षक प्रस्तुतिले पनि गीतलाई अझ विशेष बनाएको थियो। प्रस्तुत छ कार्यक्रमको यो पहिलो गीत, तेरे घर के सामने फिल्मबाट दिलका भवर करे पुकार।

जीवनका उतार चढ़ाउहरूलाई सुन्दर ढंगले प्रस्तुत गरेको थियो। चलचित्रको संगीत उत्तम सिंहले दिनुभएको थियो भने गीतका शब्द आनन्द बक्सीले रचना गर्नुभएको थियो। अब लता मंगेशकर र उदित नारायणको सुमधुर आवाजमा सजिएको दिल तो पागल है गीतको आनन्द लिनुहोला।

0: त श्रोताहरू, भर्खरै तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो सन् 1997 सालमा यशराज फिल्म्सको ब्यानरमा निर्माण भएको लोकप्रिय हिन्दी चलचित्र दिल तो पागल है। अनि त्यसभन्दा अघि सुन्नुभयो 1963 प्रदर्शित चलचित्र तेरे घरकै सामने फिल्मका दुईवटा मिठा गीतहरू। पुराना होस् या त नयाँ होस्, यस्ता सदाबहार गीतहरूले तपाईँ हामीलाई हिन्दी चलचित्र सङ्गीतका सुन्दर पलहरूमा फेरि एकपटक फर्काएर लाने गर्छ। आशा छ यी गीतहरू सुनेर अवश्य यहाँहरूले केही क्षण रमाइलो गर्नुभयो।
1: तो शुरू करें इन्वेस्टिंग का पार्ट।

0: विकास अधिकारी कौशिक चक्रवर्ती, वरिष्ठ अधिवक्ता रमेश अग्रवाल लगायतको उपस्थितिमा गाइड म्याप सार्वजनिक गरिएको हो। कार्यक्रममा दार्जीलिङ जिल्ला पुलिस अधीक्षक आइपिएस वाई श्रीकान्त जगन्नाथ राव, विधायक सोनम लामा, महकुमा शासक पेमा शेर्पा तथा अतिरिक्त पुलिस अधीक्षक अनिन्द सुन्दर भट्टाचार्य, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती आदिले दुर्गा पूजाका समयमा ट्राफिक व्यवस्थापन र सुरक्षा उपायहरूको महत्वबारे वक्तव्य राखेका थिए। भारतीय जनता पार्टीका दार्जीलिङ जिल्ला सचिव एवं प्रवक्ता नीरज थापालाई दार्जीलिङ जिल्ला विद्यालय बोर्डको तदर्थ समितिको अध्यक्ष पदमा नियुक्त गरिएको छ। उहाँको यस नियुक्तिलाई जिल्लाको विद्यालय शिक्षा प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण जिम्मेवारीका रूपमा हेरिएको छ। तदर्थ समितिको अध्यक्षका रूपमा नीरज थापाले जिल्लाको विद्यालय शिक्षा प्रणालीसँग सम्बन्धित विभिन्न विषयहरूको व्यवस्थापन, समितिको कार्य सम्पादन तथा शैक्षिक क्षेत्रका समस्याहरूको समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। खरसाङको गोर्खा जनपुस्तकालय भवनमा खरसाङमा हुन गइरहेको फूलपाती शोभायात्रा एवं सम्मान कार्यक्रमलाई लिएर आयोजक समितिको बैठक सम्पन्न भएको छ। उक्त सभा आयोजक समितिका अध्यक्ष आयन शर्माको अध्यक्षतामा सम्पन्न भयो। सभालाई सूचना अनि सांस्कृतिक विभाग खरसाङका प्रभारी अनि फूलपाती शोभायात्रा एवं सम्मान कार्यक्रमका सचिव गोविन्द छेत्रीले सञ्चालन गर्नुभएको थियो। उहाँले सभामा उपस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई फूलपाती शोभायात्रा एवं सम्मान कार्यक्रमलाई कसरी सभ्य प्रकारले भव्यता प्रदान गर्न सकिने भन्ने विषयमा जानकारी गराउनु भएको थियो। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
1: समय अहिले बिहानको ठिक 9:30 अनि 22 सेकेन्ड भइरहेछ।
2: नमस्कार आदरणीय श्रोता, 103.5 MHz आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम सीमा क्षेत्रबाटमा यहाँहरू सम्पूर्णलाई म नवराजको न्यानो अभिवादन। श्रोतामित्र, सीमा क्षेत्र कार्यक्रम जहाँ हामी भारतका छिमेकी राष्ट्रहरूसँगको के कस्तो कुराकानीहरू छ सो कुराहरू लिएर आउने गर्छौँ। सोही क्रममा आजको बसाइमा यहाँहरू सामु प्रस्तुत छ भारत अनि भुटान बीच व्यापारिक सम्झौताका केही कुराकानीहरू।

0: भारत र भूटान का व्यापारिक सम्बन्धहरू गहिरो ऐतिहासिक र मित्रवत छन्। यी दुई देशहरू बीचको व्यापारिक सम्बन्ध विचित्र कुरोहरूमा आधारित छ, जसले दुवै देशको आर्थिक विकासमा योगदान पुर्याउँदछ। यही कारण यहाँ भारत र भुटानका व्यापारिक सम्बन्धहरूका केही विशेष पक्षहरूलाई हेर्नुपर्दा व्यापारिक पक्षलाई सर्वप्रमुख राख्न सकिन्छ। भारत भुटानको प्रमुख व्यापारिक साझेदारी हो। भुटानका लागि भारत सबैभन्दा ठूलो निर्यात र आयातका देश हो। भुटानले भारतलाई मुख्यतया जलविद्युत, कृषि उत्पादन र वन्यजन्तु उत्पादन निर्यात गर्दछ भने भारतबाट भुटानले खाद्यान्न निर्माण गरी सामग्री र औषधि जस्ता सामानहरू आयात गर्छन्।
1: भुटान र नेपालको जुन किसिमको भारतसँगको एउटा सम्बन्ध छ, एउटा इतिहास छ है, एउटा संस्कृति जोडिएको छ, जरामा जुन चाहिँ जोडिएको छ र त्यसलाई जुन किसिमले हामीले कायम राखेको छौँ है, हुनसक्छ अब मनमुटाव हुन्छ कोही बेला है, मानिसहरू त हो है, मनमुटाव हुन्छ, तर मलाई लाग्छ भारतसँग भा नेपालको संलग्नता छ भने नेपाललाई बेसी फाइदा हुन्छ जस्तो लाग्छ मलाई। जस्तै भुटानमा पनि त्यही छ है, भुटानमा भारतले त्यहाँ भुटानको जति पनि सरकार हुनुहुन्छ, त्यहाँको एजेन्सीहरू हुनुहुन्छ, भारतले जहिले पनि हात अगाडि बढाएकै हुन्छ। अनि अझै यसलाई कसरी मित्रतालाई कसरी बढाएर लाने है, अब सानो सानो प्रब्लमहरू सानो सानो उयोहरू हुन्छ त्यसलाई सल्भ गर्ने एउटा मेकानिजम बनिनु पर्यो, बनिएको पनि छ है, बनिएको छ, त्यो थुप्रो मेकानिजम छ, बोर्डरको लागि अलग्गै मेकानिजम छ, ट्रेडको लागि अलग्गै मेकानिजम छ, इन्टेलिजेन्स सेयरिङको लागि अलग्गै मेकानिजम छ, त्यो सब छ है, त्यसलाई प्रयोग गर्नु पर्यो, त्यसलाई चलाउनु पर्यो, र के चाहिँ खाँचो छ है दुई देश बिचमा, के अझै खाँचो छ, के कुरामा अझै पुर्ताल गर्नु सकिन्छ है, मलाई लाग्छ भारत सरकारले त्यसमा गम्भीरसँगले एउटा सोच्नुहुन्छ जस्तो लाग्छ।
0: भुटानको अर्थतन्त्रमा जलविद्युतको महत्त्वपूर्ण भूमिका छ र भारतले भुटानका जलविद्युत परियोजनाहरूमा ठूलो लगानी गरेको छ। यसमा भुटान भारत जलविद्युत परियोजना जस्ता सहकार्य समावेश छन्, जसले दुवै देशलाई ऊर्जा आपूर्ति र आर्थिक लाभमा सहयोग पुर्याउँदछ। भारत र भुटान बीच विभिन्न व्यापारिक सम्झौताहरू र सन्धिहरू छन्, जसले व्यापारको प्रवाहलाई सहज बनाउँछन्। भारत भुटान व्यापारको सम्झौताले शुल्क र अन्य व्यापारिक बाधाहरूलाई पनि

गर्ने उद्देश्य राख्दछ। भुटान र भारत बीचको सीमा खुल्ला छैन, तर पनि सीमापार व्यापारलाई प्रोत्साहित गर्न विभिन्न व्यवस्थाहरू छन्। भुटानी उत्पादनहरू भारतीय बजारहरूमा सजिलैसँग पहुँचमा आउँछन्, जसले भुटानको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्दछ भने भारतको अर्थतन्त्रमा पनि यसले धेरै सहयोग पाउँदछ। श्रोतामित्र, हामी छौँ 103.5 MHz आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम सीमा क्षेत्रबाटमा, र आजको बसाइमा हामी कुराकानी गरिरहेछौँ भारत र भुटान बीच व्यापारिक सम्बन्धका केही कुराकानीहरू। यस विषयमाथि थप कुराकानी म अवश्य लिएर आउने नै छु। त्यतिन्जेलको निम्ति अहिलेलाई सुन्दै गर्नुहोस् यो मिठो गीत।

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँ सम्पूर्णलाई कार्यक्रममा पुनः स्वागत छ। हामीले गीत पूर्व कुराकानी गरिरहेथ्यौँ भारत भुटानका व्यापारिक सम्बन्धका केही कुराकानीहरू। भारतले भुटानलाई विकास सहायता र अनुदान प्रदान गर्दछ। यसमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य सेवा र कृषि विकासका लागि सहायताहरू समावेश छन्। भविष्यमा भारत र भुटानले थप आर्थिक सहकार्य र व्यापारिक अवसरहरूको खोजी गर्न सक्छन्। यसमाथि थुप्रै सम्भावनाहरू हामी देख्न सक्छौँ। नयाँ प्रविधि, उत्पादन विविधीकरण र दिगो विकासका पहलहरूले दुवै देशका लागि फाइदा पुर्याउन सक्छ। समग्रमा भारत र भुटानका व्यापारिक सम्बन्धहरू मित्रवत र सहयोगात्मक छन्, जसले दुवै देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याइरहेका छन्।

श्रोत मित्र हजुरले भर्खरै सुन्दै हुनुहुन्थ्यो 103.5 मेगाहर्ज आकाशवाणी खर्साङको प्रस्तुति कार्यक्रम सीमा क्षेत्र बाटामा। र आजको यस सीमा क्षेत्र कार्यक्रम मार्फत हामीले कुराकानी गर्यौँ भारत अनि भुटानका व्यापारिक सम्बन्धहरूमाथि। यसैको साथमा घडीले भने अब मलाई पनि जाने सन्देश दिइरहेको छ। आउँदो कार्यक्रममा हजुरहरूसँग यस्तै मिठो विषयवस्तुमाथि कुराकानी गर्ने भाषाको जानकारी गराउँदै आजको बसाइबाट म नवराजलाई दिन बिदा। हजुरहरू जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ, खुसी रहनुहोस्, आनन्दित रहनुहोस्। हवस् त, नमस्ते।

नमस्कार, आकाशवाणीको बिहान 10 बजेको मुख्य समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले नवरात्रको तेस्रो दिनको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा उहाँले यो दिन साहस, शान्ति र दैवी शक्तिकी प्रतिमूर्ति देवी चन्द्रघण्टाप्रति समर्पित रहेको उल्लेख गर्नुभयो। उहाँले सबैको सुख, समृद्धि र सफलताको कामना गर्नुभयो। दिल्लीको शान्ति सुरक्षा स्थितिलाई मध्यनजर गर्दै ट्राफिक पुलिसले एक सूचना जारी गरेको छ। दिनभरि नै राष्ट्रिय राजधानीका विभिन्न भागमा ट्राफिक व्यवस्था प्रभावित हुने सम्भावना छ। कतिपय स्थानमा यातायात मार्ग परिवर्तन गरिन सक्छ। भारतले मानवता विरुद्धको अपराधको श्रेणीमा पर्ने आतंकवादी कार्यहरूलाई त्यस्ता अपराधको रोकथाम र सजाय सम्बन्धी प्रस्तावित अन्तर्राष्ट्रिय महासन्धिको दायराभित्र समेट्न आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघको महासभाको छैटौं समितिमा बोल्दै राष्ट्रसंघका लागि भारतको स्थायी नियोगकी काउन्सिलर आर मिथलीले प्रस्तावित महासन्धिको ढाँचाभित्रै रहेर यस विषयलाई सम्बोधन गरिनुपर्ने बताउनु भएको छ। कर्नाटक उच्च अदालतले अनुसूचित जाति र अनुसूचित जनजातिका लागि आरक्षण बढाउने सन् 2022 राज्य कानूनलाई खारेज गरेको छ। प्रधान न्यायाधीश विभु बखुर र न्यायाधीश केएस हेमलेखा सम्मिलित संयुक्त पीठले उक्त कानूनलाई असंवैधानिक घोषणा गरेको हो। उत्तर पूर्वी क्षेत्र विकास मन्त्रालयका सचिव कटिकिथला श्रीनिवासले उत्तर पूर्वी राज्यहरूमा व्यवसाय सुरु गर्न चाहनेहरूलाई ब्याङ्कहरूले सम्भव भएसम्मको सम्पूर्ण सहयोग उपलब्ध गराउने बताउनु भएको छ। भारतले दिगो विकास लक्ष्यहरूको प्राप्तिलाई गति दिन वित्त, प्रविधि, हस्तान्तरण र क्षमता विकासमा व्यापक पहुँचको आह्वान गरेको छ। यस सन्दर्भमा गरिबी निवारण एक मुख्य प्राथमिकता हो। आजदेखि 15 अक्टोबरसम्म जम्मू कश्मीरका विभिन्न भागमा भारी वर्षा र तीव्र हावाहुरी चल्ने सम्भावना छ। मौसम विभागले 16 अक्टोबरमा केही क्षेत्रमा हल्का वर्षा हुने पूर्वानुमान गरेको छ। आकाशवाणीबाट बिहान 10 बजेको मुख्य समाचार पूरा भयो। अघिल्लो मुख्य समाचारको साथमा दिउँसो 1 बजे पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोताहरू, आज हो नवरात्रि पर्वको तेस्रो दिन। यस पावन अवसरमा सबैभन्दा पहिले हामी माता दुर्गा भवानीको चरणमा श्रद्धापूर्वक शिर झुकाउँ र उहाँसँग आफ्नो परिवार, हाम्रो समाज तथा समस्त मानव जगतको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र अन्य धेरै असल कार्यहरूको निम्ति कामना गरौँ। र भनिन्छ, जब मनमा श्रद्धा हुन्छ तब कठिन परिस्थितिहरूमा पनि आशाको एउटा दियो बलिरहन्छ। जब मनमा विश्वास हुन्छ तब जीवनका अप्ठ्यारा बाटाहरूमा पनि अघि बढ्ने साहस प्राप्त गर्छौँ। अनि जब हाम्रो मनमा दया, करुणा र प्रेम हुन्छ तब हामीले अरूको जीवनमा पनि खुसीको उज्यालो छर्न सक्छौँ। माताको आराधना गर्नु भनेको मन्दिरमा पूजा गर्नु मात्र होइन, हाम्रो व्यवहारमा पनि असल विचार र सत्कर्मलाई स्थान दिनुपर्छ। कसैलाई दुःख नदिऊ, दुःखी मनलाई शान्त हुन दिऊ, निराश भएको व्यक्तिलाई आशाको शब्द सुनाऊ र आफूले सकेको सानो सानो सहयोगबाट कसैको अनुहारमा मुस्कान ल्याउने प्रयास गरौँ। सायद यही नै साँचो भक्ति र मानवताको सुन्दर रूप हो। यही शुभकामना राख्दै श्रोताहरू, अब भने हलो खरसाङको आजको अङ्क आरम्भ गर्ने अनुमति श्रोताहरूबाट मैले लिएँ।

श्रोताहरु, हेलो खरसाङको आजको अङ्कमा म यहाँहरूको साथमा छु, हजुरहरूकै रेडियो साथी इशारा। त आउनुहोस् अब विभिन्न जानकारी, मिठा मिठा गीत संगीत र सकारात्मक विचारहरूका साथ शुरू गरौं आजको हाम्रो आफ्नै कार्यक्रम हेलो खरसाङ।

त श्रोताहरू, आजको हलो खरसाङको अङ्क आरम्भ भइसकेको छ अनि आजको अङ्कमा म श्रोताहरूकै साथ इशारा उपस्थित भएका भएकी छु। मेरो सहयात्री, मेरो प्रसारण सहयोगी पेमा साङ्गे अनि प्राविधिक सहयोगी सचिनको साथमा। त श्रोताहरू, आज भने 13 अक्टोबर हो र हामी आज 13 अक्टोबरमा प्रवेश गरिसक्दा आजको तापक्रम के कस्तो रहनेछ सो बारेमा कुरा गरौँ। र अहिले भने हाम्रो आकाशवाणी खरसाङ लगायत खरसाङका सम्पूर्ण क्षेत्रहरूमा आकाश सफा,

घमाइलो र मौसम निकै रमाइलो भइरहेको छ श्रोता, र वर्षा यामको विदाईसँगै शरद ऋतुको सुन्दरता पनि प्रकृतिमा झल्किन थालेको महसुस गरिरहेका छौ। निलो आकाश, स्वच्छ वातावरण र न्यानो घामले दिनलाई अझ रमाइलो बनाइरहेको छ। र अब कुरा गरौं आज खरसाङ, दार्जीलिङ, कालिम्पोङ र मिरिकको तापमानको बारेमा। आजको मौसम पूर्वमान अनुसार खरसाङका अधिकतम तापक्रम करिब 23 डिग्री सेल्सियस र न्यूनतम तापमान 18 डिग्री सेल्सियस रहने पूर्व अनुमान छ भने दार्जीलिङमा अधिकतम तापमान करिब 22 डिग्री सेल्सियस र न्यूनतम तापमान 12 डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। कालिम्पोङमा अधिकतम तापमान करिब 25 डिग्री सेल्सियस र न्यूनतम तापमान 16 डिग्री सेल्सियसको आसपासमा रहने सम्भावना छ। र त्यसै गरी मिरिकमा अधिकतम तापमान करिब 24 डिग्री सेल्सियस र न्यूनतम तापमान 14 डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ। श्रोताहरू, यी तापमानहरू मौसम पूर्वानुमान आधारित अनुमानहरू मात्र हुन्। स्थानीय अवस्था र दिनभरि मौसममा आउने परिवर्तन अनुसार तापक्रममा केही घटबड पनि हुन सक्छ। घमाइलो दिनको आनन्द लिनुहोस्, तर दिउँसो चर्को घाममा आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुहोस्। बिहान र साँझको समयमा पहाडी भेगमा चिसोपन बढ्न सक्ने भएकोले आवश्यक न्यानो कपडाको व्यवस्था पनि गर्नुहोस्। यसरी नै मौसमको आनन्द लिँदै सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ, जुडिरहनुहोस् आकाशवाणी खरसाङसित।

तपाईले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङको बिहानीको रमाइलो कार्यक्रम हेलो खरसाङ। त श्रोताहरू, दशैंको रमझम शुरू भइसकेको छ। आज नवरात्रीको तेस्रो दिन माता चन्द्र घण्टाको पूजा आराधना गर्ने पावन अवसर पनि हो। यति बेला तपाईँहरू पनि आफ्नो घर आँगन सफा गर्ने, घर सजाउने र दशैंको स्वागत गर्ने तयारीमा व्यस्त हुनुहुन्छ होला, होइन? तर श्रोताहरू, चाड पर्वको तयारीसँगै धेरैजना आफ्नो घर फर्कने क्रममा हुनुहुन्छ होला भने कोही आफन्तजनसँग भेटघाट गर्ने यात्रामा निस्कने तयारीमा पनि लाग्नुभयो होला। त्यसैले यात्रामा निस्कनु हुने सम्पूर्ण श्रोताहरूलाई हाम्रो तर्फबाट सुखद, सुरक्षित र मंगलमय यात्राको हार्दिक शुभकामना व्यक्त गर्दै, यात्रा हतार नगर्नुहोला, ट्राफिक नियमको पालना गर्नुहोला, आफ्नो सुरक्षालाई सधैँ प्राथमिकता दिनुहोला भनेर भन्न पनि चाहन्छौ। किनभने दशैंको खुशी त्यति बेला अझ विशेष बन्छ श्रोता, जब हामी सबै सकुशल आफ्नो गन्तव्यमा पुगेर परिवार र आफन्तजनसँग खुशी बाँड्नु अनि साट्नु सक्छौ। यस दशैंले तपाईँहरू सबैको घर आँगनमा सुख, शान्ति, समृद्धि र खुशी लिएर आओस्। फेरि एकपल्ट यात्रामा निस्कनु हुने सम्पूर्ण श्रोताहरूलाई सुरक्षित, सुखद यात्राको हार्दिक मंगलमय शुभकामना।

श्रोताहरू, आज हो 13 तारिक अक्टोबर। आज स्तन क्यान्सरबारे जनचेतना फैलाउने महिनाको रूपमा पनि सप्ताहको रूपमा पनि लिन सकिन्छ। यसै सन्दर्भमा आज 13 तारिक अक्टोबरको दिन स्तन क्यान्सर शरीरका अन्य भागमा फैलिएको अवस्थाबारे जनचेतना जगाउन विशेष ध्यान दिइन्छ। स्तन क्यान्सर महिलाहरूमा देखिने प्रमुख क्यान्सरहरूमध्ये एउटा हो। स्तनमा गाँठो देखिनु, आकारमा परिवर्तन आउनु वा छालामा असामान्य परिवर्तन देखिनु जस्ता लक्षणलाई व्यवस्था गर्नुहुँदैन। त्यस्ता परिवर्तन देखिएमा स्वास्थ्य कर्मीहरूसँग परामर्श लिनु आवश्यक छ। समयसँगै जाँच, सही जानकारी र उचित उपचारले धेरै मदत पुर्याउन सक्छ। त्यसैले आफ्नो स्वास्थ्यप्रति सचेत बन्नुहोला, परिवारका सदस्यहरूलाई पनि सचेत गराउनुहोला र स्तन क्यान्सरबाट प्रभावित व्यक्तिहरूलाई माया साथ र सपोर्ट अनि सहयोग प्रदान गर्नुहोला।

श्रोताहरू, आज हो 13 तारिक अक्टोबर र 13 तारिक अक्टोबरको दिनको विशेषताबारे भन्नुपर्दा आज अन्तर्राष्ट्रिय आपदा जोखिम न्यूनीकरण दिवस पनि हो, जसलाई अङ्ग्रेजीमा इन्टरनेसनल डे फर डिजास्टर रिस्क रिडक्सन भनेर भनिन्छ। विपद मानव जीवनको एउटा गम्भीर चुनौती हो। भूकम्प, बाढी, पहिरो, चट्याङ, आधी बेहरी, खडेरी, आगलागी तथा अन्य प्राकृतिक प्रकोपले मानिसको जीवन, सम्पत्ति, पूर्वाधार र वातावरणमा ठूलो क्षति पुर्याउँछ। त्यस्तै अव्यवस्थित शहरीकरण, वन विनाश, नदी तथा खोलाको अतिक्रमण, अवैज्ञानिक निर्माण र वातावरणीय असन्तुलनले पनि विपदको जोखिम उठाउँछ। त्यसैले विपद आउनु अघि नै जोखिम पहिचान गरिवरी त्यसलाई कम गर्ने उपाय अप्नाउनु आजको आवश्यकता हो। त्यसैले गर्दा आज 13 तारिक अक्टोबर विश्वभरि आपदा जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाइन्छ। यसको उद्देश्य प्राकृतिक तथा मानव सिर्जित विपदबाट हुने धन जनको क्षति कम गराउनु, जनचेतना फैलाउनु, सुरक्षित उत्थानशील समाज निर्माण, समुदायलाई प्रेरित गर्नु हो। यसको पृष्ठभूमि र महत्व। संयुक्त राष्ट्रसङ्घले 1989 विपद न्यूनीकरण सम्बन्धी अन्तर्राष्ट्रिय पहललाई प्रोत्साहन गरेको थियो। त्यसपछि सन् 2009 अक्टोबर 13 तारिकलाई औपचारिक रूपमा विपद जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा घोषित गरियो, जसले विपद व्यवस्थापनमा पूर्व तयारी, जोखिम न्यूनीकरण, जनसहभागिता र दिगो विकासलाई महत्व र जोड दिएको छ। विपदलाई पूर्ण रोक्न नसकिए तापनि उचित योजना, वैज्ञानिक अध्ययन, पूर्व सूचना प्रणाली, सुरक्षित पूर्वाधार र जनचेतना मार्फत यसको प्रभाव र क्षति कम गराउन भने अवश्य नै सकिन्छ। यही सन्देशलाई विश्वव्यापी रूपमा फैलाउन यस दिवसको प्रमुख उद्देश्य रहेको छ। विपद आउनु अघि तयारी गरौं, जोखिम घटाऊ र जीवन बचाऊ। त भर्खरै श्रोताहरूले सुन्नुभयो आजको दिनको विशेषता जो रहेको थियो आपदा जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवस। यसको साथै श्रोताहरू, अब भने हामी हलो खरसाङको अन्ततिर आइसकेका छौँ र श्रोताहरूबाट विदा माग्न अघि के भन्न चाहन्छु भने, एक्लै हुनु र एक्लै रुनुबाट नडराउनुहोला। एक्लै हुनु अनि एक्लै रुनुले हामीलाई भित्रबाट नै शक्तिशाली बनाउँछ। त यसै सकारात्मक भनाइको साथमा दसैँको पनि धेरै धेरै शुभकामना शुभेच्छा हाम्रा श्रोताहरूलाई दिँदै अब भने मलाई विदा दिनुहोस्। शुभ दिन।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय अहिले बिहानको 10:31 भइरहेछ श्रोता, र अब प्रस्तुत छ कार्यक्रम हाम्रो सरकार।

सर्वप्रथम कार्यक्रम हाम्रो सरोकारमा सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत अनि अभिवादन जनाउँदछु। उद्घोषिका म सरु। त श्रोता, आज कार्यक्रम हाम्रो सरोकारको विषय रहेको छ अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवस अन्तर्गत एक परिवार एक विपद तयारी योजना। त यसबारे श्रोताहरूसँग हामी कुराकानी गर्नेछौँ।

प्रकृतिको काखमा हुर्केको मानव जीवन सुन्दर छ, अमूल्य छ र सम्भावनाहरूले भरिपूर्ण छ। तर यही प्रकृतिको स्वरूप कहिलेकाहीँ अप्रत्याशित रूपमा परिवर्तन हुँदा हाम्रो जीवन, सम्पत्ति र भविष्य समेत जोखिममा पर्न सक्छ। भूकम्प, बाढी, भेल पहिरो, चट्याङ, आगलागी तथा अन्य प्राकृतिक र मानव सिर्जित विपदहरूले क्षणभरमै सामान्य जनजीवनलाई प्रभावित बनाउन सक्छ। विपद कहिले पनि बाजा बजाएर वा पूर्वसूचना दिएर आउँदैन श्रोता, र यसले धनी गरिब सानो ठुलो केही छुटाउँदैन। तर के विपद आउनुको अर्थ सर्वनाश मात्रै हो त? होइन। यदि हामी पहिले नै तयार छौँ भने हामी विपदको जोखिमलाई धेरै हदसम्म कम गर्न सक्छौँ। आज 13 अक्टोबर अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवस। आजको यो 30 मिनटको बसाइमा हामी कुनै अमूर्त सिद्धान्त वा नीतिगत गफ मात्र गर्ने छैनौँ, बरु हरेक परिवार र प्रत्येक नागरिकको अमूल्य जीवन बचाउने एउटा जगमगाउँदो व्यावहारिक महाअभियानका बारेमा गहिरो विमर्श गर्नेछौँ। र आज कार्यक्रम हाम्रो सरकारको विषय पनि एक परिवार एक विपद तयारी योजना रहेको छ, त आउनुहोस् यसबारे चर्चा गरौँ।

सम्पूर्ण कमजोरी के छ भने हामी विपद आइसकेपछि मात्र उद्धार टोली सरकार वा दैवी शक्तिलाई गुहार्छौँ। तर एउटा कटु सत्य म आज तपाईँहरूमाझ राख्न चाहन्छु। विपदको यो प्रारम्भिक पहिलो 5-10 मिनट जब सबैभन्दा बढी जनधनको क्षति हुने जोखिम हुन्छ, त्यति बेला कुनै पनि देशको अत्याधुनिक उद्धार टोली वा सेना तपाईँको घरको दैलोमा पुग्न सक्दैन। त्यति बेला तपाईँको सबैभन्दा ठुलो र पहिलो उद्धारकर्ता कोही छ भने त्यो तपाईँ आफै र तपाईँको परिवार हो। त्यसैले विपद जोखिम न्यूनीकरणको पहिलो जग समाज वा राज्यबाट होइन, हाम्रै आफ्नै घरको बैठक कोठा र पारिवारिक सल्लाहबाट हुनुपर्दछ। श्रोता, कुराकानीलाई हामी निरन्तरता अवश्य नै दिनेछौँ। अहिलेलाई भने एउटा साङ्गीतिक यात्रातर्फ लगाउँ। सुनेर यो प्रस्तुति चलचित्र पापबाट राहत फतेह अली खानको स्वरमा।

यो मिठो साङ्गीतिक प्रस्तुतिपछि फेरि पनि स्वागत छ श्रोताहरूलाई कार्यक्रम हाम्रो सरोकारमा। आज हामीले चर्चा गरिरहेका छौँ अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवस एक परिवार एक विपद तयारी योजना। श्रोता आउनुहोस् अब बुझौँ कि हामीले आफ्नो घरमा एक परिवार एक विपद तयारी योजना कसरी निर्माण गर्ने। यो कुनै ठुलो बजेट वा इन्जिनियरिङ चाहिने काम होइन। यसका केही साना तर जीवनरक्षक स्तम्भहरू छन् जुन हजुरहरूसँग यहाँ साझा गर्न लागिरहेकी छु। पारिवारिक जोखिमको पहिचान। श्रोता कुनै एक समय परिवारका सबै सदस्यहरू सँगै बस्नुहोस् अनि आफ्नो घर कुन विपदको जोखिममा पर्छ। बाढी आउने नदी किनारमा छ कि पहिरोको मुखमा चर एकाअर्कासँग चर्चा गर्नुहोस्। घरभित्रका कुन कुन सामान जस्तै गहरौँ दराज टिभी वा ग्यास सिलिन्डर भूकम्प आउँदा खस्न सक्छन् तिनलाई सुरक्षित रूपमा फिक्स गर्नुहोस्। पारिवारिक मिलनबिन्दु। कल्पना गर्नुहोस् यदि विपदको बेला बुबा कार्यालयमा छोराछोरी विद्यालयमा र आमा बजारमा हुनुहुन्छ र मोबाइलमा नेटवर्क पुरै ठप्प भयो भने कहाँ भेट्ने। आफ्नो टोलको कुनै एउटा सुरक्षित र खुल्ला ठाउँलाई पारिवारिक मिलनबिन्दु पहिले नै तय गरिराख्नुहोस्। आपतकालीन झोला। आफ्नो घरमा एउटा बलियो पानीले नछिर्ने झोला सधैँ तयारी राख्नुहोस् जसमा परिवारका सबै सदस्यका निम्ति कम्तीमा पनि 3-7 दिनसम्म पुग्ने सुक्खा खानेकुरा जस्तै सुक्खा खानेकुरा, टर्च लाइट, एउटा सानो ब्याट्रीबाट चल्ने रेडियो, प्राथमिक उपचारका अत्यावश्यक औषधिहरू, केही नगद पैसा र घर तथा नागरिकताका महत्त्वपूर्ण कागजपत्रहरूको फोटोकपी राख्नुहोस्।

यो मिठो साङ्गीतिक प्रस्तुति हजुरहरूले सुन्नुभयो चलचित्र मर्डरबाट अमीर जमालको स्वरमा। अब हाम्रो चर्चालाई निरन्तरता राखौँ श्रोता। श्रोता, भर्खरै हामीले कुरा गऱ्यौँ तर तयारी योजनाबारे, तर जब वास्तविक विपद हाम्रो अगाडि आइपुग्छ त्यति बेला हाम्रो एउटा सानो सही कदमले ज्यान बचाउन सक्छन् र एउटा सानो गल्ती घातक पनि हुन सक्छ। त आउनुहोस् विपदका समय गर्नुपर्ने र गर्न नहुने मुख्य मुख्य कुराहरूलाई मनन गरौँ। भूकम्पको समयमा यदि तपाईँ पक्की र सुरक्षित घरभित्र हुनुहुन्छ भने हतारिएर बाहिरतिर भाग्ने प्रयास नगर्नुहोस्। घरभित्रै बलियो टेबल, खाट वा पिलरको मुनि घुँडा टेकौँ, टाउको छोपौँ र समताउँको नियम पालना गर्नुहोस्। यदि बाहिर हुनुहुन्छ भने ठुला भवन, बिजुलीका तार, पोल र रुखहरूभन्दा टाढा खुला स्थानमा जानुहोस्। बाढी र पहिरोको समयमा मुसलधारे वर्षा भइरहेको समय भित्री पहाडी सडकहरूमा यात्रा नगर्नुहोस्। नदीको जलस्तर बढ्न थालेपछि वा जमिन खस्ने, लेदो बग्ने सङ्केत पाउने बित्तिकै तल्लो क्षेत्र छोडेर तुरन्तै अग्लो र सुरक्षित स्थानतर्फ लाग्नुहोस्। आग लागेका समयमा यदि कोठामा धुवाँ भरिएको छ भने नाक र मुखलाई चिसो कपडाले छोपेर भुइँमा घिस्रिँदै बाहिर

निस्कनुहोस् किनकि तातो र विषालु धुवा माथि जान्छ र भुइँको नजिक अक्सिजन हुने गर्दछ। त श्रोता, हाम्रो भौगोलिक विविधताका कारण सहरी र ग्रामीण क्षेत्रका विपदका चुनौतीहरू पनि फरक छन्। यसबारे हामी चर्चा गर्नेछौँ। अहिलेलाई भने यो साङ्गीतिक कोसेली स्वीकार्नुहोस्। चलचित्र साथियाबाट साधना सरगमनी मुर्तुजा कादिरको शर्मा।

श्रोता, हाम्रो भौगोलिक विविधताका कारण सहरी र ग्रामीण क्षेत्रका विपदका चुनौतीहरू फरक छन्। सहरमा जनघनत्व बढी छ, यहाँ बहुतली भवनहरू साँकुरा गल्लीहरू छन् जहाँ आग लागी तथा भूकम्पको जोखिम बढी छ। त्यसैले सहरी परिवारले आफ्नो घरको संरचनात्मक सुरक्षामा ध्यान दिन आवश्यक छ। अर्कोतर्फ ग्रामीण क्षेत्रमा पहिरो बढी र चट्याङको जोखिम उच्च हुने गर्छ। ग्रामीण क्षेत्रका परिवारले स्थानीय रूपमा उपलब्ध परम्परागत पूर्व सूचना प्रणाली जस्तै नदीको पानी बढेपछि शङ्ख फुक्ने, ड्रम वा घन्टी बजाउने वा कटुवाल घोकाउने जस्ता पद्धतिलाई पनि आधुनिक प्रविधिसँग जोड्नपर्छ। तर श्रोता, चाहे गाउँ होस् या सहर, एक परिवार एक विपद तयारी योजना तब मात्र पूर्ण रूपमा सफल हुन्छ जब यसले सामुदायिक विपद व्यवस्थापन समितिसँग समन्वय गर्छ। एउटा सजग परिवारले आफ्नो सँगै असहाय वृद्ध अपाङ्गता भएका व्यक्तिहरूलाई पनि सङ्कटको बेला कसरी सहायता गर्ने भन्ने कुरा आफ्नो योजनामा समेट्नुपर्छ। चेतनाको यो सञ्जाल

जब घर घरबाट जोडिँदै जान्छ तब सिंहको समुदाय नै अवैध किल्ला बन्न पुग्छ। श्रोता, आज अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवसको अवसरमा आकाशवाणी खरसाङ केन्द्रको यस प्रसारणलाई सुनेर बस्नुभएका देश विदेशका लाखौं श्रोताहरूलाई भन्न चाहन्छु कि आजबाट नै पारिवारिक सुरक्षाको योजनाका पाना कोर्नुहोस् र आफ्नो आपतकालीन झोला तयार राख्नुहोस्। याद राख्नुहोस्, हामी प्रकृतिलाई रोक्न सक्दैनौ, तर हाम्रो थोरै पूर्व तयारी र चेतनाले भोलिको ठूलो वज्रपातलाई टार्न सक्छ। आजको सजगता नै भोलिको अमूल्य जीवनको वास्तविक ग्यारेन्टी हो।

श्रोता, आज कार्यक्रममा हाम्रो सरोकारमा हामीले चर्चा गर्यौं अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवस एक परिवार एक विपद तयारी योजना बारे। त सदैव सजग रहौं, पूर्व तयारी गरौं र आफ्नो परिवार सँगसँगै सिङ्गो देशलाई सुरक्षित बनाऊ भन्दै आकाशवाणी खरसाङ केन्द्रको 103.5 मेगाहर्जको यो ध्वनि तरंगबाट आजलाई भने कार्यक्रम हाम्रो सरोकारबाट म उद्घोषिका स्वरूप पनि विदा चाहन्छु। सुन्दै रहनुहोला आकाशवाणी खरसाङ। नमस्ते।

आकाशवाणी दिल्ली केन्द्रको समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको खरसाङ केन्द्रमा। समय अहिले बिहानको 11:05 भइरहेको छ। श्रोता, नेपाली मौलिक सङ्गीतको समृद्ध परम्परामा केही यस्ता गीत सङ्गीत एवं धुनहरू छन् जसले केवल कानलाई मात्र आनन्दित बनाउँदैनन्, बरु हाम्रो संस्कृति परम्परा र पुर्खाहरूको गौरवशाली विरासतसँग पनि आत्मीय सम्बन्ध गाँस्दछन्। यस्तै सांस्कृतिक महत्त्व बोकेको एउटा विशिष्ट धुन्व सङ्गीत हो मालश्री। विशेष गरी दसैँको आगमनसँगै नेपाली जनजीवनमा मालश्रीको मधुर स्वर गुन्जिन थाल्छ। शरद ऋतुको निर्मल आकाश, चाडपर्वको उल्लास, घर आँगनमा छाएको रौनक र मनमनमा पलाएको उमङ्गलाई मालश्रीको धुनले अझ जीवन्त बनाउँदछ। मालश्री केवल एउटा धुन मात्र होइन, यो त नेपाली सांस्कृतिक चेतनाको सङ्गीतमय अभिव्यक्ति पनि हो। यसका सुरहरूमा परम्पराको सुवास छ, उत्सवको उमङ्ग छ, त आफ्नोपनको मिठो अनुभूति पनि छ। त आउनुहोस् अब नेपाली सांस्कृतिक परम्पराको यही मधुरिम धुन मालश्रीको आनन्द लिउँ। सुनेर अघिल्लो सुरसँगै हाम्रो मौलिक संस्कृतिको गरिमा अनुभूति पनि गरौँ। सुनेर अघिल्लो मालश्री धुन।

मालश्रीको यो मिठो धुनपछि अब फेरि पनि केही क्षण आधुनिक गीतमा रमाऊ। सुन्नुहोस् प्रथम यो आधुनिक गीत अनुपमा प्रधानको स्वरमा।

समाचार को प्रस्तुति पछि पुनः स्वागत छ श्रोता आकाशवाणी को खरसाङ केन्द्र मा समय अहिले मध्याह्न को 12 बजेर 5 मिनट भइरहेको छ र अबको समय हो कार्यक्रम श्रोताहरुको अनुरोधमा श्रोता गीत संगीत केवल मनोरञ्जन को साधन मात्र होइन यो त मन का भावनाहरू अभिव्यक्त गर्ने एउटा सुन्दर माध्यम पनि हो कहिले यसले ओठमा मुस्कान ल्याउँछ कहिले मनमा मायाको तरंग जगाउँछ त कहिले जीवनका अविस्मरणीय पलहरूलाई सम्झनाको रूपमा हाम्रो हृदयमा सजाइदिन्छ यसै तपाईहरूको रोजाई चाहना र अनुरोधलाई आत्मसात गर्दै हामी उपस्थित भइसकेका छौं आकाशवाणीको एवं हजुरहरू

को प्रिय कार्यक्रम श्रोताहरूको अनुरोधमा लिएर त आउनुहोस्। कार्यक्रमलाई आरम्भ गर्दै सुनौ यो प्रथम साङ्गीतिक कोशेली रविन शर्माको स्वरमा, जहाँ शब्द रचना रहेको छ पुष्कर पराजुलीको अनि सङ्गीत शरद सिन्हाको। र यस गीतलाई अनुरोध गर्नुहुने हाम्रा श्रोता मित्रहरू हुनुहुन्छ मेन्दी बगान पूर्व बर्धवानबाट अभिजित प्रसाद, राजा बजार बिहाबाट सुरेश केसरी, पुनम केसरी, प्रतीक केसरी, थाना रोड बक्सरबाट ओमनन्द केसरी, धनानन्द केसरी, विनोद केसरी, कुलीपाडा कटिहार बिहारबाट राजेश भारती, विवरानी, प्रिया भारती, आदित्य भारती, प्रेरणा भारती, प्रगति भारती, प्रिन्स राज, आशिष राज, डोगरगाउँ छत्तिसगढबाट राष्ट्रपाल गजबिए, राधिका गजबिए, बेबी अनिष्का, तन्मय गजबिए, काठमाडौँबाट सरोजदत्त, चन्द्रदत्त, अवनिश आशिष, तरुण रञ्जन अनि बेबी विदिता, रामपुरचोक बिहारबाट मोहम्मद जासिम राही, सबना प्रवीण, साहिना प्रवीण, तमन्ना बेगम, रकिब आलम, कामरान आलम, फरहान आलम, सञ्जय कुमार कर्ण अनि खुशबू, यहाँहरूको अनुरोधमा स्वीकार्नुहोस् यो प्रथम साङ्गीतिक कोशेली।

गीतका मधुर स्वरहरूमा रमाउँदा रमाउँदै समय बितेको पत्तै हुँदैन, होइन र श्रोतवृन्द? हजुर, सङ्गीतको यही जादुलाई निरन्तरता दिँदै अब पालो अर्को सुन्दर आधुनिक गीतको, र यस गीतलाई अनुरोध गर्नुभएको छ खरसाङ बजारबाट छिरिङ यल्मो, पेमा यल्मो, छिरिङ लकी, रिता प्रधान अनि सिनोरा राई, मेहरनगर उमरखेन महाराष्ट्रबाट अभिजित ग्वानकर, सरिता ग्वानकर, सिद्धान्त ग्वानकर, प्रिन्स एकांश ग्वानकर, विश्वकर्मा नगर नागपुरबाट शैलेश ग्वानकर, वैशाली ग्वानकर, श्वेता सुमित ग्वानकर, कुमारी ध्वनि ग्वानकर, सेक्टर 67 मोहाली चण्डीगढबाट टिटी मल्होत्रा, ऋतिक मल्होत्रा, प्रतीक मल्होत्रा, अनिल शर्मा, जयवीर सिंह ठाकुर, डाक्टर अमनदीप, कालकाबाट शुभचन्द्र बजाज, विट्ट बजाज, साहिल, गान्धी चोक रोपौडबाट हरदेव मिका, बलविन्दर विरक, जैतेक विरक, मिका विरक, र त्यसै गरी रिग्नी छत्तिसगढबाट दिनेश वर्मा, करुणा वर्मा। त स्वीकार्नुहोस् अघिल्लो प्रस्तुति रोबिन्स।

श्रोता, हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ र कार्यक्रमको यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस् बिरेन खातीकै स्वरमा, जहाँ शब्द सङ्गीत रहेको छ पुष्कर पराजुलीको। र यस गीतलाई अनुरोध गर्नुहुने हाम्रा श्रोता मित्रहरू हुनुहुन्छ कोटो नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राई, श्रीमती उषा राई, अमित कुमार राई, हेप्पी राई, दुबिहा नेवदा गाजीपुरबाट प्रतीक राई, श्रीमती रोशनी राई, प्रञ्जल राई, शेरपुर कला गाजीपुरबाट अवधेश राई, श्रीमती प्रीति राई, नवनीत राई, छत्तीसगढ़ दत्रेङ्गीबाट भागवत वर्मा, लेवाईबाट गुलाबदास मानिकपुरी, लक्षणपुरबाट विश्वनाथ साहु, चर्डोगरी पिप्रियाबाट दुर्गाराम साहु, सेक्टर आठ कुरुक्षेत्रबाट दीपक सैनी, प्रमिला अनुश्री सैन, महादेव पाराबाट मीरा सिमरन, योगेश कुमार राजबाडे, जेल रोड झाँसीबाट नरेन्द्र कुमार डोम, उमादेवी डोमिन, र त्यसै गरी पुराना तालाब ढुनाबाट वलिउल्ला अन्सारी, अश्वनाज अन्सारी, सोनाम अन्सारी, सारिमपुर बक्सरबाट सरफुद्दिन अन्सारी, फातमा अन्सारी, मोहम्मद समी अन्सारी, इन्दिरा बिहारबाट डब्लु अन्सारी, बेबी अन्सारी अनि छटिया पोखरा डुमराउबाट लाल बाबु दिवाना तथा दिव्य भारती। त यहाँहरूको अनुरोधमा स्वीकार्नुहोस् यो अघिल्लो साङ्गीतिक प्रस्तुति।

यो आकाशवाणी हो। अब रोशनी छेत्रीबाट एक बजेको मुख्य समाचारहरू सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्र सरकारले आफ्नो शासन दृष्टिकोण र कार्य संस्कृतिमा पावर टू एम्पावरको सिद्धान्त अप्नाएको बताउनु भएको छ। नयाँ दिल्लीमा ब्लुमबर्ग न्यू इकोनोमी फोरमलाई सम्बोधन गर्दै श्री मोदीले भारतको प्रगति सामूहिक वृद्धि र साझा अवसरहरूमा आधारित रहेको बताउनुभयो। भारतले आज नयाँ दिल्लीमा बिम्स्टेक गृह मन्त्रीहरूको पहिलो बैठकको आयोजना गरिरहेको छ। चुनाव आयोगले सबै पात्र मतदाताहरूलाई मतदाता सूचीमा समावेश गर्न सुनिश्चित गर्न राष्ट्रव्यापी जागरूकता अभियान शुरू गरेको छ। भारतमा इन्टरनेट ग्राहकहरूको संख्या 11 करोड 10 लाख पार गरेको छ। ग्रामीण विकास मन्त्रालयले आजदेखि विजयवाडामा राष्ट्रिय सारस मेला 2026 आयोजना गर्दैछ। राष्ट्रपति द्रौपदी मुर्मूले यसको उद्घाटन गर्नुहुनेछ। सारस मेला यस महिनाको 31 तारिकसम्म जारी रहनेछ। वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले देशका युवाहरूले नयाँ विचार नवीनता र स्पष्ट उद्देश्यका साथ भारतको विकास यात्रामा सक्रिय भूमिका खेल्नुपर्ने बताउनु भएको छ। सरकारले राष्ट्रिय इस्पात नीति भिजन 2047 मस्यौदा तयार गरेको छ। यसले विश्वव्यापी रूपमा प्रतिस्पर्धी प्राविधिक रूपमा उन्नत पर्यावरण मैत्री र स्रोत कुशल इस्पात क्षेत्र निर्माण गर्न दीर्घकालीन नीतिगत रूपरेखा प्रदान गर्दछ। सरकारले क्यान्सर प्रतिरोधी औषधिमा हुने नाफालाई अधिकतम खुद्रा मूल्यको 30% सीमित गर्ने फैसला गरेको छ।

महाराष्ट्रको चुनाव आयोगले मतदाता सूचीको मस्यौदामा दाबी र आपत्ति दर्ता गर्ने समय सीमा 26 अक्टोबरसम्म बढाएको छ। मतदाता सूचीको विशेष पुनरीक्षण पछि हिजो पंजाबका सबै 117 विधानसभा सीटहरूको लागि अन्तिम मतदाता सूची जारी गरियो। जम्मू कश्मीरको पुंछ जिल्लामा नियन्त्रण रेखा नजिकै भएको विस्फोटमा 4 लश्करे तैयबाका आतंककारी मारिएका छन्। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय अहिले दिउँसोको 2:30 भइरहेको छ र अब प्रस्तुत छ विविध कलाकारहरूको स्वरमा लोक तथा आधुनिक गीत। त कार्यक्रमको आरम्भमा स्वीकार्नुहोस् यो आधुनिक गीत रोमा सुनामको स्वरमा, जहाँ शब्दकार हुनुहुन्छ केसाङ लामा अनि सङ्गीत रहेको छ चन्दन लम्जेलको।

आनन्द लिनुहोस् लोकगीतको सुचिता खातीको स्वरमा, जहाँ शब्द संकलन रहेको छ कालो सिंह रणपहेलीको, संगीत महेश्वर लामाको।

0: लोक तथा आधुनिक गीतहरूको प्रस्तुतिपछि अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी अनिश्चितताको बीचमा भारतको आर्थिक वृद्धि बलियो स्थितिमा रहेको बताउनु भएको छ। श्री मोदीले नयाँ दिल्लीमा ब्लुमबर्ग न्यू इकोनोमी फोरमलाई सम्बोधन गर्नुभयो। गृहमन्त्री अमित शाहले भन्नुभएको छ, बिम्स्टेक क्षेत्रीय एकीकरण, आर्थिक सहयोग, सामूहिक सुरक्षाको लागि एक महत्वपूर्ण मञ्च हो। युपीआईमा ग्राहकदेखि व्यापारी बीच 2000 रुपियाँ भन्दा बढीको लेनदेनमा युपीआई मर्चेन्ट डिस्काउन्ट रेट दीपावली पछि लागू गरिनेछ। अन्तर्राष्ट्रिय मुद्रा कोषले वित्त वर्ष 2026-27 का लागि भारतको सकल घरेलु उत्पाद वृद्धि बढाएर 7% गरिदिएको छ। क्यानाडाकी विदेश मन्त्री अनिता आनन्द आजदेखि 2 दिने भारत भ्रमणमा रहनुहुनेछ र शेफाली वर्मा र शुभमन गिललाई सितम्बर 2026 को लागि आईसीसी महिला पुरुष प्लेयर अफ द मन्थ चयन गरिएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सरकारले आफ्नो शासनको दृष्टिकोण अनि कार्य संस्कृतिमा पावर टू एम्पावरको सिद्धान्तलाई अप्नाएको छ। नयाँ दिल्लीमा आज ब्लुमबर्ग न्यू इकोनोमी फोरमलाई सम्बोधन गर्दै श्री मोदीले भन्नुभयो, भारतको प्रगति सामूहिक विकास र साझा अवसरहरूमा आधारित छ। उहाँले भन्नुभयो, शक्ति केवल अघि बढ्ने क्षमता होइन तर यो अरूलाई सशक्त बनाउने क्षमता पनि हो। श्री मोदीले भन्नुभयो, डिजिटल शक्तिले भारतको लागि बढी भन्दा बढी अवसरहरूको ढोका खोलेको छ।
2: भारत मदर ऑफ डेमोक्रेसी है। भारत में 100 से ऊपर भाषाएं हैं। करीब 80,000 रजिस्टर्ड न्यूज़पेपर और पब्लिकेशंस हैं। 1,000 से ज्यादा सैटेलाइट टीवी चैनल्स हैं। हमारे यहाँ अलग अलग मुद्दों पर खुलकर बहस होती है, अलग अलग दृष्टिकोण पर जनता चर्चा करती है और वर्तमान समय में इसमें जिसने एक बड़ी भूमिका निभाई है वो है डिजिटल पावर।
1: प्रधानमन्त्री मोदीले विश्वव्यापी अनिश्चितताको बीचमा भारतको आर्थिक वृद्धि बलियो स्थितिमा रहेको बताउनुभयो। उहाँले चालू आर्थिक वर्षको पहिलो तिमाहीमा जीडीपी वृद्धि दर 7.8% रहेको भन्नुभयो। श्री मोदीले आज भारतको विदेशी मुद्रा भण्डार 700 अर्ब डलर नागेको र ब्याङ्किङ प्रणाली दशकौंमा सबैभन्दा बलियो स्थितिमा रहेको बताउनु भएको छ। प्रधानमन्त्रीले भारतको रिफर्म एक्सप्रेस तीव्र गतिमा अघि बढ़िरहेको बताउनुभयो। भारतले बितेको दशकमा 25 करोड़ मानिसहरूलाई गरीबीबाट बाहिर निकालेको उहाँले बताउनुभयो। प्रधानमन्त्री मोदीले भन्नुभयो, वर्ष 2014 पछि भारतको नवाचारहरूमा धेरै विस्तार भएको छ अनि स्टार्टअप्सको संख्या 2,50,000 भन्दा अधिक भएको छ अनि ती मध्ये लगभग

0: आधा स्टार्टअप साना शहरहरू अनि गाउँहरूबाट छन् जबकि 45% भन्दा बढी स्टार्टअपहरूमा कम्तीमा पनि एक महिला निदेशक वा भागीदार रहेका छन्। भारतले नयाँ दिल्लीमा बहुपक्षीय तकनिकी अनि आर्थिक सहयोगको लागि बंगालको खाड़ी क्षेत्रको पहल बिम्स्टेक संगठनका गृहमन्त्रीहरूको पहिलो बैठकको आतिथ्य गरिरहेको छ। गृहमन्त्री अमित शाहले भन्नुभयो यो ऐतिहासिक बैठकले आतंकवाद, संगठित अपराधहरू, नशालु पदार्थहरू, तस्करी, अवैध वित्तीय प्रवाह तथा साइबर खतराहरूसित जुझ्ने साझा संकल्पलाई उजागर गर्दछ। सदस्य देशहरू आपस्तको समन्वयको माध्यमद्वारा सुरक्षित अनि बलियो बिम्स्टेक क्षेत्र बनाउनको लागि प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। यस अवसरमा गृहमन्त्री अमित शाहले भन्नुभयो बिम्स्टेक क्षेत्रीय एकजुटता, आर्थिक सहयोग अनि सामूहिक सुरक्षाको लागि एउटा महत्वपूर्ण मञ्चको रूपमा अघि आएको छ।
1: आतंकवादियों, उनके सहायकों, आपराधिक नेटवर्क, वित्तीय चैनल और सीमा पार गतिविधियों पर सत्यापित तथा कार्रवाई योग्य सूचना का समय पर आदान प्रदान हमारी सामूहिक सुरक्षा को मजबूत कर सकता है।
0: उहाँले भन्नुभयो भारत वसुधैव कुटुम्बकमको मन्त्रसित शान्ति अनि मानव कल्याणप्रति सदैव वचनबद्ध छ। श्री शाहले भन्नुभयो भारतले सबै देशहरूको सम्प्रभुता अनि क्षेत्रीय अखण्डताको सम्मान गर्दछ साथै विवादहरूको शान्तिपूर्ण समाधानको समर्थक हो। आतंकवादलाई कुनै पनि स्थितिमा सहन नगर्ने भारतको नीतिबारे गृहमन्त्रीले यस दिशामा सामूहिक संकल्पको आह्वान पनि गर्नुभयो। उहाँले भन्नुभयो यो सुनिश्चित गर्न पर्नेछ कि कुनै पनि आतंकी नेटवर्कलाई शरण दिने, भर्ती, प्रशिक्षण, धन वा छिमेकी देशहरू विरुद्ध गतिविधिहरू चलाउन क्षेत्रमा कुनै स्थान प्राप्त नहोस्। श्री शाहले राष्ट्रिय कानूनहरू अनि मान्य सन्धिहरू अनुरूप प्रत्यार्पण अनि कानूनी सहायतामा परस्पर सहयोगमाथि बल दिनुभयो। युपीआईमा ग्राहकहरूबाट व्यापारी बीच 2,000 रुपियाँ भन्दा अधिकको लेनदेनमाथि युपीआई मर्चेन्ट डिस्काउन्ट दीपावली पछि लागू गरिनेछ। नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया एनपीएले सोसियल मिडिया पोस्टमा बताए अनुसार युपीआई अनि सर्भिसेज स्टियरिङ कमिटीले आज त्यौहारको मौसमलाई ध्यानमा राख्दै यो निर्णय लिएको छ कि चुनिएका ग्राहक व्यापारी बीच युपीआई लेनदेनमाथि एमडीआर दीपावलीको तुरन्तै पछि लागू गरिनेछ। यसको तारिकको सूचना छुट्टै गरेर दिने रिपोर्टमा भनिएको छ। सबै व्यक्तिदेखि व्यक्तिबीच युपीआई लेनदेन निशुल्क रहनेछ। एमडीआर शुल्क केवल 2,000 रुपियाँ भन्दा अधिकको व्यक्तिदेखि व्यापारी बीच लेनदेनमाथि मात्र लागू हुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले वर्तमान र आगामी वित्तीय वर्षको लागि भारतको सकल घरेलु उत्पाद वृद्धि पूर्वानुमानलाई आधिकारिक रूपमा बढाएर 7% गरेको छ। ब्याङ्ककमा आयोजित वार्षिक अन्तर्राष्ट्रिय मुद्रा कोष बैठकमा अक्टोबर 2026 को लागि विश्व आर्थिक आउटलुक रिपोर्टमा उल्लेखनीय संशोधन गरिएको छ। आईएमएफले जुलाईको अनुमानमा चालू वित्तीय वर्षको लागि 6.4% र आगामी वित्तीय वर्षको लागि 6.7% वृद्धि गरेको छ। अत्यधिक अस्थिर विश्वव्यापी आर्थिक परिदृश्यको बावजुद धेरै संरचनात्मक शक्तिहरूले भारतको अर्थव्यवस्थालाई आधार बनाइरहेका छन्। यसमा बलियो घरेलु माग, बलियो सेवा गतिविधि र संरचनात्मक सुधार र जनसांख्यिकी सामेल छन्। भारतको कोस्टारिकाको सेन्ट जोसमा स्थित नयाँ रेजिडेन्ट मिशनले कार्य सुरु गर्न थालेको छ जुन मध्य अमेरिकामा आफ्नो कूटनीतिक पहुँच विस्तार गर्ने दिशामा एक महत्वपूर्ण कदम हो। यो मिशनले भारत र कोस्टारिका बीच द्विपक्षीय सम्बन्धलाई अझ बल बनाउने अपेक्षा गरिएको छ। क्यानाडाकी विदेश मन्त्री अनिता आनन्द आजदेखि 2 दिने भारत भ्रमणमा रहनुहुनेछ। भ्रमणको क्रममा उहाँले भोलि विदेश मन्त्री डाक्टर एस जयशंकर र कौशल विकास तथा उद्यमशीलता मन्त्री जयन्त चौधरीसित भेटवार्ता गर्नुहुनेछ। दिल्ली पुलिसले काँग्रेस जनता पार्टी सीजेपीका नेता सौरभ दास अनि आशुतोष राङका लाई हिरासतमा लिएको छ। उनीहरूले राष्ट्रिय राजधानीमा जन्तर मन्तरभित्र पस्ने प्रयास गरिरहेका थिए। दिल्ली पुलिसले हिजो जन्तर मन्तरलाई निर्धारित प्रदर्शन स्थलको सूचीबाट हटाइएको थियो। पूर्वी दिल्लीमा 3 नयाँ प्रदर्शन स्थलहरू रामलीला मैदान, बुढारी मैदान अनि सिबिडी मैदान सूचित गरिएको छ। भारतीय ओपनर शेफाली वर्मालाई सेप्टेम्बर 2026

लागि आईसीसी विमेन्स प्लेयर अफ द मन्थ चयन गरिएको छ। उनले महिला एसिया कप र एसियाली खेलमा उत्कृष्ट प्रदर्शन गरेर आफ्नो टीमलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् र कठिन खेलहरूमा पनि उत्कृष्ट प्रदर्शन देखाएकी थिइन्। अर्कोतिर भारतीय कप्तान शुभमन गिललाई वेस्ट इन्डिज विरूद्धको एक दिवसीय श्रृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेकोमा रेकर्ड 5 पटक आईसीसी मेन्स प्लेयर अफ द मन्थ चयन गरिएको छ। डेनमार्क ओपन ब्याडमिन्टन प्रतियोगिता आजदेखि ओडेन्समा शुरू भइरहेको छ। दुई पटकी ओलम्पिक पदक विजेता पीभी सिन्धुले महिला सिंगल्सको राउण्ड अफ 32 ओलम्पिक च्याम्पियन तथा विश्व नम्बर एक दक्षिण कोरियाकी आन से यङसित खेल्नेछिन्। तन्वी शर्माको सामना जापानकी नात्सुकी नैदारा सित अस्मिता चलिहा, देविका सिराक र उन्नति हुड्डाले आज प्री क्वार्टर फाइनल म्याच खेल्नेछन्। पुरुष सिंगलमा लक्ष्य सेन र पूर्व विश्व नम्बर किदाम्बी श्रीकान्तले आज राउण्ड अफ 32 आफ्नो चुनौती पेश गर्नेछन्। आज शारदीय नवरात्रिको तेस्रो दिन हो। यस दिन शाह शान्ति र दिव्य शक्तिको प्रतीक देवी चन्द्र घण्टाको पूजा अर्चना गरिँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले यस अवसरमा देशवासीहरूलाई शुभकामना दिनुभएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी अनिश्चितताको बीचमा भारतको आर्थिक वृद्धि बलियो स्थितिमा रहेको बताउनु भएको छ। श्री मोदीले नयाँ दिल्लीमा ब्लुमबर्ग न्यू इकोनोमी फोरमलाई सम्बोधन गर्नुभयो। गृहमन्त्री अमित शाहले भन्नुभएको छ, बिमस्टेक क्षेत्रीय एकीकरण आर्थिक सहयोग सामूहिक सुरक्षाको लागि एक महत्वपूर्ण मञ्च हो। युपीआईमा ग्राहकदेखि व्यापारी बीच 2,000 रुपियाँ भन्दा बढीको लेनदेनमा युपीआई मर्चेन्ट डिस्काउन्ट रेट दीपावली पछि लागू गरिनेछ। यसका साथै समाचार पूरा भयो।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक सिल्भेस्टर लेप्चा। विषय रहेको छ पाँचौँ कौटल्य आर्थिक सम्मेलन 2026ले भारतको आर्थिक प्राथमिकताहरूमा पारेको प्रकाश। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। इन्स्टिट्युट अफ इकोनोमिक ग्रोथ आइइजीले भारत सरकारको अर्थ मन्त्रालयसँगको सहकार्यमा नयाँ दिल्लीमा 3-5 अक्टोबर 2026 परिवर्तनशील युगमा लचिलोपन, रेजिलेन्स इन एन एज अफ फ्लक्स भन्ने विषयवस्तुमा पाँचौँ कौटिल्य आर्थिक सम्मेलन 2026 सफलतापूर्वक सम्पन्न गर्यो। तीन दिने यस सम्मेलनमा नीति निर्माताहरू, अर्थशास्त्रीहरू, शिक्षाविदहरू, वित्तीय विशेषज्ञहरू र अन्तर्राष्ट्रिय विचारकहरू गरी 200 अधिक व्यक्तिहरू, जसमा लगभग 30 देशका 80 अधिकले सहभागिता जनाएका थिए। उनीहरूले लचिलोपन, विश्वव्यापी विकटन, प्रविधि, व्यापार र भारतका आर्थिक प्राथमिकताहरूका बारेमा गहन चर्चा गरेका थिए। सम्मेलनको उद्घाटन 3 अक्टोबर 2026 उपराष्ट्रपति श्री सिपी राधाकृष्णनले गर्नुभएको थियो र उहाँले उद्घाटन मन्तव्य पनि राख्नुभएको थियो। आफ्नो सम्बोधनमा उपराष्ट्रपतिले आर्थिक लचिलोपनलाई सामाजिक लचिलोपनबाट अलग गर्न नसकिने कुरामा जोड दिनुहुँदै तीव्र रूपमा परिवर्तन भइरहेको विश्वमा समावेशीकरणलाई लचिलोपनको आधार स्तम्भका रूपमा औल्याउनुभयो। उहाँले धरातले यथार्थमा आधारित र बदलिँदो परिस्थितिप्रति संवेदनशील हुने नीति निर्माणको महत्त्वमाथि जोड दिनुभयो। तीन दिनसम्म चलेको यस सम्मेलनमा पूर्ण सत्र, प्लेनरी सेसन, अन्तर्क्रियात्मक छलफल र केन्द्रित गोलमेज बैठकहरू आयोजना गरिएको थियो, जसमा विश्वव्यापी आर्थिक तथा भूराजनीतिक परिवर्तनबाट उत्पन्न चुनौतीहरू र अवसरहरूको विश्लेषण गरिएको थियो। बारम्बार आइपर्ने विश्वव्यापी झट्का र अनिश्चितताका बीच आर्थिक वृद्धि, खुलापन र संस्थागत विश्वसनीयता कायम राख्दै लचिलोपन निर्माण गर्ने विषयमा चर्चा केन्द्रित रहेको थियो। केईसी 2026 एक मुख्य आकर्षण परिवर्तनशील युगमा लचिलोपन, भारतका आर्थिक प्राथमिकताहरू विषयको एक पूर्ण सत्र रहेको थियो, जुन सत्रलाई केन्द्रीय अर्थ तथा कर्पोरेट मामिला मन्त्री श्रीमती निर्मला सीतारमणले सम्बोधन गरेकी थिइन् भने फ्रान्सका कोड डेस कम्पेस्टकी अध्यक्ष सुश्री एमिली डे मोन्चाचिनले यसमा टिप्पणीकर्ताको भूमिका निर्वाह गरेकी थिइन्। यस सत्रमा विश्वव्यापी विघटन, प्राविधिक उथलपुथल र बारम्बार आइपर्ने झट्काहरूका बीच भारतले कसरी आफ्नो विकासलाई निरन्तरता दिन, समष्टिगत आर्थिक स्थिरता कायम राख्न र लगानी विस्तार गर्न सक्छ भन्ने विषयमा छलफल गरिएको थियो। साथै यसमा दीर्घकालीन आर्थिक लचिलोपनको आधार बलियो बनाउने आयामहरूमाथि अथवा उपायहरूमाथि पनि विचार विमर्श भएको थियो। यस सम्मेलनको केन्द्रीय ब्याङ्किङ, वित्तीय स्थिरता र समष्टिगत आर्थिक लचिलोपन सम्बन्धी महत्त्वपूर्ण दृष्टिकोणहरूलाई पनि एकै ठाउँमा ल्याइएको थियो। बारम्बार आइपर्ने

विश्वव्यापी झट्काहरूले विशेषता पाएको वर्तमान परिवेशमा मौद्रिक निकायले मुद्रास्फीति वित्तीय जोखिम फ्रेजिलिटी पुँजी प्रवाह र संस्थागत विश्वसनीयतालाई कसरी व्यवस्थापन गर्न सक्छन् भन्ने विषयमा छलफल गरिएको थियो। प्रविधि र डिजिटल अर्थतन्त्र केसी 2026 अर्को महत्वपूर्ण पक्ष थियो। संचार तथा उत्तर पूर्वी क्षेत्र विकास मन्त्री श्री ज्योतिरादित्य एम सिन्धियाले जोडिएको भारत सशक्त वित्त एआई अर्थतन्त्रका लागि विश्वसनीय डिजिटल पूर्वाधारको निर्माण विषयमा मुख्य सम्बोधन गर्नुभयो। यस सत्रमा विश्वास र प्रतिस्पर्धा कायम राख्दै डिजिटल पूर्वाधार कृत्रिम बुद्धिमत्ता एआई र नयाँ संचार सञ्जालहरूले उत्पादकत्व तथा आर्थिक रूपान्तरणमा कसरी योगदान पुर्याउन सकिन्छ भन्ने बारे विश्लेषण गरिएको थियो। सम्मेलनले संस्कृति सम्पदा र आर्थिक विकास बीचको अन्तर सम्बन्धबारे पनि अन्वेषण गरेको थियो। परिवर्तनशील अन्तर्राष्ट्रिय व्यवस्थामा भारतको विकसित हुँदै गएको स्थितिका बारेमा भएका छलफलहरूले यस सम्मेलनको विश्वव्यापी आयामलाई अझ बढा सुदृढ बनायो। भारत र विश्व अनुकूलनशील स्वरूप इन्डिया एन्ड द वर्ल्ड एडप्टेड बाई डिजाइन शीर्षकको विशेष समापन सत्रको सहजीकरण आइइजीका बोर्ड अफ ट्रस्टीका अध्यक्ष श्री एनके सिंहले गर्नुभयो। यस विशेष समापन सत्रमा विदेश मन्त्री डाक्टर एस जयशंकरले सम्बोधन गर्नुभयो भने सिङ्गापुरका पूर्व विदेश मन्त्री श्री जर्ज योले यसमा टिप्पणीकर्ताको रूपमा भाग लिनुभयो। यस सत्रमा भारतको रणनीतिक स्वायत्तता साझेदारी र बढ्दो प्रतिस्पर्धा तथा अनिश्चितताले भरिएको विश्वव्यापी परिवेशमा लचिलो ढंगले प्रतिक्रिया जनाउने क्षमता को विश्लेषण गरिएको थियो।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। एफएमको 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा श्रोताहरूले हाम्रो कार्यक्रम दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप साथै ओटिटी वेबमा पनि सुन्न सक्नुहुनेछ। समय अहिले दिउँसोको 3 बजिरहेछ श्रोता, र अब केही क्षण हजुरहरूलाई साङ्गीतिक यात्रातर्फ डोराएर लानेछौँ, मनोरञ्जन गराउनेछौँ विविध हिन्दी चलचित्रका गीतहरू सुनाएर। त आउनुहोस् कार्यक्रमलाई आरम्भ गर्दै सुनौ यो प्रथम प्रस्तुति चलचित्र सैलाबबाट अनुपमा देशपाण्डे अनि साथीहरूको स्वरमा।

0: सत्य निष्ठा केवल एक शब्द होइन, यो हाम्रो कार्य संस्कृतिको पहिचान हो।
1: हरेक काममा पारदर्शिता, हरेक निर्णयमा निष्पक्षता, हरेक पाइलामा जवाफ।

0: सत्य निष्ठा यही हो समृद्धि को बाटो किनकि प्रिभेन्टिभ भिजिलेन्स केवल एउटा अभियान होइन
1: यो हो असल व्यवस्था र असल भविष्यको जिम्मेदारी
0: सफा सोच सही काम सत्य निष्ठा हाम्रो पहिचान एनटीपीसी रमामसँग सत्य निष्ठा देखि समृद्धि को विश्वास

यो छोटो विश्रामपछि फेरि पनि कार्यक्रमलाई निरन्तरता दिँदै राख्न लागिरहेकी छु। यो अर्को साङ्गीतिक प्रस्तुति चलचित्र दिल तो पागल हेबाट लता मङ्गेशकर अनि उदित नारायणको युगल आवाजमा जहाँ सङ्गीत रहेको छ उत्तम सिंहको अनि शब्द रचना आनन्द बक्सीको। त श्रोता, आनन्द लिनुहोस् यो गीतको।

हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। श्रोता र कार्यक्रमको यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस् चलचित्र मृत्युदण्डबाट। उदित नारायण अनि अल्का याग्निको युगल आवाजमा जहाँ सङ्गीत रहेको छ आनन्द मिलिन्दको अनि शब्द रचना जावेद अख्तरको।

0: हिन्दी गीतहरूको प्रस्तुतिपछि अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। केन्द्रीय संचार तथा पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धियाले पूर्वोत्तर भारतको समृद्ध सांस्कृतिक सम्पदा, परम्परा र विकासका सम्भावनाहरू बुझ्न विद्यार्थीहरूको सहभागिता महत्वपूर्ण रहेको बताउनु भएको छ। यस्ता संवादले युवाहरूलाई यस क्षेत्रको विविधतालाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्ने उहाँले बताउनुभयो। यसका साथै यसबाट सांस्कृतिक सम्बन्ध अनि राष्ट्रिय एकता सुदृढ हुने उहाँले उल्लेख गर्नुभयो। केन्द्रीय पूर्वोत्तर क्षेत्र विकास मन्त्रालय अनुसार सिन्धियाले मिजोरमको दुई दिने भ्रमणका क्रममा मिजोरम विश्वविद्यालयमा विद्यार्थीहरूसँग संवाद गर्नुभयो। उहाँले मन्त्रालयको अष्टलक्ष्मी दर्शन कार्यक्रम अन्तर्गत पूर्वोत्तर भारतको भ्रमणमा आएका गोवा र चण्डीगढका विद्यार्थीहरूसँग पनि भेटघाट गरी उनीहरूका अनुभव तथा विचारबारे छलफल गर्नुभयो। मन्त्रालयका अनुसार गत एक वर्षमा यस कार्यक्रम अन्तर्गत 590 भन्दा अधिक विद्यार्थी सहभागी भइसकेका छन्। पूर्वोत्तर भारत र देशका अन्य भागबीच सम्पर्क विस्तार गर्नुका साथै युवाहरूलाई यस क्षेत्रका परम्परा, समुदाय र विकाससँग सम्बन्धित अवसरहरूबारे परिचित गराउनु कार्यक्रमको उद्देश्य रहेको छ। श्री सिन्धियाले यो पहल वर्ष 2047सम्ममा विकसित भारत निर्माण गर्ने लक्ष्य अनुरूप रहेको बताउनुभयो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका निवर्तमान राज्यपाल ओमप्रकाश माथुरलाई केरलको राज्यपाल नियुक्त गरिएकोमा बधाई दिनुभएको छ। उहाँले सिक्किममा आफ्नो कार्यकालको अवधि माथुरद्वारा प्रदान गरिएका सेवाहरू, मार्गदर्शन अनि समर्पणप्रति आभार व्यक्त गर्नुभयो। यसका साथै उहाँले सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त गौतमलाई हार्दिक स्वागत गर्दै उहाँको सफल कार्यकालको कामना पनि गर्नुभएको छ। आसामका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले आज केन्द्रीय विदेश तथा कपडा राज्यमन्त्री पवित्रा मार्गेडिटालाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्नुभयो। मुख्यमन्त्रीले उहाँको स्वस्थ जीवन, दीर्घायु र उज्जवल भविष्यको कामना गर्नुभयो। सामाजिक सञ्जालमा जारी सन्देशमा मुख्यमन्त्रीले राज्य र देशको सेवा गर्ने पवित्र मार्गेडिटाको समर्पण र प्रतिबद्धताले सबैलाई प्रेरणा मिल्ने बताउनुभयो। आसामको मोरिगाउँ जिल्लास्थित ओबितोरा वन्यजन्तु अभयारण्य आज पर्यटकहरूका लागि खुल्ला गरिएको छ। राज्यका वन मन्त्री जयन्त मल्ल बरुवाले औपचारिक रूपमा अभयारण्यको उद्घाटन गर्नुभयो र यो पर्यटकहरूका निम्ति खुल्ला गरिएको घोषणा गर्नुभयो। ओबितोरा वन्यजन्तु अभयारण्य आसामको प्रमुख वन्यजन्तु पर्यटन गन्तव्यहरूमध्ये एक हो। यो विशेष गरी एकसिङे गैंडाको ठूलो जनसङ्ख्याको लागि प्रसिद्ध छ। यसको प्राकृतिक घाँसे मैदान, सिमसार क्षेत्र र समृद्ध जैविक विविधताले पर्यटकहरूलाई आकर्षित गर्दछ। अभयारण्यको उद्घाटनले वन्यजन्तु उत्साहीहरू, प्रकृति प्रेमीहरू र पर्यटकहरूलाई प्राकृतिक सौन्दर्यको आनन्द लिने र उनीहरूको प्राकृतिक वासस्थानमा वन्यजन्तुहरू अवलोकन गर्ने अवसर प्रदान गर्नेछ। आसाममा अवैध गाईवस्तु तस्करी विरुद्धको पुलिस अभियान जारी छ। बासुगाउँ र कोक्राझार जिल्लाका विभिन्न स्थानमा गरिएको

गरिएको कार्यवाहीको क्रममा पुलिसले 32 गाईवस्तु 2 सवारी साधन जफत गरेको छ र 3 संदिग्धहरूलाई पक्राउ गरेको छ। आसामका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो राति सामाजिक सञ्जालमा पोस्ट गर्दै यो जानकारी साझा गर्नुभएको छ। मुख्यमन्त्रीले भन्नुभयो, कुनै पनि परिस्थितिमा अवैध गाईवस्तु तस्करी र जनावरहरूमाथि क्रूरता सहन हुने छैन। राज्य सरकार जनावरहरूको सुरक्षा सुनिश्चित गर्न र अवैध तस्करीमा संलग्न व्यक्तिहरू विरूद्ध कानूनी कार्यवाही गर्न प्रतिबद्ध छ। उहाँले यस्ता अपराधहरू विरूद्ध आसाम पुलिसको अभियान जारी रहने बताउनुभयो। असमिया गायक जुबिन गर्गको मृत्यु मामिलाका प्रमुख आरोपी अमृत प्रभा महन्त आज बिहान हाफलोङ जेलबाट रिहा भएकी छन्। अनुहारमा मास्क लगाएर अमृत प्रभा जेलबाट बाहिर निस्किन् उनी लगभग 1 हाफलोङ जेलमा थुनिएकी थिइन्। गुवाहाटी उच्च अदालतले 9 अमृत प्रभा महन्तलाई जमानत दियो। त्यसपछि उनी आज बिहान जेलबाट रिहा भइन्। जुबिन गर्गको मृत्यु मामिलाकी प्रमुख आरोपी मध्ये अमृत प्रभा पनि एक हुन्। मणिपुरको चुराचन्दपुर पुलिसले एक गुप्त सूचनाको आधारमा अभियान चलाएर एकजना तस्करलाई मादक पदार्थ सहित पक्राउ गरेको छ। मणिपुर पुलिस मुख्यालयद्वारा दिएको जानकारी अनुसार हिजो चुराचन्दपुर पुलिसको एक टिमले अवैध रूपमा लागु औषधि राखेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरियो। अभियुक्तबाट 40 साबुनदानी जफत गरियो, जसमा लगभग 932 संदिग्ध ब्राउन सुगर लुकाएर राखिएको थियो। हाल पुलिसले आरोपी विरूद्ध एफआईआर दर्ता गरी सोधपूछ गरिरहेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौँ समाचारको साथमा। अहिले 3:45 सुन्दै गर्नुहोस् आकाशवाणी।

समाचारको प्रस्तुतिपछि पुनः स्वागत छ श्रोता आकाशवाणीको नेपाली प्रसारण सेवामा। समय अहिले दिउँसोको 3:20 भइरहेको छ र अब प्रस्तुत छ कार्यक्रम गीत संगीत।

श्रोता, शब्दले व्यक्त गर्न नसकेका भावहरूलाई जब सङ्गीतले स्वर दिन्छ तब मनका अनगिन्ती अनुभूतिहरू धुन बनेर गुन्जिन थाल्छन्। कहिले खुसीको पहाड बनेर, कहिले सम्झनाको लहर बनेर, त कहिले मायाको मधुर अनुभूति बनेर सङ्गीतले हाम्रो जीवनलाई सुन्दर बनाइरहेको हुन्छ। यस्तै मिठा धुन, सुन्दर शब्द र भावपूर्ण प्रस्तुतिहरूको साङ्गीतिक संसार लिएर हामी उपस्थित भइसकेका छौँ आकाशवाणीको कार्यक्रम गीत सङ्गीतमा, जसअन्तर्गत श्रोताहरूलाई सुनाउनेछौ विविध कलाकारहरूको स्वरमा लोक तथा आधुनिक गीतहरू। त आउनुहोस् श्रोता, कार्यक्रमलाई आरम्भ गर्दै सुनौ यो प्रथम प्रस्तुति। रोमा सुनामको स्वरमा जहाँ सङ्गीत रहेको छ चन्दन लोमजेलको, अनि शब्दकार हुनुहुन्छ केसाङ लामा।

श्रोता, प्रेम आफैमा एउटा सुन्दर अनुभूति हो, जहाँ प्रकृतिका हरेक रङ अझ मनमोहक लाग्छन्, फूलको सुवास अझ मिठो लाग्छ र जुनको शीतलतामा पनि मायाको आवास भेटिन्छ। जब मनमा प्रेमका कोपिलाहरू फक्रिन थाल्छन्, तब

आँखाले देख्ने संसार मात्र होइन, मनले महसुस गर्ने संसार पनि सुन्दर बन्न पुग्छ। कसैको रूप, कसैको मुस्कान र कसैको आत्मीयताले मनलाई यसरी आकर्षित गर्छ कि हरेक धुनमा मायाको सङ्गीत सुनिन थाल्छ। यस्तै प्रेमिल भावना, जवानीको उमङ्ग र मायाको मिठासलाई सुन्दर लयमा समेटिएको यो अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। अञ्जु पन्ताको स्वरमा जहाँ शब्द अनि सङ्गीत रहेको छ शरण छिनामको।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम गीत संगीत। श्रोता, कहिलेकाहीँ जीवनमा आफूले खोजेको खुसी भेटिँदैन, चाहेका सपनाहरूले पूर्णता

पाउँदैनन् र प्रेमको बाटोमा हिँड्दा मनले अनेकौँ प्रश्नहरूको सामना गर्नुपर्छ। तर यिनै अनुभूतिहरूले जीवनलाई बुझ्ने दृष्टि पनि प्रदान गर्ने गर्छ श्रोता। यसै प्रेमका अधुरा अनुभूति मनभित्र लुकेको व्यथा र प्रीतिको अर्थ खोजिरहेको एउटा भावुक मनको कथा बोकेको गीत श्रोताहरू समक्ष राख्न लागिरहेकी छु। गीतको बोल छ प्रीतिको फूल। निकिता थापाको स्वरमा स्वीकार्नुहोस् यो प्रस्तुति, जहाँ शब्द रचना रहेको छ श्री पुरुष ढकालको अनि सङ्गीत सरन छिनामको।

श्रोता आधुनिक गीतका भावपूर्ण शब्द र मधुर धुनसँगै केही क्षण हामीले मनका अनेकौँ अनुभूतिहरू साट्यौँ कार्यक्रम गीत सङ्गीतमा। त अब भने समय भएको छ हाम्रो संस्कृतिलाई जीवन्त राख्दै आएको लोक सङ्गीतको संसारमा प्रवेश गर्ने। हजुर, अब समय भएको छ लोकगीतको। त लोकगीतको सिलसिलामा हामी प्रथम साङ्गीतिक कोसेली राख्नेछौँ डाक्टर भानु गौतमको स्वरमा। आनन्द लिनुहोस् यो लोकगीतको।

0: सर 5,000 रुपए लगाइए और 8,000 रुपए प्रॉफिट पाइए, ये देखिए प्रूफ का स्क्रीनशॉट।
1: वाओ,
2: स्क्रीनशॉट का प्रॉफिट असली है या सिर्फ स्क्रीन पे? व्हाट्सएप या टेलीग्राम इन्वेस्टमेंट ग्रुप्स में फेक प्रॉफिट्स और स्मॉल रिवॉर्ड से ट्रस्ट बनाया जाता है, फिर इन्वेस्टमेंट बढ़ता जाता है, इसलिए
3: हमेशा पूछो WHY, Why? कहता है कैप्टन वाई ऑफ SBI,
2: आपका साइबर रक्षक।
4: श्रोता कार्यक्रमको यो अन्तिम प्रस्तुति सँगै अहिलेलाई भने कार्यक्रम गीत संगीतबाट उद्घोषिका म सरू पनि विदा चाहन्छु। फेरि पनि अर्को अङ्कमा भेट्नेछौ। र अब भने सुन्नुहोस् समाचार।
5: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सरकारले आफ्नो शासनको दृष्टिकोण अनि कार्य संस्कृतिमा पावर टु एम्पावरको सिद्धान्तलाई अप्नाएको छ। गृहमन्त्री अमित शाहले भारत वसुधैव कुटुम्बकमको मन्त्रसित शान्ति अनि मानव कल्याणप्रति सदैव वचनबद्ध रहेको छ। युपीआईमा ग्राहकहरू अनि व्यापारीबीच 2,000 रुपियाँ भन्दा अधिकको लेनदेनमाथि युपीआई मर्चेन्ट डिस्काउन्ट दीपावलीपछि लागू गरिनेछ। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा चेक गणराज्यका उप प्रधानमन्त्री अनि उद्योग तथा व्यापार मन्त्री कारेल हवलिचेकसित भेट गर्नुभयो र भारतीय तटरक्षक बलले आज महाराष्ट्रको रत्नागिरीमा तटरक्षक क्षेत्रमा स्वदेशी उन्नत हल्का हेलिकप्टर ALHMK-3 विमान CG-875 सामेल गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सरकारले आफ्नो शासनको दृष्टिकोण अनि कार्य संस्कृतिमा पावर टु एम्पावरको सिद्धान्तलाई अप्नाएको छ। नयाँ दिल्लीमा आज ब्लुमबर्ग न्यू इकोनोमी फोरमलाई सम्बोधन गर्दै श्री मोदीले भन्नुभयो, भारतको प्रगति सामूहिक विकास र साझा अवसरहरूमा आधारित छ। उहाँले भन्नुभयो, शक्ति भनेको केवल अगाडि बढ्ने क्षमता मात्र होइन तर अरूलाई सशक्त बनाउने क्षमता पनि हो। प्रधानमन्त्रीले भन्नुभयो, डिजिटल शक्तिले भारतको लागि नयाँ अवसरहरू खोले। प्रधानमन्त्री मोदीले विश्वव्यापी अनिश्चितताहरूबीच भारतको आर्थिक विकास बलियो जगमा आधारित रहेको बताउनुभयो।
6: ग्लोबल चैलेंजेस के लिए सॉल्यूशंस में भी योगदान देना होगा। क्लाइमेट चेंज हो, वाटर गवर्नेंस हो, पब्लिक हेल्थ हो या इमर्जिंग टेक्नोलॉजीज का रिस्पॉन्सिबल यूज हो, दुनिया को ऐसा सामर्थ्य चाहिए जो सॉल्यूशन दे, नए अवसर पैदा करे।
5: उहाँले चालू वित्त वर्षको पहिलो तिमाहीमा जीडीपी वृद्धि दर 7.8% रहेको बताउनुभयो। श्री मोदीले आज भारतको विदेशी मुद्रा भण्डार 700 अरब डलर नाघेको र बैंकिङ प्रणाली दशकौंमा सबैभन्दा बलियो स्थितिमा रहेको बताउनुभयो। प्रधानमन्त्रीले भारतको रिफर्म एक्सप्रेस तीव्र गतिमा अघि बढ़िरहेको बताउनुभयो। भारतले बितेको दशकमा 25 करोड़ मानिसहरूलाई गरिबीबाट बाहिर निकालेको उहाँले बताउनुभयो।
6: पावर के पर्पज पर जो फोकस है, यही सोच गवर्नेंस में भी जरूरी है। सरकार के पास अथॉरिटी है लेकिन इसका उद्देश्य ये नहीं होना चाहिए कि देश का नागरिक सिस्टम पर ही निर्भर हो जाए, बल्कि इसका मकसद ये होना चाहिए कि देश के नागरिक सक्षम हो, सशक्त हो, और भारत इसी रास्ते पर चल रहा है। इसी रास्ते पर चलते हुए भारत ने बीते एक दशक में 25 करोड़ लोगों को गरीबी से बाहर निकाला है।
5: भारतले नयाँ दिल्लीमा बहुपक्षीय तकनिकी अनि आर्थिक सहयोगका लागि बंगालको खाड़ी क्षेत्रको पहल बिम्स्टेक संगठनका गृहमन्त्रीहरूको पहिलो बैठकको आतिथ्य गरिरहेको छ। गृहमन्त्री अमित शाहले भन्नुभयो, यो ऐतिहासिक बैठकले आतंकवाद, संगठित अपराधहरू, नशालु पदार्थहरू, तस्करी, अवैध वित्तीय प्रवाह तथा साइबर खतराहरूसित जुझ्ने साझा संकल्पलाई उजागर गर्दछ। सदस्य देशहरू आपस्तको समन्वयको माध्यमद्वारा सुरक्षित अनि बलियो बिम्स्टेक क्षेत्र बनाउनका लागि प्रतिबद्ध रहेको उहाँले बताउनु। श्री शाहले आतंकवादीहरूलाई प्राप्त हुने धन अनि संगठित अपराधसित जुझ्नमा मनोनित नोडल एजेन्सीहरूको माध्यमद्वारा खुफिया जानकारीहरूको आदान प्रदान अनि असल समन्वयमाथि पनि जोड दिनुभयो। श्री शाहले भन्नुभयो, भारतले विश्वका विभिन्न भागहरूबाट भगौरे अपराधीहरूलाई फिर्ता ल्याउनमा महत्वपूर्ण सफलता प्राप्त गरेको छ। उहाँले बिम्स्टेकका सबै सदस्य देश

तटरक्षक बलको परिचालन क्षमतामा महत्वपूर्ण वृद्धिलाई दर्शाउँदछ। मौसम विभागले अण्डमान अनि निकोबार द्वीप समूहमा आज भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। जम्मू कश्मीर अनि लद्दाखमा पनि भोलिसम्म असिनासितै भारी वर्षा हुने सम्भावना छ। यो समाचार युट्युबमा @AIR News मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सरकारले आफ्नो शासनको दृष्टिकोण अनि कार्य संस्कृतिमा पावर टु एम्पावरको सिद्धान्तलाई अप्नाएको छ। गृहमन्त्री अमित शाहले भन्नुभयो, भारत वसुधैव कुटुम्बकमको मन्त्रसित शान्ति अनि मानव कल्याणप्रति सदैव वचनबद्ध रहेको छ। युपीआईमा ग्राहकहरू अनि व्यापारीबीच 2,000 रुपियाँभन्दा अधिकको लेनदेनमाथि युपीआई मर्चेन्ट डिस्काउन्ट दीपावलीपछि लागू गरिनेछ। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा चेक गणराज्यका उप प्रधानमन्त्री अनि उद्योग तथा व्यापार मन्त्री कारेल हवाली चेकसित भेट गर्नुभयो र भारतीय तटरक्षक बलले आज महाराष्ट्रको रत्नागिरीमा तटरक्षक क्षेत्रमा स्वदेशी उन्नत हल्का हेलिकप्टर ALHMK-3 विमान CG-875 लाई सामेल गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

105 MHz मा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले हाम्रो कार्यक्रम दार्जिलिङको एफएम 110.2 MHz अनि न्युज अन एआईआर मोबाइल एप साथै प्रसार भारतीको ओटिटी वेबमा पनि सुन सक्नुहुनेछ। र अब प्रस्तुत छ कार्यक्रम घर संसार।

नमस्ते आदरणीय श्रोताहरू, साप्ताहिक घर संसार कार्यक्रममा हजुरहरू सम्पूर्णलाई नवरथाको हार्दिक मंगलमय शुभेच्छा शुभकामना सहित आजको हाम्रो कार्यक्रम प्रस्तुत गरिरहेछौ। यसको साथसाथै भगवती दुर्गा माताले सदा सर्वदा तपाईँहरूको दुःख हरेर सुख छाई जीवन सधैँ सधैँ सम्पन्न बनाइराखुन् भन्ने पनि म हाम्रो कार्यक्रमबाट भगवती मातालाई प्रार्थना गर्दछु। त श्रोताहरू, नवरथा सुरु भइसकेको छ र यसै नवरथाको विषयमा हजुर समक्ष केही कुरो राख्न गइरहेकी छु। त श्रोताहरू, नवरथा सुरु भएदेखि दशमीसम्मको हामी हिन्दू धर्मावलम्बीहरूमा यस पर्वको एक छुट्टै विशेषता रहिआएको हुन्छ। शक्ति पूजा परम्परा हाम्रो सभ्यताको अङ्ग हो। सहकालदेखि हामी प्रकृति र शक्तिको पूजा गर्दै आइरहेका छौँ। यही शक्ति पूजा गर्ने पर्वहरूमध्ये एक हो नवरात्र पर्व। यो पर्वको थालनी असोज शुक्ल पक्षको प्रतिपदा तिथिदेखि हुने गर्दछ। नौ दिनसम्म शक्ति स्वरूपा दुर्गा भवानीको नौवटा नाममा पूजा अर्चना गर्ने प्रचलन छ। नवरथाको प्रथम दिनमा देवीको स्वरूप घट स्थापना गरिन्छ। यसरी देवीको स्वरूप घट स्थापना गरे पश्चात नौवटा नाम मध्ये प्रथममा शैलपुत्रीको रूपमा माता भवानीको पूजा गरिन्छ। यस्तै प्रकारले नौ रूपको आराधना नवरात्रीको नौ दिनसम्म सनातन परम्परा अनुसार गरिने प्रचलन छ। हामी सबैको आस्था र विश्वास भगवती माताप्रति यस्तो छ कि प्रथम दिनको पूजा सम्पूर्ण जीवनलाई निष्कण्टक तुल्याउन गरिन्छ भने दोस्रो दिनको पूजा भने मनोकामना पूर्तिको निम्ति गरिएको मानिन्छ। यसरी नै तेस्रो दिनको पूजा कुनै पनि जटिल रोगबाट छुटकारा पाउनु अनि चौथो दिनको पूजा शत्रु पराजयको निम्ति गरिन्छ। उसरी नै पाँचौ दिनको पूजालाई सार्थक मानिन्छ। भाग्योदयको निम्ति छैटौं दिनको पूजा गर्न आवश्यक मानिन्छ भने सातौं दिनको पूजा सम्पूर्ण अनिष्टता समाप्त गर्नलाई गरिन्छ। उसरी आठौं दिनको पूजा घरको सुख समृद्धि शान्तिमा कहीँ कतै खलबल मचिएको छ भने त्यसलाई साम्य पारी पुनः शान्ति कायम हुन्छ भने हामी हिन्दू धर्मावलम्बीहरूको विश्वास रहिआएको छ। यसरी नै अन्तिम दिनको पूजा अथवा नवौं दिनको पूजाले प्रभावशाली व्यक्तित्वको फल दिन्छ भनी हामी विश्वास राख्दछौ। हामीले प्रथम दिन घटा स्थापना गरे पश्चात जमरा रोपेर मालश्री गायनको सात देवी पूजा गरेर दशमी तिथिमा टीका लगाई जमरा ग्रहण गर्छौं, जसलाई हामी दशैं भन्ने गर्छौं। नवरात्र भित्र भइरहने दशैं वा दुर्गा उत्सव शक्ति पूजा हो। असुरी शक्तिमाथि विजय प्राप्त गर्ने चाड हो यो दशैं। त श्रोताहरू, हामी यसरी नौ दिनसम्म माता भवानीको पूजा गर्छौँ र यो नवरात्रभरि हामी एकदमै चोखो निदो गरेर माता भवानीको पूजा गर्ने गर्छौँ र हामीले जति पनि शत्रुहरूबाट पराजय हुनु अनि रोगहरूबाट मुक्त हुनु यी सबै भगवती मातासँग हामी प्रार्थना गरी पूजा अर्चना गर्नेछौँ। त श्रोताहरू, अहिले हामीले हजुरहरू समक्ष यो नौ दिने नवरात्र पूजाको के कतिको महत्त्व रहेको छ यस विषयमा हामीले छोटकरीमा

0: श्रोतालाई मालश्री गायन सुनाए पश्चात अब हामी कार्यक्रमको दोस्रो चरणतर्फ लागिरहेछौँ र विशेष गरी अब आज चाहिँ हामी हजुरहरूलाई कार्यक्रमको दोस्रो चरणमा शिक्षा जीवनको आधार भन्ने विषयलाई लिएर आएका छौँ र अब शिक्षा चाहिँ हाम्रो जीवनको कसरी चाहिँ आधार मान्न सक्छौँ त हामी र यस विषयमा बताउनको निम्ति हामीले घयाबारीबाट भावना थापा बहिनीलाई निम्ताएका छौँ र भावना बहिनी हाम्रो समक्ष हुनुहुन्छ। यहाँलाई नमस्ते छ बहिनी।
1: नमस्ते दिदी।
0: र अब तपाईँले नै बताइदिनुहोस् त अब शिक्षा जीवनको आधार भनेर चाहिँ हामीले कसरी मान्नु त?
1: शिक्षा मानव जीवनको सर्वाधिक आधार मध्ये एक हो। मानिसलाई अन्य जीव जन्तु भन्दा विशिष्ट बनाउने प्रमुख तत्त्वहरू मध्ये ज्ञान, विवेक, चेतना, तर्कशील हुन् र यी गुणहरूको विकास शिक्षाबाट सम्भव हुन्छ।
0: ठिकै हो।
1: र शिक्षा केवल अक्षर चिन्ने, पाठ्य पुस्तक अध्ययन गर्ने वा परीक्षामा राम्रो अङ्ग प्राप्त गर्ने माध्यम मात्र होइन, यो व्यक्तिको बौद्धिक, नैतिक, सामाजिक, सांस्कृतिक तथा व्यावसायिक विकासको निरन्तर प्रक्रिया पनि हो। र शिक्षाले मानिसलाई आफ्नो क्षमता पहिचान गर्न, जीवनका चुनौतीहरूको सामना गर्न तथा समाज र राष्ट्रप्रति आफ्नो दायित्व बुझ्न सक्षम बनाउँछ। र यस अर्थमा शिक्षा व्यक्तिगत विकासदेखि राष्ट्रको समग्र प्रगतिसम्मको आधारशिला पनि हो।
0: हजुर हजुर, ठिकै भन्नुभयो।
1: र मानव जीवनको प्रारम्भिक चरणदेखि नै शिक्षाको प्रक्रिया सुरु हुन्छ र बाल बालिकाले सर्वप्रथम परिवारबाट भाषा, व्यवहार, संस्कार, अनुशासन र सामाजिक मूल्यहरू सिक्छन् र विद्यालय तथा विश्वविद्यालयले यस ज्ञानलाई व्यवस्थित र वैज्ञानिक स्वरूप प्रदान गर्छन् र औपचारिक शिक्षाले विभिन्न विषयको सैद्धान्तिक ज्ञान प्रदान गर्नुको साथै विश्लेषण गर्ने, तर्क गर्ने, समस्या समाधान गर्ने र निर्णय लिन सक्ने क्षमताको विकास गर्छ र यसरी शिक्षा व्यक्तिको अनुभवलाई ज्ञानमा र ज्ञानलाई व्यावहारिक क्षमतामा रूपान्तर गर्ने माध्यम बन्छ।
0: ठिक भन्नुभयो।
1: र शिक्षाले मानिसमा चेतनाको विकास पनि गर्छ र शिक्षित व्यक्तिले आफ्नो अधिकार र कर्तव्य बारे जानकारी राख्छ।
0: हजुर।
1: उसले सामाजिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक विषयलाई आलोचनात्मक दृष्टिले हेर्न सक्छ र अशिक्षित र अज्ञानताको कारण मानिस गलत सूचना, अफवाह र भ्रमको प्रभावमा सजिलै पर्न सक्छ। र विशेष गरी आधुनिक डिजिटल रूपमा सूचना सही हो वा गलत हो भन्ने छुट्याउन सक्ने क्षमता अत्यन्त आवश्यक भएको छ र शिक्षाले मानिसमा तथ्यको परिचय गर्ने र विवेकपूर्ण निर्णय गर्ने क्षमता पनि विकास गर्छ।
0: ठिकै हो नि।
1: साथै शिक्षाको कमीले सामाजिक समस्याहरूलाई पनि बढावा दिन सक्छ। अशिक्षाको कारण जातीय विभेद, लैङ्गिक असमानता, छुवाछुत, बाल विवाह, अन्धविश्वास तथा विभिन्न सामाजिक कुरीतिहरू लामो समयसम्म कायम रहन सक्छ। जब मानिसले कुनै सामाजिक वा विश्वासको वैज्ञानिक तथा मानवीय आधारबारे प्रश्न गर्न सक्दैन तब गलत परम्पराहरू पनि निरन्तर चलि नै रहनेछ।
0: हजुर।
1: र शिक्षाले मानिसलाई यस्ता समस्याको पहिचान गर्ने र परिवर्तनको लागि आवाज उठाउन सक्षम बनाउँछ।
0: ठिकै भन्नुभयो तपाईँले।
1: र शिक्षाको अभावले अब स्वास्थ्य सम्बन्धी चेतनामा पनि नकारात्मक असर पर्न सक्छ र स्वास्थ्य, सरसफाई, पोषण, सुरक्षित खाना पिना, रोगको रोकथाम तथा प्राथमिक उपचार जस्ता विषयमा आवश्यक जानकारी नहुँदा मानिस विभिन्न स्वास्थ्य जोखिममा पर्न सक्छ। त्यसैले शिक्षा स्वास्थ्य सम्बन्धी जानकारी राख्ने माध्यम पनि हो र शिक्षित व्यक्तिले स्वास्थ्य सम्बन्धी जानकारी बुझेर आफू र आफ्नो परिवारको स्वास्थ्य प्रति बढी जिम्मेवार बन्न सक्छ।
0: हजुर हजुर।
1: र शिक्षाको अभावको असर आर्थिक जीवनमा पनि देखिन्छ र पर्याप्त ज्ञान तथा सिप नहुँदा रोजगारीको अवसर सीमित हुन सक्छन्। व्यक्तिले आफ्नो योग्यता र क्षमता अनुसारको काम पाउन पनि कठिनाई भोग्न सक्छन्। गरिबीको कारण कतिपय परिवारले आफ्ना बाल बालिकालाई पनि पर्याप्त शिक्षा दिन नसक्ने अवस्था आउन सक्छ जसले गरिबीको चक्रलाई अर्को पुस्तासम्म निरन्तर दिन सक्छन् र यसैले शिक्षा आत्मनिर्भरता हासिल गर्ने महत्वपूर्ण माध्यम हो।
0: ठिकै भन्नुभयो तपाईँले।
1: र आधुनिक समाजमा शिक्षाको महत्व झन बढेको छ। विज्ञान र प्रविधिको विकाससँगै संसार धेरै परिवर्तन भइरहेको छ। कम्प्युटर, इन्टरनेट, मोबाइल फोन र विभिन्न

0: डिजिटल प्रविधिले हाम्रो जीवनलाई सजिलो बनाएका छन् र यी प्रविधिको सही प्रयोग गर्न पनि शिक्षाको आवश्यकता हुन्छ र शिक्षित मानिसले नयाँ प्रविधि सिकेर आफ्नो ज्ञान र सिपलाई अझ विकास गर्न सक्छन् र चिकित्सक इन्जिनियरिङ सूचना प्रविधि व्यवस्थापन कृषि अनुसन्धान शिक्षा प्रशासन तथा उद्यमशीलता जस्ता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ र रोजगार प्राप्त गर्न मात्र होइन तर नयाँ अवसर सिर्जना गर्न र उद्यमशील बन्न पनि शिक्षाको आवश्यकता हुन्छ।
1: ठिकै हो।
0: यसरी शिक्षा बेरोजगारी घटाउने र आर्थिक विकासलाई गति दिने महत्वपूर्ण माध्यम बनेका छन्।
1: हजुर हजुर एकदमै साँचो भन्नुभयो मैले। र अरू के छ भन्दै जानुहोस्।
0: र शिक्षाले व्यक्तिको नैतिक तथा चारित्रिक विकासमा पनि योगदान पुर्याउँछ। ज्ञान मात्र पर्याप्त हुँदैन, ज्ञानको सही प्रयोग गर्न विवेक नैतिकता र जिम्मेवारी आवश्यक हुन्छ। इमानदारी सहिष्णुता सहयोग अनुशासन न्याय समानता र मानवता जस्ता मूल्यहरू शिक्षाको माध्यमबाट विकास गर्न सकिन्छ। यदि शिक्षा केवल व्यावसायिक दक्षता प्राप्त गर्ने साधनमा सीमित भयो र नैतिक मूल्यको विकास भएन भने शिक्षित व्यक्ति पनि आफ्नो ज्ञानको दुरुपयोग गर्न सक्छ। त्यसैले साँचो शिक्षाले ज्ञानसँगै असल चरित्र र जिम्मेवारको भावना विकास गर्छ।
1: हजुर।
0: राष्ट्र निर्माणमा पनि शिक्षाको भूमिका अझ व्यापक बनेका छन्। कुनै पनि देशको वास्तविक सम्पत्ति त्यहाँको प्राकृतिक स्रोतमा त नभई दक्ष सृजनशील र जिम्मेवार मानव संसाधन पनि हो र शिक्षित नागरिकहरूले विज्ञान प्रविधि र अन्य क्षेत्रमा नयाँ ज्ञान तथा प्रविधिको विकास र प्रयोग गर्न सक्छन्। यसको विपरीत शिक्षाको स्तर कमजोर भएको समाजमा दक्ष जनशक्तिको कमी हुन सक्छ जसले देशको आर्थिक तथा सामाजिक विकासलाई पछाडि पार्न सक्छन्। त्यसैले दीर्घकालीन राष्ट्र विकासका लागि शिक्षामा लगानी गर्न आवश्यक छ। र यसै कारण भारत सरकारले शिक्षालाई देशको सामाजिक तथा विकासको महत्वपूर्ण आधारको रूपमा लिएका छन् र वर्तमान सरकारले पनि शिक्षा क्षेत्रमा विभिन्न सुधार र कार्यक्रमलाई प्राथमिकता दिएको छ र सरकारको शिक्षा सम्बन्धी सबैभन्दा महत्वपूर्ण पहिलो राष्ट्रिय शिक्षा नीति जो 2020 गरिएको छ। यस नीतिले भारतको शिक्षा प्रणालीलाई आधुनिक र विद्यार्थी केन्द्रित बनाउने लक्ष्य राखेको छ। यस नीतिले शिक्षालाई केवल पाठ्य पुस्तक र परीक्षामा सीमित नराखी ज्ञानसँगै सिप र व्यवहारिक शिक्षासँग जोड्नमा जोड दिएका छ र विद्यार्थीले आफ्नो रुचि अनुसार विभिन्न विषय अध्ययन गर्न पाउने व्यावसायिक तथा सिपमूलक शिक्षा प्राप्त गर्ने र आलोचनात्मक रूपमा सोच्ने क्षमता विकास गर्ने वातावरण निर्माण गर्ने उद्देश्य यस नीतिमा राखिएको छ र यसले भविष्यमा विद्यार्थीलाई रोजगारी खोज्ने मात्र होइन आवश्यक परे आफै अवसर सिर्जना गर्न सक्ने बनाउने लक्ष्य राख्छ।
1: हजुर हजुर। र श्रोताहरू आज हाम्रो समक्ष यहाँ भावना थापा बहिनी आउनु भएर शिक्षा जीवनको आधार भन्ने विषयलाई हामीलाई एकदमै राम्रोसँगले जानकारीहरू गराउनु हुँदैछ। तर यहाँको जानकारीलाई केही क्षण हामी पर सार्दै हजुरहरू समक्ष फेरि पनि एउटा मालश्री गायन प्रस्तुत गरिरहेछौँ।

0: र श्रोताहरूलाई मालश्री गायन सुनाए पश्चात फेरि हामी कार्यक्रमतर्फ आइरहेछौँ र हामीलाई आज यहाँ भावना थापा बहिनी आउनुभएर शिक्षा जीवनको आधार भन्ने विषयलाई हामीसँग जानकारीहरू साझा गर्नुहुँदैछ र यस जानकारीलाई फेरि हामी अगाडि बढाइरहेछौँ। र बहिनी, अब यो जुन चाहिँ तपाईँले बताउनु हुँदैछ नि शिक्षा जीवनको आधार भन्ने विषय, र यसलाई अब फेरि अगाडि बढाउन त
1: हुन्छ। र यसै गरी अर्को चाहिँ समग्र शिक्षा योजना हो होइन, र यो योजना मार्फत चाहिँ विद्यालयको गुणस्तर सुधार गर्ने, शिक्षकको क्षमता बढाउने र विद्यालयमा आवश्यक सुविधा उपलब्ध गराउने प्रयास गरिएको छ।
0: हजुर।
1: र प्रियम सी योजना अन्तर्गत आधुनिक सुविधा प्रविधि र गुणस्तरीय शिक्षा सहितको आदर्श विद्यालयहरू विकास गर्ने उद्देश्य राखेको छ। र यसले विद्यालयलाई केवल पढ्ने स्थान नबनाई विद्यार्थीको ज्ञान, सिप र व्यक्तित्व विकास गर्ने केन्द्रको रूपमा विकास गर्न सहयोग गर्छ। र बाल बालिकाको शिक्षा र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै पीएम पोषण योजना सञ्चालन गरेको छ। र यो योजना अन्तर्गत विद्यार्थीको पोषण सुधार गर्नु साथै विद्यालयमा नियमित उपस्थित हुनु र आर्थिक रूपमा कमजोर परिवारका बाल बालिकालाई विशेष सहयोग पुर्याउनु पनि हो। र यो योजनाहरूको मूल उद्देश्य शिक्षालाई जीवनसँग जोड्नु र विद्यार्थीलाई भविष्यको चुनौती सामना गर्न सक्षम बनाउनु हो। र वास्तवमा शिक्षा जीवनको आधार भएकोले गुणस्तरीय र समय अनुकूल शिक्षा नै व्यक्ति, समाज र राष्ट्रको समग्र विकासको महत्वपूर्ण आधार हो। साथै अब लोकतान्त्रिक समाजको सफल सञ्चालनको लागि पनि शिक्षा आवश्यक छ। र लोकतन्त्र केवल निर्वाचनको प्रक्रिया मात्र होइन, यो नागरिकको चेतना, सहभागिता, अधिकार र उत्तरदायित्वमा आधारित व्यवस्था पनि हो। र शिक्षित नागरिकले अधिकारको संरक्षण गर्न र राष्ट्रपति आफ्नो कर्तव्य पूरा गर्न

0: छन् र उसले सार्वजनिक नीतिहरू सामाजिक समस्याहरू र राजनीतिक घटनाक्रमलाई विवेकपूर्ण ढंगले मूल्याङ्कन गर्न सक्छन् र यसले लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँछ र उत्तरदायी शासन निर्माणमा सहयोग पुर्याउँछ। साथै आजको युग विज्ञान र प्रविधिको तीव्र विकास भएको डिजिटल युग पनि हो र मोबाइल कम्प्युटर इन्टरनेट र विभिन्न डिजिटल उपकरणहरू हाम्रो दैनिक जीवनको महत्वपूर्ण हिस्सा बनेका छन् र यस्तो अवस्थामा शिक्षा मानिसको जीवनको अझ महत्वपूर्ण आधार बनेको छ र शिक्षाले मानिसलाई समय अनुसार बदलिन नयाँ कुरा सिक्न र प्रविधिको सहयोग प्रयोग गर्न सक्षम बनाउँछ। आज शिक्षा केवल विद्यालयमा गएर किताब पढ्न र परीक्षा दिने कुरामा मात्र सीमित छैन। इन्टरनेट र डिजिटल माध्यमको प्रयोगबाट घरमा नै बसेर विभिन्न विषयको ज्ञान प्राप्त गर्न सकिन्छ र अनलाइन कक्षा डिजिटल पुस्तक शैक्षिक भिडियो तथा अन्य प्रविधिले अझ सरल र प्रभावकारी बनाएको छन्। त्यसैले डिजिटल प्रविधिको सही प्रयोग गर्न आवश्यक ज्ञान र सिप शिक्षा मार्फत मात्र प्राप्त हुन्छ। साथै घरमा बसेर पनि धेरै कामहरू गर्न सकिन्छ जस्तै इन्टरनेटको माध्यमबाट अनलाइन पढाउने लेख्ने अनुवाद गर्ने ग्राफिक डिजाइनहरू गर्न सकिन्छ साथै विभिन्न प्रकारको सामग्रीहरू निर्माण गरेर यसलाई अनलाइन मार्फत घरमै बसेर व्यवसाय गर्न सकिन्छ। त्यसैले डिजिटल युगमा शिक्षाले मानिसलाई घरमै बसेर आफ्नो काम गर्ने आमदानी गर्ने र आत्मनिर्भर बन्ने अवसर प्रदान गरेको छ। र यसरी हेर्दा शिक्षा जीवनको एउटा साधारण आवश्यकता मात्र होइन जीवनलाई सही अर्थ दिशा र उद्देश्य दिने आधार पनि हो। व्यक्तिको सोच व्यवहार स्वास्थ्य आर्थिक अवस्था र सामाजिक सम्बन्ध र भविष्य निर्माणमा शिक्षाको प्रभाव पर्छ। शिक्षाको अभावले व्यक्तिगत अवसर सीमित हुनु आर्थिक समस्या बढ्नु र सामाजिक कुरीति कायम रहनु र स्वास्थ्य चेतनामा कमी आउनु र राष्ट्र विकास कमजोर हुनु जस्ता असर देखिन सक्छन्। यसैले शिक्षा नहुँदा केवल एउटा विषयको ज्ञानको कमी हुँदैन जीवनको धेरै पक्ष कमजोर बन्न सक्छन् र निष्कर्षमा भन्नु पर्दा चाहिँ होइन मानिसको जीवनलाई उज्यालो र व्यवस्थित र उद्देश्यपूर्ण बनाउन शिक्षा अनिवार्य छ। शिक्षा व्यक्तिको व्यक्तित्व निर्माणको आधार हो आत्मनिर्भरताको आधार हो र सामाजिक चेतनाको आधार हो आर्थिक विकासको आधार पनि हो र राष्ट्र निर्माणको आधार पनि हो। त्यसैले प्रत्येक व्यक्तिले शिक्षा प्राप्त गर्ने समान अवसर पाउनु पर्छ र शिक्षालाई केवल रोजगारी प्राप्त गर्ने माध्यमको रूपमा नभई जीवन निर्माण गर्ने शक्तिको रूपमा बुझ्नु पर्छ र ज्ञानले मानिसलाई सक्षम बनाउँछ चेतनाले सही बाटो देखाउँछ र शिक्षाले यी दुवैलाई जीवनसँग जोड्छ र त्यसैले शिक्षा वास्तवमा मानव जीवनको आधार हो।
1: हजुर हजुर एकदमै राम्रो कुरो भन्नुभयो नि तपाईँले किनभने अब शिक्षा मात्र एउटा यस्तो हाम्रो जीवनको आधार हो भनेर चाहिँ हामी मान्न सक्छौँ है र शिक्षाले गर्दा मात्र अब जीवनको हरेक पाइलाहरूमा चाहिँ हामीले त्यति साह्रो कठिनाइहरू अप्नाउनु पर्दैन भनौँ हामीले यस्तो कतिवटा हुन्छ नि अब जीवनमा हामी चल्दै जाँदाखेरि कतिवटा अप्ठ्यारोपनाहरू पनि पर्न सक्छ है तर शिक्षा हामीले लिएको छ भने हामीले त्यसलाई सम्झिनु सक्छौँ त्यसलाई विचार गर्न सक्छौँ नियाल्नु सक्छौँ होइन र यस्ता कतिपय कारणहरूले गर्दाखेरि चाहिँ अब हाम्रो जीवनलाई चाहिँ अब हामी अगाडि लानुमा चाहिँ हाम्रो शिक्षाको चाहिँ अब भनौँ शिक्षाको चाहिँ ठुलो महत्त्व चाहिँ हामी देख्छौँ नि होइन बहिनी। र श्रोताहरू आज हाम्रो समक्ष यहाँ भावना थापा बहिनी आउनु भएर शिक्षा जीवनको आधार विषयलाई धेरै राम्रोसँगले यहाँ हामीसँग राख्नुभयो र श्रोताहरू समय धेरै नै भइसक्यो र यहाँ बहिनी सँगसँगै अब हामी श्रोताहरूबाट बिदा लिइरहेछौँ। हवस् त नमस्ते।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय अहिले दिउँसोको 4:30 भइरहेछ श्रोता। र कार्यक्रम घर संसारको प्रस्तुतिपछि अब प्रस्तुत छ कार्यक्रम शिक्षा ज्योति।

नमस्कार आदरणीय श्रोताहरू, आकाशवाणी खरसाङको प्रस्तुति शिक्षा ज्योति कार्यक्रमको यस अङ्कलाई साँचेर बस्नु नै हाम्रा सम्पूर्ण श्रोता अनि प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा हजुरहरूको सञ्चालिका मनम्रताको तर्फबाट हार्दिक स्वागत एवं न्यानो अभिवादन। र आज धेरै दिनको अन्तराल पश्चात फेरि हजुरहरू समक्ष नयाँ विषयवस्तु लिएर कार्यक्रम शिक्षा ज्योतिमा म उपस्थित भइसकेकी छु। श्रोताहरू, हाम्रो देश भारतवर्ष परापूर्व कालदेखि नै वास्तुकला, साहित्य, संस्कृति, तकनिकी, विज्ञान सबैको क्षेत्रमा धनाढ्य रहेका छन्। र आज पर्यन्त पनि हाम्रो देश भारतवर्षले वास्तुकला, साहित्य, संस्कृति आदिलाई विश्वको धरोहरको स्थानमा राख्न सफल बनेका छन्। आज भारतवर्षमा विश्व प्रसिद्ध यस्ता वास्तुकलाहरू छन् जसलाई हेर्नको निमित्त देश विदेशबाट पर्यटकहरू वर्षैभरि नै आउने गर्छन्। र आज भारतवर्षमा रहेका कतिपय वास्तुकलाहरूले विश्व धरोहरको स्थान प्राप्त गरिसकेका छन्। र आज हामी भारतवर्षको यस्तै वास्तुकलामाथि सम्बन्धित विषयमाथि चर्चा गर्नेछौँ। तर त्यसभन्दा पहिले कार्यक्रम शिक्षा ज्योतिमा हाम्रा विद्यार्थी भाइ बहिनीहरू अनि श्रोताहरू माझ समूह आवाजमा रहेको यो देशवन्दना प्रस्तुत गर्न लागिरहेका छौँ।

र यो देश बन्दना सुन्ने पश्चात हाम्रा श्रोता विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदै हाम्रो विषय वस्तुलाई निरन्तरता प्रदान गरिरहेका छौँ। र हजुरहरूलाई मैले अवगै बताइसकेकी छु कि हाम्रो भारतवर्ष वास्तुकला, साहित्य, संस्कृति, तकनिकी, विज्ञान हरेक क्षेत्रमा नै धनाढ्य छन् परापूर्व कालदेखि। र परापूर्व कालमा भारतमा बनिएका वास्तुकलाहरूले कसरी आजको विज्ञानलाई पनि छक्क पार्छन्, आजको तकनिकीलाई पनि छक्क पार्छन्, यस्ता वास्तुकलाहरूले हाम्रो देश भारतवर्ष परिपूर्ण रहेका छन्। र यस्तै वास्तुकलाहरूको कुरा गर्न पर्दा भारतवर्षमा रहेका दिलवारा मन्दिर पनि एक हो। आज हामी दिलवारा मन्दिरको बारेमा हाम्रा श्रोता विद्यार्थी भाइ बहिनीहरूलाई ऐतिहासिक धरोहर अन्तर्गत जानकारी प्रदान गर्न लागिरहेका छौँ कि यो दिलवारा मन्दिर कहाँ अवस्थित छ, यसको स्थापना कसरी भएको थियो, कुन कालमा, कुन राजाको समयमा यो दिलवारा मन्दिरको स्थापना भएको थियो, कुन धर्म अवलम्बीहरूको निमित्त यो दिलवारा मन्दिरको स्थापना भएको थियो, आज यसै विषयवस्तुमाथि हामी हजुरहरूलाई सविस्तार साथ जानकारी प्रदान गर्नेछौँ। र आजको जानकारी लिएर हामी माझ उपस्थित भइसक्नु भएको छ शिक्षिका उर्मिला लामाज्यू, जो हालमा तिनधारिया गर्ल्स हायर सेकेन्डरी स्कुलमा प्रधान अध्यापिकाको रूपमा कार्यरत हुनुहुन्छ। र आज हामी शिक्षिका उर्मिला लामाबाट दिलवारा मन्दिरको बारेमा सविस्तार साथ जानकारी प्राप्त गर्न गइरहेका छौँ।

नमस्कार, आजको मेरो विषय छ दिलवाडा मन्दिर। आज म यस मन्दिर बारे विस्तृत रूपमा चर्चा गर्नेछु। दिलवाडा मन्दिर पाँच मन्दिरहरूको एक समूह हो अनि यो मन्दिर राजस्थानको जोधपुर नजिक सिरोही जिल्लाको माउन्ट आबू सहरमा स्थित छ अनि यसलाई यो मन्दिरलाई मिनी ताजमहल पनि भनिन्छ अनि यो चाहिँ आबू रोड रेलवे स्टेशनबाट चाहिँ 30 किलोमिटर टाढोमा अरावली हिल्समा स्थित छ अनि यो मन्दिर चाहिँ जैन आर्किटेक्चरको एउटा नमुना हो अनि यो मन्दिर जैन धर्मको आध्यात्मिक गुरुहरूलाई समर्पित छ अनि यी पाँचवटा मन्दिरहरू संगमरमरले बनिए तापनि यी पाँचैवटा मन्दिरको आआफ्नै विशेषता छ र यस मन्दिरहरूको निर्माण 11 अनि 13 शताब्दीको बीचमा भएको थियो र यी शानदार मन्दिर जैन धर्म मान्नेहरूको एउटा तीर्थस्थलै हो। दिलवाडा मन्दिरहरूमा विमल साई मन्दिर चाहिँ सर्वाधिक प्राचीन मन्दिर हो अनि जुन चाहिँ 1031 इस्वीमा बनेको थियो र त्यहाँ भएको लुन वसाही मन्दिर पनि धेरै लोकप्रिय छ। जुन मन्दिर

पत्थरहरूलाई काटेर बनाएको यी मन्दिर विश्वविख्यात मन्दिरहरूमा शिल्प सौन्दर्यको यस्तो बेजोड खजाना हो जसको सौन्दर्य अतुलनीय छ। साथै यस्तो मन्दिर दुनियाँमा अरू कहीँ पनि देख्न पाइँदैन। र यस मन्दिरमा आदिनाथको मूर्तिको आँखा असली हिराको बनिएको छ भने मूर्तिको गलामा बहुमूल्य रत्न जडित हार पनि छन्। र यस मन्दिरमा हिन्दू देवी देवताहरूको पनि प्रतिमा छन् र मन्दिरको प्रवेशद्वारमा उत्कृष्ट वास्तुकला देख्न पाइन्छ। यहाँको विमल साई मन्दिर सेतो संगमरमरले पूर्ण रूपले पुदेर बनाएको मन्दिर यो गुजरातको चालुक्य राजा भीम प्रथमको मन्त्री विमल शाहद्वारा 1031 ईस्वीमा बनाएको थियो अनि यो मन्दिर जैन तीर्थकर आदिनाथलाई समर्पित छ। यो मन्दिरको छतमा कमलको फूलको कलीहरू, पत्रहरू, जैन पुराणको दृश्यहरू उत्कृष्ट रूपमा देखाएको छ भने मन्दिरको खम्बा मण्डपहरू पनि आकर्षक ढङ्गमा सजाएका छन्। लुन बसाही मन्दिर, यो मन्दिर चाहिँ भगवान नेमिनाथलाई चाहिँ समर्पित छ अनि यस भव्य मन्दिरको निर्माण चाहिँ 1230 पोडवार भाइहरू वास्तुपाल अनि तेजपालद्वारा गरिएको थियो, जो गुजरातको बाहेलाका शासक थिए र विमल वसही मन्दिर पछि उहाँको दिवंगत भाइ लुनाको स्मरणमा यो मन्दिर निर्माण गर्नुभएको थियो। र यो मन्दिरको मुख्य हल, यो लुन वसाही मन्दिरको मुख्य हललाई रङ्ग मण्डप पनि भनिन्छ अनि यहाँ ससाना 360 तीर्थकरहरूको मूर्ति देखिन्छ। यस मन्दिरमा 10 हात्तीको सुन्दर संगमरमरको मूर्तिहरूलाई बडो सुन्दर ढङ्गमा पलिस गरेर वास्तविक रूप दिएको छन्। ती हात्तीका मूर्तिहरूलाई देख्दा चाहिँ साँच्चीकै मूर्ति जस्तो देखिन्छ। यहाँ 20 तीर्थकर नेमिनाथको कालो संगमरमरको मूर्ति छ जुन मेवाडको महाराणा कुम्भले बनाएको थियो। अब पितलहाल मन्दिर, यो मन्दिर अहमदाबादको सुल्तान दादाको मन्त्री भीम शाहले बनाएको थियो। यो पितलहाल मन्दिर प्रथम तीर्थकार ऋषभदेव अथवा आदिनाथको विशाल धातुको प्रतिमा छ यो मन्दिरमा, जुन 5 धातुहरूद्वारा निर्मित छ। यस प्रतिमाको निर्माणमा मुख्य धातुहरूको प्रयोग गरिएको छ। यो पितलहाल मन्दिरमा रहेको मूर्तिहरूमा चाहिँ धातु प्रयोग गरेको छ, अत यसको नाम पितलहाल हो। यो मन्दिरको नामै पितलहार भयो। र यस मन्दिरमा मुख्य गर्भगृह छ, मण्डप अनि 9 छ र मन्दिरमा स्थित शिलालेखहरू अनुसार 1468 ईस्वीमा 108 मुण्ड भएको मूर्ति त्यहाँनिर स्थापित गरिएको थियो, जुन मूर्तिहरू चाहिँ 4 धातुको बनिएको छ। अर्को श्री पार्श्वनाथ मन्दिर, भगवान पार्श्वनाथलाई समर्पित यो मन्दिर मण्डलिक तथा उनको परिवारद्वारा 1458 लिएर 59 बनाएको थियो र भगवान पार्श्वनाथ जैन धर्मको 23 तीर्थकार हुन् र यो 1-3 भवन हो जुन दिलवाडाको सबैभन्दा अरू मन्दिरहरू भन्दा उच्च छ। यो श्री पार्श्वनाथ मन्दिर चाहिँ 3 भवनको छ अनि यो चाहिँ अरू मन्दिर हेरी चाहिँ अलिकति अग्लो छ। यसको गर्भगृहको चारैतिर भूतलमा 4 विशाल मण्डपहरू छन् यो पार्श्वनाथ मन्दिरमा चाहिँ, र मन्दिरको बाहिरी भित्ताहरूमा चाहिँ ग्रे बलुवा पत्थरमा सुन्दर शिल्पकृतिहरू छन् जसमा दीक्षित विद्यादेवीहरू, यक्ष साथै सजावटी शिल्पाङ्कन सामेल छन् जुन कोंकणको मन्दिरको तुलनामा देखिन्छ। कोंकणको मन्दिर जस्तै देखिन्छ यो मन्दिरको गर्भगृहको त्यो बाहिरी भित्तामा यो बनाएको यो शिल्पकृतिहरूलाई चाहिँ कोंकणको मन्दिरहरूमा जुन कलाकृतिहरू छ त्यस्तै देखिन्छ अरे। श्री महावीर स्वामी मन्दिर, महावीर स्वामी जैन धर्मको 24 तीर्थकर थिए
अनि यो मन्दिर चाहिँ महावीर स्वामीको मन्दिर चाहिँ 1582 बनिएको एउटा सानो संरचना हो जुन भगवान महावीरलाई समर्पित छ र यस मन्दिरको यो महावीर मन्दिरको माथिल्लो तहमा भएको चित्रहरू चाहिँ

0: 1764मा सिरोहीको कलाकारहरूद्वारा चित्रित चित्रहरू हुन्। त्यहाँ भएको चित्रहरू चाहिँ है, र हरेक साल यहाँ तीर्थयात्रा गर्दै हजारौँको संख्यामा भक्तजनहरू आउने गर्छन् है। एउटा प्राचीन मन्दिर आफ्नो आकर्षक कलाकृतिले गर्दा पर्यटकहरूको आकर्षणको मुख्य केन्द्र भएको छ यो महावीर स्वामी मन्दिर चाहिँ। यसको आफ्नै छुट्टै विशेषता छ र उत्कृष्ट रूपले निर्माण गरिएको यी मन्दिरहरू राजस्थानको सर्वाधिक लोकप्रिय आकर्षणहरूमा एक मानिन्छ र यी मन्दिरहरूको असाधारण शिल्पकारिता अनि वास्तुकला अति नै लोकप्रिय छ। यो मन्दिरहरूको जुन वास्तुकला छ है, यो चाहिँ चारैतिर विश्वभरि नै यो विश्वविख्यात छन् र दिलवाडाको जैन मन्दिर स्थापत्य कलाको एउटा उत्कृष्ट नमुना हो। जति पनि दिलवाडाको मन्दिरहरूमा छ यहाँ चाहिँ हामी स्थापत्य कला मात्रै देख्छौँ है, अनि यो चाहिँ एकदमै यसको चाहिँ उत्कृष्ट नमुना विश्वभरिको अन्य मन्दिरहरू हेर्दा र यहाँको मन्दिरहरूको एउटा अद्भुत कारिगरी देख्न योग्यको छ। आफ्नो ऐतिहासिक महत्त्व संगमरमरको पत्थरलाई काटेर बनाएको है विभिन्न कलाकृतिको लागि विश्व प्रसिद्ध छन् यहाँको मन्दिरहरू।
1: भारतवर्षमा अवस्थित विश्व प्रसिद्ध दिलवाडा मन्दिरको बारेमा हामी चर्चा गरिरहेका छौँ अनि आजको विषयवस्तु लिएर हामी माझ स्टुडियोमा उपस्थित हुनुहुन्छ शिक्षिका उर्मिला लामाज्यू र हाम्रो यस विषयवस्तुलाई केही क्षण पर सार्दै अब भने हामी कार्यक्रममा लिन गइरहेका छौँ यो साङ्गीतिक विश्राम।

0: र यो सांगीतिक विश्राम पश्चात हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदै फेरि हाम्रो कार्यक्रमको मूल विषयवस्तुलाई निरन्तरता प्रदान गरिरहेका छौँ।
1: यहाँको मन्दिरहरूमा फुलपातदेखि लिएर अन्य मनमोहक कलाकृतिहरूले अलङ्कृत छन्। मन्दिरलाई यसरी सजाएको छ है, छतमा विभिन्न नक्साहरू कुदेको, पशु पक्षीहरूको शानदार सङ्गमरमरको आकृतिहरू, सबैभन्दा आकर्षित तीर्थकरहरूको प्रतिमाहरू अति नै सुन्दर देखिन्छन्। यो सबै सङ्गमरमरको पत्थर काटेर बनाएको छ। यहाँनिर चाहिँ यो मन्दिरको मूर्तिदेखि लिएर बाहिरको भित्रको सबै कलाकृतिहरूमा सबैमा सङ्गमरमरको पत्थर काटेर बनाएको छ त्यो बेलाको कारिगरहरूले। यहाँको मूर्तिहरू मन्दिरको सौन्दर्य देख्दा यहाँका शिल्पकारहरूको अघि चाहिँ ती कठोर सङ्गमरमर पनि मानौ मोम बनिन्थे जस्तो देखिन्छ। अब सङ्गमरमर भनेको एउटा कठोर है, त्यस्तो सङ्गमरमरहरूलाई कुँदेर बनाएको छ। तर यसरी हेर्दाखेरि चाहिँ आहा, त्यति बेलाको शिल्पकारहरूले चाहिँ मोमबत्ती कति नरम हुन्छ नि त्यसरी नै गरेको हो कि क्या हो भने जस्तै, अथवा उनीहरूको अगाडि चाहिँ यो कठोर सङ्गमरमर पनि मोम पो बनिन्थे कि जस्तो त्यहाँको त्यो सौन्दर्य देख्दाखेरि, क्या त्यहाँको कलाकृतिहरू देख्दाखेरि त्यस्तो आफूलाई आभास हुन्छ। र पत्थरको शिल्पकलाको यस्तो महान वैभव भारतको अन्यत्र कहीँ पनि देखिँदैन। यी मन्दिरहरूको निर्माण कालमा श्वेत सङ्गमरमरहरू चाहिँ हात्तीको पीठमा बोकाएर चाहिँ अरासुरी पहाडदेखि माउन्ट आबुसम्म ल्याउँथे अरे। त्यति बेला अब ठुल्ठुलो सङ्गमरमरको उसलाई चाहिँ हात्तीको पीठमा बोकाएर चाहिँ पहाडबाट चाहिँ माउन्ट आबुसम्म ल्याउँथे अरे। यहाँको खम्बा छतहरूमा अलङ्कित चित्रहरू प्राचीन भारतीय स्थापत्य कलाको बेजोड उदाहरण हो। हरेक मन्दिरको स्थानहरू खम्बामा, छतमा है, भित्ता वरिपरि सबै ठाउँ नै कारिगरहरूले आफ्नो कलाकृतिहरू देखाएका छन् है। यस मन्दिरमा भएको छत खम्बाहरू अनि भित्ताहरूमा श्वेत सङ्गमरमरलाई काटेर जुन सूक्ष्म अनि जटिल चित्रहरू बनाएको छ यसको सुन्दरताले मन्दिरको सुन्दरतामा आकर्षकमा चार चाँद लगाएको पाइन्छ। अब यो मन्दिरको छत त सिँगारेको छँदैछ, खम्बा सिँगारेको त छँदैछ, अझै भित्तातिर पनि श्वेत सङ्गमरमरहरू काटेर जुन सानो सानो है जटिल चित्रहरू बनाएको छ नि, यो यसले त झन् मन्दिरमा जुन त्यो मन्दिरको आकर्षणमा चाहिँ चार चाँद लगाएको देखिन्छ अरे। र इतिहासकारहरूको मान्यता अनुसार यो मन्दिर निर्माण गर्न 1200 मजदुरहरू अनि 1500 कलाकारहरू मिलेर झन्डै 14 वर्षको समय लगाएर चाहिँ यो मन्दिर निर्माण गरिएको थियो अरे। अनि यो मन्दिर चाहिँ बनाउँदाखेरि चाहिँ है जुन त्यो समयमा चाहिँ 53,18,00,000 लागेको थियो अरे। त्यतिको लागतमा चाहिँ यो मन्दिर निर्माण भएको थियो अरे। अनि यो मन्दिरको निर्माण पछि चाहिँ ती कारिगरहरू है जति पनि यहाँनिर काम गर्नेहरू थियो तिनीहरू चाहिँ सबैजना धनी भएको थियो अरे। किन भन्दाखेरि चाहिँ त्यति बेला चाहिँ ती कारिगरहरूलाई चाहिँ जति तिनीहरूले त्यो सङ्गमरमर काट्दाखेरि धुलो निस्किन्थ्यो नि होइन, धुलो निस्किन्थ्यो त्यो बराबरी चाहिँ उनीहरूलाई उनीहरूको ज्याला चाहिँ धुलो बराबर चाहिँ उनीहरूलाई सुनिदिन्थ्यो अरे क्या। त्यसो हुँदाखेरि चाहिँ यो मन्दिर निर्माण भइसकेपछि त कारिगरहरू त एकदमै धनी भएको थिए एउटा जनश्रुति छ क्या। अनि यो जैन मन्दिर चाहिँ खासै गरी चाहिँ जैन धर्मावलम्बीहरूको निम्ति चाहिँ एउटा ध्यान गर्नु है पूजा अर्चना गर्नुको लागि चाहिँ उनीहरूले कतिवटा आफ्नो सेवा अनुष्ठानहरू गर्नुको लागि चाहिँ यो मन्दिर चाहिँ त्यति बेला बनाएको थियो अरे। अनि यो मन्दिर चाहिँ चालुक्य शैलीमा बनिएको अथवा मारू गुर्जर शैलीको वास्तुकलाको नमुना पनि हो यो मन्दिर चाहिँ। अनि यो दिलवाडाको यो प्रसिद्ध मन्दिरहरूको निर्माण सोलङ्की चालुक्य राजवंशको शासनकालमा उनको मन्त्रीहरू अनि शासकहरूद्वारा गरिएको हो। र यहाँको जुन त्यो 5 प्रमुख मन्दिरहरू अघि मैले भने ती मन्दिरहरू चाहिँ पहिलो मन्दिर विमल वसाई मन्दिर प्रथम तीर्थकर आदिनाथलाई समर्पित छ है।

0: दोस्रो लुना वा सही मन्दिर 22 औं तीर्थकर नेमिनाथलाई समर्पित छ अनि तेस्रो मन्दिर पितलहर मन्दिर ऋषभदेवलाई समर्पित छ भने चौथो मन्दिर खरतार वा सही पार्श्वनाथलाई समर्पित छ अनि 5 औं र अन्तिम मन्दिर महावीर स्वामी मन्दिर चाहिँ भगवान महावीरलाई समर्पित छन्। त्यही कारणले चाहिँ यो मन्दिरहरूको चाहिँ आफ्नो आफ्नो यो 5ै वटा संगमरमरले बन्ने तापनि यी 5ै वटा मन्दिरको विशेषता चाहिँ आफ्नो आफ्नो छन्। र दिलवाडा मन्दिर भारतीय वस्तुकलाको एक अनुपम सम्पदा मानिन्छ र हरेक वर्ष हजारौँ श्रद्धालु तथा पर्यटकहरू यहाँ भ्रमण गर्न आउँछन् अनि यस मन्दिरमा देश विदेशबाट पूजा ध्यान अनि दर्शन गर्नका निम्ति श्रद्धालुहरू आउने गर्छन्। यो मन्दिर अहिंसा सत्य अनि तपस्या तथा जैन आदर्शको प्रतीक मानिन्छ अनि यो मन्दिर केवल एक धार्मिक स्थान मात्र नभएर भारतीय कला वस्तुकला अनि शिल्पकलाका एक अनुपम उदाहरण हुन्। अनि यस मन्दिरलाई चाहिँ सन् 1311 अलाउद्दिन खिलजीले आक्रमण गरियो मन्दिरमा, त्यति बेला पुरै तोडफोड गरेर ध्वंसै पारेका थिए, तर पछि गएर यसको फेरि मर्मती भयो यो मन्दिरको। अनि यस मन्दिरको एउटा यो अद्वितीय संगमरमरको कलाकृतिले गर्दा विश्वभरि सबैभन्दा सुन्दर मन्दिरको रूपमा चिनिन्छ। यद्यपि यो मन्दिर युनेस्को विश्व धरोहरमा नपरे तापनि यो मन्दिर भारतीय स्थापत्य कलाको अनुपम धरोहरा मानिन्छ र यस मन्दिरको बाहिरी भाग साधारण देखे तापनि भित्री भाग अत्यन्तै भव्य छ र हात्तीहरूको संगमरमरको मूर्तिहरू शिल्पकलाका उत्कृष्ट उदाहरण हुन्। लौ त आजको कार्यक्रमबाट बिदा लिने समय पनि भएछ, फेरि पनि यस्तै रोचक विषयहरू लिएर उपस्थित हुनेछु भन्दै आजको यस कार्यक्रमबाट बिदा लिन चाहन्छु। धन्यवाद
1: श्रोताहरू। हाम्रो देश भारतवर्ष वास्तुकला साहित्य संस्कृति तकनिकी विज्ञान हरेक क्षेत्रमा नै प्राचीन कालदेखि नै एकदमै धनाढ्य रहेको छ र आज एआईको युगसम्म आइपुग्दा पनि भारतवर्षमा बनिएका वास्तुकलाहरूले वैज्ञानिकहरूलाई पनि आश्चर्य चकित पार्छन् कि त्यस समयमा कसरी आजको आधुनिक तकनिकी भन्दा धेर तकनिकीको प्रयोग भएर भारतवर्षमा यस्ता यस्ता वास्तुकलाहरूको स्थापना भएको थियो भनेर वैज्ञानिकहरूको निमित्त खोजको विषय पनि बनेको छ र आज यस्तै वास्तुकलासित सम्बन्धित तथ्य लिएर हामी कार्यक्रम शिक्षा ज्योतिमा उपस्थित भएका थियौँ, जस अन्तर्गत आज हामीले हजुरहरूलाई दिलवाडा मन्दिरको बारेमा जानकारी प्रदान गर्यौँ र यो दिलवाडा मन्दिर कहाँ अवस्थित छ, यसको स्थापना कसरी भएको थियो, कुन राजाको समयमा कुन कालमा यसको स्थापना गरिएको थियो, यसै विषयवस्तुमाथि आज हामीले सविस्तार साथ जानकारी प्राप्त गर्यौँ शिक्षिका उर्मिला लामाबाट र यस विषयवस्तुमाथि चर्चा गर्दा गर्दै हाम्रो कार्यक्रम शिक्षा ज्योतिको निर्धारित समय पनि पूरा भइसकेको छ अनि घडीको काँटाले पनि श्रोताहरूबाट छुट्टिने संकेत हामीलाई दिइरहेको छ। आगामी कार्यक्रमहरूमा नयाँ विषयवस्तुहरू, नयाँ नौलो अध्यायहरू, नयाँ ज्ञानका कुराहरू, साथसाथै विद्यार्थी भाइ बहिनीहरूको पाठ्यक्रम अन्तर्गत रहेको पाठका विषयवस्तुहरू लिएर हजुरहरू समक्ष उपस्थित हुने बाचा गर्दै अनि हाम्रा विद्यार्थी भाइ बहिनीहरूको कदमलाई सफलताले चुम, सदैव सधैँ उनीहरू सफलताको उच्च चुलीमा पुग्न सकोस् यही मङ्गल कामना साँच्दै हजुरहरूबाट हजुरहरूको सञ्चालिका म नम्रता लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राई पनि हजुरहरूबाट ओझेल हुन चाहन्छौ।

कार्यक्रम जय जवान पर्खेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई प्राविधिक मित्र सिएल ब्राह्मिन, प्रसारण सहयोगी याङछेन लामा अनि म उद्घोषिका रेबिना सुब्बाको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन टक्राउँदछौ। त कार्यक्रमको यो प्रथम प्रस्तुति राखिरहेछौ। चलचित्र हम तुमबाट अल्क याग्निक अनि शानको युगल स्वरमा शब्द छ प्रसुन जोशीको अनि सङ्गीत जतिन ललितको।

चलचित्र जब वी मेटबाट राखिरहेछौ कार्यक्रमको यो दोस्रो प्रस्तुति मोहित चौहानको स्वरमा, शब्द इर्शद मामिलको अनि सङ्गीत प्रीतमको।

श्रोताले यतिखेर सुन्दै हुनुहुन्छ विविध हिन्दी चलचित्रका गीतहरू। त कार्यक्रमलाई अब अघि बढाउँदै राखिरहेछौ। अघिल्लो क्रममा चलचित्र मनबाट उदित नारायण अनि अनुराधा पौडेलको युगल स्वरमा, शब्द समीरको, संगीत सञ्जीव दर्शनको।

एफएम 103.5 मेगाहर्समा यहाँले सुन्दै हुनुहुन्छ फौजी कार्यक्रम जय जवान। त अब भने कार्यक्रमको हामी अन्त्यतिर आइसकिसकेका छौँ। स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति चलचित्र बादलबाट सोनु निगम अनि कविता कृष्णमूर्तिको युगल शर्मा, शब्द समीरको अनि सङ्गीत अनु मल्लिकको।

यसै सुमधुर प्रस्तुतिका साथ आजको फौजी कार्यक्रम जय जवानको निर्धारित समय यही समाप्त हुँदछ। एफएम 103.5 मेगाहर्जमा आकाश

0: अब समय भएको छ 6 बजेको मुख्य समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। दिव्यतम अधिकारीबाट मुख्य समाचार सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा 66 औं राष्ट्रिय रक्षा कलेज कोर्सका सदस्यहरूसँग भेट गर्नुभयो। यस अवसरमा बोल्दै राष्ट्रपतिले द्रुत गतिमा परिवर्तन भइरहेको सुरक्षा अनि प्राविधिक

परिदृश्यले नयाँ र जटिल चुनौतीहरू खडा गरिरहेको बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज नयाँ दिल्लीमा दोस्रो जाम साहेब स्मृति युवा आदान प्रदान कार्यक्रमका सहभागीहरूसँग भेट गर्नुभयो। यो कार्यक्रम अगस्त 2024 प्रधानमन्त्री नरेन्द्र मोदीको पोल्यान्ड भ्रमणको क्रममा घोषणा गरिएको द्विपक्षीय पहल हो। आयुष मन्त्रालयले छाला रोगको उपचार र व्यवस्थापनका लागि आयुर्वेद, सिद्ध युनानी र होमियोपेथीसँगै योगलाई समावेश गर्दै मानक दिशानिर्देशहरू जारी गरेको छ। भारतमा क्यानाडाका उच्चायुक्त क्रिस्टोफर कुटुरले आज प्रधानमन्त्री नरेन्द्र मोदी र क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी बीचको उत्कृष्ट सम्बन्धको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध हालै धेरै राम्रो रहेको बताउनुभयो। संसदीय मामिला मन्त्री किरण रिजिजूले विकसित भारतलाई स्वास्थ्य सशक्त र लागू पदार्थ मुक्त युवा आवश्यक रहेको बताउनुभयो। उहाँले लागू पदार्थको दुरुपयोगले देशको युवाहरूको क्षमतालाई बाधा पुर्याउन सक्ने बताउनुभयो। शिक्षा मन्त्रालयले भारतीय सूचना प्रविधि संस्थान आइआइटी राँची क्याम्पसमा एक विद्यार्थीको दुर्भाग्यपूर्ण मृत्युको छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। समितिको अध्यक्षता दिल्ली विश्वविद्यालयका निर्देशक प्रोफेसर रजनी अब्बीले गर्नुहुनेछ। भारतले आज दोहोऱ्याएको छ कि लद्दाख भारतको अभिन्न र अविभाज्य अङ्ग हो र चीनले कुनै पनि स्थितिमा अस्वीकार गर्दा यो स्थापित तथ्यलाई परिवर्तन गर्न सकिँदैन। आकाशवाणीबाट मुख्य समाचार अहिलेलाई पूरा भयो।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब यहाँहरू समक्ष पुनः राखिरहेछौँ विविध हिन्दी चलचित्रका गीतहरू। प्रथममा स्वीकार्नुहोस् चलचित्र चलते चलतेबाट शैलेन्द्र सिंह अनि लता मङ्गेशकरको युगल शर्मा, यो प्रथम कोसेली।

कार्यक्रमको यो अघिल्लो प्रस्तुति राखिरहेछौँ चलचित्र घरबाट लता मङ्गेशकरको युगल स्वरमा, शब्द छ गुलजारको अनि सङ्गीत आरडी बर्मनको।

0: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय यस बेला बेलुकीको 6:10 भइरहेछ र अब प्रस्तुत छ कृषि तथा किसान कल्याण मन्त्रालयको प्रायोजित कार्यक्रम किसान वाणी।
1: रहेको छ कृषि तथा किसान कल्याण मन्त्रालय भारत।

0: नमस्कार श्रोताहरू, अब हामी प्रस्तुत गर्न लागिरहेका छौँ भारत सरकारको कृषि तथा किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान वाणी, र कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत जनाउन चाहन्छौँ। आज हामी समक्ष हुनुहुन्छ प्रगतिशील कृषक एवं उद्यमी श्रीमती राधा कुमारी बस्नेत, र उहाँ धेरै टाढादेखि आउनुभएको छ, गेरेथाङ पश्चिम सिक्किम, र यहाँले कोदो फापरहरूबाट धेरै सामग्रीहरू बनाउनु भएको छ, र तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
1: धन्यवाद, नमस्कार।
0: हजुर, तपाईँले अब हामीलाई नि बताइदिनुहोस् न यो कोदोको विषयमा, र अब केन्द्र सरकारको योजनाहरू पनि छ नि, तपाईँले अब गाउँमा बसेर खेती गरिसकेपछि यसरी ससाना उद्योगहरू यो लाइभलीहुड मिसनकोमा गरिसकेपछि त योजनाहरू पनि के छ सरकार, त्यो पनि त बुझ्नु पऱ्यो, त्यहाँबाट पनि त लाभ त उठाउनु पऱ्यो नि त, फाइदा त उठाउनु पऱ्यो, यो विषयमा बताइदिनुहोस् न।
1: मैले ट्रेनिङ पाइसकेपछि चाहिँ अब जब मैले सुरु गर्दा चाहिँ सर्वप्रथम त हाम्रोमा र नै चाहियो। ट्रेनिङ गर्दा कतिजना सबैजना रसँग नै सुर्ताउनु हुँदै थियो, तर मलाई चाहिँ घरमा 36 पाथी थियो रहेछ, त्यति कोदो थियो र मलाई अलिकति आशा लाग्यो। अनि गएर घरबाट मैले त्यो कोदो निकालेँ। अब ट्रेनिङ गएर घरबाट त्यो पुरानो राखेको 5 वर्ष अगाडिको कोदो निकाल्दा चाहिँ त्यो कोदो चाहिँ एउटा केही घुन पुत्ली किरा फारो केही लागेको थिएन। त्यो नलाग्दा चाहिँ कोदो यस्तो रहेछ भन्ने कुरो अलिकति आफूलाई अनुभव भयो। अनुभव चाहिँ अब कसैले भनेर होइन, आफूले प्र्याक्टिकली गरेरै थाहा हुनु पर्यो त्यो रहेछ भन्ने कुरा चाहिँ त्यहाँबाट मलाई थाहा भयो। अन्त त्यो कोदो निकालेँ, केलाएँ, फलफल पारेँ, अब ढुङ्गो माटो छान्नु पऱ्यो नि त आफ्नो हातले गरेपछि त, सफा गरेर पिठो बनाएँ। अन्त त्यो पिठो टेस्ट गर्दाखेरि चाहिँ अब 5 वर्ष पुरानो कोदो पनि टेस्ट नहराउँदो रहेछ, जस्ताको तस्तै। त्यहाँदेखि अनि त्यति गर्दै गर्दै गइसकेपछि अर्को साल आएपछि त आफ्नो रोप्ने बेला आएपछि आफूले बिउ खोजेर कसरी हुन्छ रोपियो, अनि गर्दै गर्दै गएपछि अहिले चाहिँ मैले बाहिर कोदो किन्नु परेको पनि छैन, आफ्नो सेल्फ हेल्प ग्रुपभित्र जति कोदो पनि अहिले उब्रिन्छ कसो पऱ्यो भने, किनभने सबै 3 मेम्बरले चाहिँ हामी पिठै बनाउँछौँ, किनभने मैले बनाएकोले म बिस्कुट बनाउँछु भने अरूले बनाएकोले पिठो बेच्छन्।
0: र अब यसको लागि चाहिँ नि केन्द्र सरकारको योजनाहरू छ नि त?
1: हजुर छ।
0: के योजनाहरू छ होला कोदोको लागि चाहिँ? अब याद भयो,
1: कोदोको चाहिँ इन्सुरेन्स हुन्छ एउटा, रोप्दा बिउ पाइन्छ, हजुर, त्यो चाहिँ 1 हल आधी हलको मेलोको यस्तो 80 रुपियाँको दरले कसरी यसरी। त्यहाँदेखि अनि अर्को अब बिउ राखेपछि उम्रिनु थालेपछि किरा लाग्छ, त्यसको लागि दबाई हाल्ने हामीले स्प्रे मेसिनहरू पाउँछौँ, दबाई पाउँछौँ। त्यहाँदेखि फेरि खोज्दै जाँदा गर्दै जाँदा हलो पाइन्छ, त्यहाँदेखि अझै गर्दै जाँदा फेरि अब टिप्नेहरू चाहिँ मेसिन छैन, हातैले टिप्दैछौँ, बनाउने पनि हातैले, र पिठो बनाउने चाहिँ हाम्रोमा मेसिन दिएको छ एग्रिकल्चर डिपार्टमेन्टले, पिठो पनि उहाँहरूले एउटा होइन 3 दिनुभएको छ हाम्रो ग्रुपमा चाहिँ, यसरी बाँडेर काम गर्छौँ।
0: तपाईँहरूले अब है सरकारले अब विभागले है पनि अब तपाईँलाई सहायता गर्नुहुँदैछ है,
1: गर्नुहुँदैछ,
0: तपाईँहरूले खेती गर्नु पर्यो, उहाँले योजना अनुसार है के के स्किम छ त्यो अनुसार उहाँले बिउ बिजनदेखि लिएर अब यो ट्र्याक्टरहरू सानसानो अब है मेसिन जोत्ने मेसिनहरू

0: हुनुहुन्छ होइन
1: ग्रुपमा दिनुहुन्छ
0: हजुर हजुर अनि अब प्रधानमन्त्री कृषि सिँचाइ योजना पनि छ
1: है त्यो ट्याङ्की पाइप पाइन्छ
0: हजुर ट्याङ्कीहरू पाउनु भएको छ
1: हजुर
0: के गर्नु पर्यो त्यसको लागि चाहिँ तपाईँले अब विभागमा गएर आवेदन गर्नुभयो कि
1: गऱ्यौँ न हामीलाई चाहिँ त्यो अब यसरी काम गर्न थालेपछि उहाँहरूले नै सोध्दै दिनुहुँदो रहेछ तपाईँहरू काम गर्नुहुँदैछ मैले कोदो पिस्ने मेसिन पनि उहाँहरूले दिनुभएको तपाईँहरू काम गर्नुहुँदैछ लानुहोस्
0: मेसिन पनि पाउनुभयो
1: हजुर पिठो बनाउने पनि पायौँ त्यहाँदेखि अर्को सिँचाइमा त्यो मोटरसँगै ट्याङ्की बिउ राखेर बिउ किराले खान्छ भनेर दबाई हाल्ने मेसिन स्प्रे मेसिनहरू ठुल्ठुलो दिनुहुँदो रहेछ विभागबाट ग्रुपमा चाहिँ हामीले पिएमएफएमई लोन लिएको छ तर मैले यो बिस्किट चाहिँ म बनाउँछु मेरोमा चाहिँ लिएको छुइनँ किनभने हामी धेरैजना छौँ हो अब कोदो सबभन्दा र नै हो र भएपछि त म यो काम गर्न सक्छु भनेर उता कोदो रोप्ने हल चलाउने खेती गर्नेलाई चाहिँ तिमीहरू यो चलाऊ भनेर
0: हजुर
1: काम बाँडेको छु
0: ठिकै छ कोदोको खेतीको लागि चाहिँ अब सबभन्दा पहिला त माटो राम्रो हुनु पर्यो
1: हजुर
0: अब त्यसमा चाहिँ सोयल हेल्थ भन्ने सरकारको योजना छ
1: त्यो माटो परीक्षण हुन्छ
0: माटो परीक्षण यो विषयमा बताइदिनुहोस् आउनुहुन्छ विभागबाट
1: आउनुहुन्छ तर माटो लिएर जानुहुन्छ हो तर माटो कस्तो हो त्यो चाहिँ फेरि रिजल्ट चाहिँ फर्केर आएको छैन
0: त्यो चाहिँ अब तपाईँले सोध्नु पर्यो
1: त्यो होला
0: गएर सोध्नु पर्यो उहाँले नि बिर्सिनु सक्नुहुन्छ अथवा अब थुप्रैजनाको है अब तपाईँहरूले पनि गएर खोजी गर्नुभयो है
1: हजुर
0: तपाईँहरू चाहिँ अब छेउको विभागमा नि छेउमा कार्यालयहरू छन् त अफिसहरू होइन हर्टिकल्चरको अफिस छ एग्रिकल्चरको छ स्पाइसेस बोर्डहरू भन्ने छ ठुलो अलैँचीको लागि होइन यो अदुवाको लागि सुन्तलाको लागि होइन र केन्द्रको योजनाहरू छ तर तपाईँले अब त्यहाँबाट हाम्रो अरू कृषकहरूलाई पनि भन्नु पर्यो
1: त्यो अब सुन्तलाहरू गर्नेले चाहिँ पाउनु भएको छ म चाहिँ किनभने सुन्तलाहरू गर्दिनँ अलिकति साइडमा पर्छ
0: हो ठिकै ठिकै अब एउटा आफ्नो लाइन हुन्छ त्यो लाइन पक्रेपछि होइन यसैमा लाग्नु पर्यो नि त यो कोदो फापर त एकदमै राम्रो लाइन हो तपाईँको
1: अब यो पनि चार पाँच किसिमको हुन्छ अब पहिलाको पुरानो कोदो हुन्थ्यो हाम्रो अहिले त्यो कोदो साह्रै लड्छ अहिले जो गभर्मेन्टले दिनुहुन्छ नि कोदो त्यो चाहिँ लड्दैन पनि फलाइ पनि राम्रो छ
0: बिजन राम्रो
1: बिजन राम्रो
0: यो तपाईँले अब ल्याउनु भएको छ है मिलेट चिप्स है
1: हजुर
0: मिलेट चिप्स अब ल्याउनु भएको छ खुबै राम्रो र यो विषयमा बताइदिनुहोस् न अब यो त फापरबाट
1: कोदोबाट
0: कोदोबाट फापरबाट के बनाउनु भएको
1: फापरबाट चाहिँ अब यस्तो हुँदो रहेछ फापरबाट बनाए
0: हजुर
1: अब फापर चाहिँ कस्तो हुँदो रहेछ भने अब सर्वप्रथम त हामीले प्र्याक्टिकली थाहा हुनु पर्यो प्र्याक्टिकली थाहा हुँदा
0: चाहिँ
1: सिप हुनु पर्यो अब यसरी नै जसरी बनाउँछौँ हामी त्यसरी नै बनाउँछौँ तर फापरले चाहिँ लङ टाइम महिना डेढ महिनादेखि थाम्दैन यो त यो चिप्स यो भुजा त तपाईँले एक वर्ष राख्नुहोस् न के
0: तपाईँले अब भुजा पनि बनाउनु भएको छ है अब नानीहरूले पनि खान्छन् होला मन
1: पराउँछ मजाले अरू केही हालेको छैन पदिना र बिरे नुन मात्रै छ युजमा चाहिँ खोर्सानी डल्ले खोर्सानी हो कुनै बजारको चिज छैन
0: चिप्समा चाहिँ डल्ले खोर्सानी
1: अलिअलि बेसी छैन
0: डल्ले खोर्सानी पनि आफै फलाउनु
1: आफै टिम्बुर डल्ले खोर्सानी
0: टिम्बुरको पनि टिम्बुर त खेती गर्नु परेन भइहाल्छ
1: जङ्गलमा हुन्छ
0: र अब कति दिन लाग्छ यो लड्डु पनि बनाउनु भएको छ हो
1: हजुर टेस्ट गर्नुहोस् न सर
0: हजुर
1: यस्तो टेस्ट गर्नुहोस् त कस्तो रहेछ भन्नुहोस्
0: अर्ग्यानिक मिलेट लड्डु भनेर है तपाईँले यो त सिक्किम सरकारको लोगो पनि लगाएको छ है र अब यो लोगो लगाइसकेपछि त अब यसको क्वालिटी राम्रो हुनु पर्यो बाहिर पनि जान्छ यो
1: जान्छ
0: अनि टेस्ट पनि हुन्छ अर्ग्यानिक हो कि होइन भनेर टेस्ट हुन्छ त्यो सबै कुराहरू छ धेरै कुरा छ र सरसफाइहरू है बनावट कसरी र तपाईँले नि अब कोदो त अब खेतबाट निकाल्नु भयो होइन कोदो टिप्नु भन्छ होइन कोदोको कपनी धानको बाला कोदोको कपनी कोदो टिप्नु भयो त्यहाँदेखि के गर्नुहुन्छ
1: कोदो टिपेर ल्याएर हामी थुपार्छौँ थुपारेपछि फेरि घाममा सुकाउँछौँ
0: ओछ्याउनुहुन्छ होला
1: लिप्छौँ
0: ढुङ्गा लाग्छ
1: लिप्नु पर्यो
0: लिप्नु पर्यो
1: बर्सादी मात्रै भन्दा पनि पहिले लिप्नु पर्यो यो त अब अलिकति बाहिर गएपछि टिपौँला भन्नु पर्दैन नि त मसिनो दाना छ पहिले लिप्यो बडार कुडार पार्यो सफा पार्यो अनि बर्सादी ओछ्यायो अलिअलि बाहिर जाँदा पनि त्यो पनि आउँछ नि त
0: प्लास्टिक ओछ्याउँदाखेरि पनि हुन्छ प्लास्टिक ओछ्याउँदा र ओछ्याइसकेपछि माड्नु पर्यो
1: हजुर माड्नु पर्यो
0: माडेर त्यहाँदेखि चाहिँ के गर्नुहुन्छ त्यो माडेको अरू त्यो खोस्टाहरू चाहिँ के मतलब
1: खोस्टाहरू चाहिँ हामी

0: सब्जीतिर हालिदियो भने माटो कमलो भएर प्याजहरू चाहिँ राम्रो फल्छ, कुहिएर मल हुन्छ। अनि दाना चाहिँ निकालेर सुकाएर राख्छौँ एक वर्षलाई, अब स्टोर गर्नु पर्यो। त्यहाँबाट त्यो निकालेपछि चाहिँ फेरि सुकाउँछौँ, सुकाएर हामी एकताल फल्छौँ, फलेर त्यहाँबाट फेरि केलाउँछौँ, ओखलीमा केलाउँछौँ त्यो सफा भित्रको। त्यहाँदेखि अनि फेरि केलाएर पानी हालेर फल्छौँ, त्यो उसको लुगा हुन्छ नि जुन कोदोको बाहिरको त्यो भुस, त्यो पानी हालेर फलेर राम्रो बनाएर अनि धुन्छौँ, धोएपछि चाहिँ सफा बनाएर अनि सुकाउँछौँ। फर्सीको बिहा छ, काँक्राको बिहा, फर्सीको बिहा महँगो हुन्छ नि, खजुर पनि महँगो पर्छ,
1: तर मह बाहिरबाट होइन,
0: खजुरको मह पनि हुँदो रहेछ।
1: र अब हाम्रो केटाकेटीहरू पढा लेखा भएका केटाकेटीहरूलाई यो कामहरू सिकाउनु पर्ने, सबैजनाले त पढेर काम पाउँछ भनेर छैन, यो विषयमा बताइदिनुहोस् न, अनि उहाँहरूलाई केन्द्रीय योजनाहरूको विषयमा पनि।
0: जब नानीहरू पढेर ठुलो भएर पनि त आखिरीमा जस्तै भए पनि कृषिमा ठोकिनै पर्छ, खानु चाहिन्छ, त्यसले गर्दा सबैजना यो कृषिमै लागेर हामीले कुछ गर्यो भने हुने रहेछ। सरकारी सुविधाहरू पनि पाइन्छ, योजनाहरू ब्याङ्कबाट लोन पनि अलिकति सब्सिडीमा पनि पाइन्छ,
1: सबै जति लिन्छ
0: छुट हुन्छ, त्यसले गर्दा नोकरी भनेको त अर्काको कमारो जस्तो भयो, नोकर, तर यो त हाम्रो खुसीको हो नि त, जति गर्न सक्यो त्यति गर्यो, अब गर्न सकेन भने आज म बिसाउँछु, मेरो छुट्टी हो भन्दा पनि आफैसँग छुट्टी माग्दा भयो। हजुर, पालेको छौँ,
1: गाई पनि पाल्नु भयो, त्यहाँदेखि मल त चाहियो नि त,
0: मल चाहियो, यो जुन चिजहरू छ नि प्रत्येक घिउमा भनिएको छ,
1: घिउमा गाईको घिउ, त्यसको लागि गाई पाल्नै पर्यो।
0: हजुर,
1: र अब गाईको पनि इन्सुरेन्स हुन्छ, केन्द्र सरकारको योजना छ,
0: हजुर छ,
1: त्यो गर्नु हुँदैछ होला नि त,
0: हजुर गर्छौँ,
1: गाई अब के भन्न सकिन्छ, होइन
0: वर्ष पछि गर्छौँ, रिन्यु गरिरहनु।
1: अरू योजना कुन कुन विषयमा याद छ केन्द्र सरकारको योजनाहरू तपाईँलाई?
0: अब गाईको इन्सुरेन्स
1: कार्डहरू,
0: क्रेडिट कार्ड छ, अब हस्बेन्डको हुन्छ,
1: महिनामा
0: अब भनौँ सबै थोक कोदो आफ्नै, गाईको घिउ आफ्नै, फर्सीको बिहाहरू, अब काँक्राको बिहा, अब बसेको बेलामा अब बिना काम त्यसै बस्नु भएन, उधारेर बस्यो, भित्रको गुदी निकालेर बस्यो, बनाएको बेलामा अनि त्यो लगाए बनाए गर्दा फेरि महिनामा 10,000 चाहिँ यो चिज चाहिँ बनाए मैले। अनि पिठोहरू बनाए भने जति सक्यो त्यति हुन्छ,
1: बिक्री भइहाल्छ,
0: हजुर,
1: दाम भाउ पनि राम्रो छ,
0: अहिले
1: त्यही हो, शुद्ध हुनु पर्यो,
0: हजुर,
1: अनि पहिला दाम हाले अनुसार उनीहरूले सामान पाए कि होइन। अब कोदोको, अब कोदोको पिठो खाँदाखेरि रोटी खाँदा चाहिँ क्याटाका ढुङ्गा लाग्यो भने त भएन, होइन, सफाइ हुनु पर्यो,
0: यति हो। अब मैले बिस्किट बनाउने पिठो चाहिँ 100% सफा हुन्छ,
1: हजुर, ठिकै। यो भुजा बनाउँदाखेरि नि,
0: हजुर,
1: अब यो तपाईँले कोदोबाट भुजा बनाउनु भएको छ, हो,
0: हजुर,
1: भुजाको सेप अब यस्तो कसरी के छ तपाईँको मेसिनहरू?
0: मेसिन
1: अब सरकारले दिनु, विभागले दिनुभयो कि योजनाबाटै पाउनु भयो कि?
0: अब मैले चाहिँ एसएचजीबाट जति अलिअलि पैसा हुन्छ नि त, त्यसबाट मैले किनेको मेसिन चाहिँ
1: किन्नु भएको,
0: हजुर,
1: विभागसँग कुरा गर्नु भएको भए वा दिनुहुन्थ्यो कि मलाई यो चाहियो भन्दा?
0: त्यो चाहिँ अब मलाई पनि ज्ञानमा आएको छैन,
1: छैन,
0: किनभने यो मेसिन हुन्छ हुँदैन, तर बनिएपछि त हुन्छ,
1: हुन्छ,
0: त्यो यो भुजा भन्ने कुरो चाहिँ मलाई नै थाहा थिएन कसरी बनाउँछ। अब हामीलाई त ट्रेनिङमा त अब यसरी अम्लाले, दुईटा अम्लाले यस्तो पार्दै, लुडा पार्दै राखेर सुकाउनु लगायो, मलाई चाहिँ त्यो चाहिँ अब घिन लाग्यो, अब यो चाहिँ म गर्दिनँ भन्ने भएको थियो। अन्त त्यहाँदेखि अनि मैले यो चाहिँ अब काम गर्दिनँ भन्ने भयो मलाई। अन्त एक दिन सब्जी सुधार्दै थिएँ, सब्जी सुधार्दै जाँदाखेरि अदुवा छिल्ने बेलामा त्यो कोरेसो हुन्छ नि, कोरेसोमा अदुवा छिल्दा अरे कोदो त यसमा, अब मसिनहरू उनका झरे नि त, अब मेरो दिमागमा आयो भुजा चाहिँ यहाँ हुने रहेछ, मेरो दिमागमा आयो। अब सानो कुरो हो तर ठुलो काम दिने, अब त्यहाँदेखि हतार हतार सब्जी बनाएर मेरो लागि चाहिँ पिठो बनाएँ, भुजाको पिठो बनाएर त्यो कोरेसोमा यस्तो यस्तो गरेँ, धेर होइन, मैले जे काम गर्दा नि म तौलेर गर्छु, 50 ग्राम पिठो बनाएँ होइन, 50 ग्राम पिठो बनाएर त्यो कोरेसोमा बनाएर चाहिँ सुकाएँ, हो, यति

0: अलिकति दामी भयो त्यहाँबाट अनि बेलुकाखेरि सुकेर फेरि मैले त्यो अब पकाएँ नि पकाउँदाखेरि त यति मिठो राम्रो दामी अनि चाहिँ मैले त्यो कोरेसो त्यो केबाट अब छ सात महिना अब त्यसरी गर्दै थिएँ गर्दा गर्दै एकजनाले मैले त्यसरी बनाउँदै गरेको देख्यो देखेपछि ए तपाईँले त यस्तो पो गयो म सिलगढी जाँदा ल्याइदिन्छु ल भने होइन म पैसा दिन्छु नि पर्दैन मलाई पैसा तपाईँको यो दुःख देखेर ल्याइदिन्छु भने कति त मान्छेले त्यसरी डोनेसनै गरिदिनु भयो र त्यो 300-400 पर्यो होला तर मैले धेरै काम गरेँ 3 वर्षमा प्याकेजिङ ट्रेनिङ पाएको छु पिएमएफएमईबाट चाहिँ मैले यो जुन प्याकेजिङ छ नि हजुर केन्द्र सरकारको योजनाद्वारा चाहिँ मैले कलकत्तामा 3 दिनको तालिम पाएको छु 3 दिनको तालिम पाएर आएर अर्को कुरा चाहिँ यो जुन बनाउने तालिम चाहिँ मलाई कोअपरेटिभले प्रदान गर्नुभएको यो चाहिँ
1: र अब यसमा नि तपाईँले नि अहिलेसम्ममा अब योजना अनुसार सब्सिडी पाउनु भएको छ लोन लिएर ऋण लिएर
0: हजुर ऋणै लिएको छुइनँ
1: ऋण लिनुभएको छ आफै गर्नुहुन्छ ठिकै छ त र कति एकर जमिनमा चाहिँ कोदो रोप्नुहुन्छ
0: कोदो चाहिँ कति एकर भन्नुहुन्छ भने एक एकर जमिनमा मेरोमा एक एकरमा रोप्छु तर साथीहरूकोमा रोप्नुहुन्छ नि त के त्यही कोदो उठाउनु पर्छ वर्षमा 20 मनसम्म चाहिँ 20 मनसम्म हजुर 20-22 मन
1: कोदोको लागि चाहिँ अब मल थुप्रो चाहिन्छ हो
0: चाहिँदैन त्यस्तो बेसी मकैलाई जस्तो चाहिँदैन
1: अब कोदो त हौसियो भने पनि केही हुँदैन बेसी भयो भने केही हुँदैन तर अरू खेती भन्दा चाहिँ नि धान मकै अरू अदुवा भन्दा चाहिँ कोदो नै ठिक लाग्यो है
0: 100% राम्रो बिग्रिँदैन खानुमा नि राम्रो
1: फेरि डिमान्ड छ बिक्री भइहाल्छ
0: बिक्री एकदम अहिले मार्केटिङ राम्रो छ कोदोमा चाहिँ
1: अब बिउ बिजनको लागि पनि योजना छ केन्द्र सरकार त्यो पनि तपाईँले बुझ्नुहोस् हो
0: हजुर पाएको छ
1: पाउनु भयो
0: मलाई 20 केजी बिउ दिनुभयो
1: यसपालि है
0: हजुर
1: योजना अनुसारै
0: दिनुभयो त्यो बिउ दिएर फेरि उहाँहरूले इन्सुरेन्स पनि गराइदिनु भयो
1: ए राम्रो राम्रो प्रधानमन्त्री फसल बिमा पनि उहाँले गर्नुभयो र अब एकदमै राम्रो हुँदैछ है कमाइ हुँदैछ ठिकै छ र अब यो खेती तपाईँले गर्नुहुँदैछ है र यो फेरि पछ्याएर अरूले पनि गरौँ है तपाईँले चाहिँ गर्न छोडेपछि हो अरूले पनि छोड्ने त्यस्तो चाहिँ नहोस् हो
0: त्यो चाहिँ अब यस्तो भयो जब मैले यो सुरु गरेँ नि पिठोहरू अलिअलि बेच्न थालेँ अनि बेच्न थालेपछि तपाईँहरू पनि कोदो रोप्नुहोस् यसरी पिठो बेचौँ भनेपछि यसपालि एक घरले बढी काम गर्यो अर्को बाजी दुई घर बढ्यो अहिले चाहिँ गाउँभरि कोदो रोप्छौँ
1: र सबैले गर्न थाले
0: हजुर सबैले गर्न थाल्नु
1: अब कोदो चाहिँ रोप्नु फापर चाहिँ छर्नु
0: हजुर
1: त्यस्तो छ हो फापर चाहिँ खेती गर्नु भएको छैन
0: फापर गर्छौँ
1: पिठोको लागि
0: सागहरू खानु साग खानु पिठो बनाउनु बिमारीहरूको औधी डिमान्ड हुन्छ कोदो फापरको पिठो चाहिँ दुइटै अनि अब यो सालदेखि ज्वारको पिठो पनि बनाउँछु ज्वार खेती गरेको छु
1: त्यसको लागि चाहिँ तपाईँको अब काम गर्ने मान्छे चाहियो हो
0: हजुर
1: कस्तो पाराले मिलाउनुहुन्छ
0: अब काम गर्ने मान्छे त अब कहाँ पहिला जस्तो छैन अहिले त वरिपरि 4-5 घर मिल्यो मेरो काम गरिसक्यो अर्काको गरौ उसको गरौ
1: ठिकै हो मिलेर गर्नु पर्यो
0: हजुर मिलेर
1: अब आपसी है अब रिसराग हुनु भएन सहयोग हुनु पर्यो है अब एक दिन अलिकति मैले बेसी काम गरेँ सघाएँ मैले उसले गरेन भन्नु भएन है अझै उसले सघाउँछ
0: अब पहिला पो बाहिरको मान्छे आउँथे र हामी काम गर्थ्यौँ अहिले त्यस्तो छैन किनभने वरिपरि 2-4 घर मिल्यो आज मेरो काम उकास्यो भोलि अर्काको उकास्यो यो खालकै चल्छ
1: ठिकै छ यस्तो छ कि गाउँ बस्तीमा अब यो पात पतिङ्गरहरू हुन्छ नि पछि अझ त्यो पात पतिङ्गर जम्मा पारेर चाहिँ डढाउने चलन छ हो कतिजनाले
0: त्यो छैन हाम्रो
1: बुद्धि नभएर होला ज्ञान नभएर
0: पहिला पहिला थियो होला
1: हजुर तपाईँहरूले जलाउनुहुन्न त्यसलाई कोङ्नु पर्यो नि त
0: त्यो चाहिँ ल्याएर हामी गाईलाई ओछ्याउँछौँ
1: गाईलाई ओछ्याउनुहुन्छ
0: बढाऱ्यो ल्यायो गाईलाई ओछ्याइदियो
1: अब तपाईँले बर्खामा पानी परेको हुन्छ हो अनि थलो पनि हिरो हुन्छ गाईको त त्यसको लागि चाहिँ पहिल्यै हिउँदबाटै जम्मा गर्नुभयो भनेदेखि चाहिँ बुढा बुढामा अब कतै थन्काउनु भयो भनेदेखि चाहिँ त्यति बेला ओछ्याउनु हुन्छ त्यो चाहिँ गर्नु पर्यो तपाईँ
0: त्यो नै गर्छौँ पत्कर राख्छौँ नि
1: राख्नु पर्यो नि त
0: हजुर राख्छ
1: अनि बर्खामा त्यति बेला ओछ्याउनु पर्यो
0: हजुर
1: पुर्याएर अनि तर त्यहाँनिर तपाईँले गाईको गोठमा आगोहरू सल्काउनु भएन खोले पकाउनु भएन झिर्काले भेट्यो भनेदेखि बिगार्छ
0: पत्कर राख्ने त अलिक एक्स्ट्रा कटोरो चाहियो कि

0: आगो फुक्ने एक्स्ट्रा चाहियो
1: चाहियो आगो फुक्ने चाहिँ एक्स्ट्रा चाहियो हो त्यो चाहिँ जोगिनु पर्यो नि त केटाकेटीले अब होइन आगो फुक्छन् के गर्छन् त्यो चाहिँ जोगिनु पर्यो हजुर काम गर्दा प्रत्येक काम गर्दा होसियारी हुनु पर्यो हात हतियार चलाउँदाखेरि होसियारी हुनु पर्यो होइन र अब गाई पनि यस्तो छ कि कुरा गाई पाल्नुहुन्छ नि हो गाई बुढो भएपछि चाहिँ अब बेच्छ अब सिक्किममा त त्यस्तो त छैन अब जहाँसुकै जोसुकै लैजाओस् कुर्ते पिट्टे लैजाओस् कि जेसुकै गरोस् हो दुध खाए खाए त्यस्तो गर्नु कतिजनाले अब त्यस्तो त छैन होला कतै कतै अब के छ त के भन्न चाहनुहुन्छ अब यो कार्यक्रमको अन्तिममा
0: कार्यक्रमको अन्तिममा चाहिँ गाई अब जस्तो पालेर दुध खाए खायो पिर्तै जङ्गलतिर खेद्ने त त्यो त सिस्टम मैले देखेको पनि छुइनँ आजसम्म गरेको सुनेको पनि छैन र गर्नु पनि नपरोस् किनभने त्यो त आमा जस्तो कुरो हो घरमै पालेर जतिसम्म
1: उसको
0: आयु छ उसम्म अब खाएर पनि उसले अलिक गोबर पनि कामै दिन्छ हजुर हामी गहुँत चाहिँ एकदम स्टक गरेर ट्याङ्की बनाएर राख्छौँ
1: र अब तपाईँलाई धेरै धेरै धन्यवाद है यसरी टाढादेखि आउनुभयो र अब कोदोको खेतीको विषयमा साथै कोदोबाट के बनिन्छ भनेर चाहिँ है अब तपाईँले बताउनु भयो सामान पनि यसो हामीले देखाउनु पनि ल्याउनु भयो है र केन्द्रीय योजनाको तपाईँले त्यहाँबाट तपाईँले लाभ उठाउनु हुँदैछ र अरू कृषक दाजुभाइहरूलाई पनि भनिदिनुहोस् है योजनाहरू थुप्रो छ उहाँहरूले नि कुरा बुझ्नुपर्छ जानुपर्छ कार्यालयमा र विभागबाट आउनुहुन्छ उहाँहरूको भनाइ पनि सुन्नु पर्यो र यो सबै तालमेल गरेर चाहिँ मिलाएर चाहिँ काम गर्नु पर्यो हवस् तपाईँलाई धेरै धेरै धन्यवाद
0: धन्यवाद धन्यवाद अब आज तपाईँले यो कार्यक्रमको लागि यो रेडियो स्टेसनमा तपाईँले बोलाइदिनु भयो यसको लागि तपाईँहरूलाई धन्यवाद र हामी सबैजना कृषकहरू मिलेर गाउँमा काम गरेर चाहे कोदो रोपौँ चाहे पापर छरौँ चाहे अब जे पनि सिमी सब्जी जे गरे पनि हामीले विभागबाट सहायता सहयोगहरू पाउँछौँ योजनाहरू पाउँछौँ बिउ बिजन पाउँछौँ र हामीले बिमा योजनाहरू पनि धेरै गर्नुपर्ने रहेछ मैले कोदोबाट पनि बिमा गरेको थिएँ आज यहाँसम्म आउन पाएँ र यहाँ बोल्न पनि पाएँ मैले आफ्नो प्रडक्टहरूको प्रसारण गर्न पाएँ यसमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई र हाम्रो एसआरएलएमको सर म्याडमहरूलाई पनि धेरै धन्यवाद उहाँहरूले पनि मलाई यहाँसम्म पुर्याउन धेरै सहयोग सपोर्ट गर्नुभएको छ धन्यवाद
1: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो राधा कुमारी बस्नेतसित लिएको अन्तर्वार्ता कार्यक्रम किसानवाणीलाई अघि बढाउँदै अब एउटा लोकगीत सुन्न लागिरहेका छौँ

0: लौतो श्रोताहरू, यसका साथै कृषि तथा किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान वाणी यही समाप्त हुन्छ। अर्को कार्यक्रममा तपाईँहरूसित हाम्रो भेटघाट हुने नै छ। हवस् त, आजलाई बिदा दिनुहोस्। नमस्कार।
1: आकाशवाणी गान्तोक हो, प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्।

0: मा समर्पित सेवाका लागि हार्दिक बधाई पनि दिनुभयो। सिक्किमको राज्यपाल नियुक्त भएपछि श्री गौतमले भन्नुभयो,
1: मैं बहुत बहुत धन्यवाद करता हूँ अपने केंद्रीय नेतृत्व का, राष्ट्रपति जी का, प्रधानमंत्री जी का, जिन्होंने मुझे इस कार्य के लिए विश्वास व्यक्त किया है। जाके पद ग्रहण करेंगे, उसके बाद में जो भी होगा संविधान के तहत जो भी चुनौती आएंगे उनको स्वीकार भी करेंगे और आगे हल भी निकालेंगे।
0: मुख्यमन्त्री प्रेम सिंह तामाङले आज सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त गौतमलाई भेटेर सिक्किम सरकार र सिक्किमका जनताको तर्फबाट बधाई दिनुभयो। भेटघाटको क्रममा उहाँहरूले सिक्किमको पर्यटन, कृषि र अन्य प्रमुख क्षेत्रहरूसँग सम्बन्धित धेरै मुद्दाहरूमा छलफल गर्नुभयो। श्री गौतमले सिक्किमको निरन्तर विकास र प्रगतिमा आफ्नो बहुमूल्य सहयोगको आश्वासन दिएको श्री तामाङले भन्नुभयो। सिक्किमका लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले लोकसभा सांसद तथा समितिका अध्यक्ष राजीव प्रताप रूडीको अध्यक्षतामा 2026-27 लागि जलस्रोत सम्बन्धी संसदीय स्थायी समितिको पहिलो बैठकमा भाग लिए। डाक्टर सुब्बाले समितिले आगामी बैठकहरूमा यस वर्षका लागि आफ्नो एजेण्डा लिँदा सार्थक र रचनात्मक छलफलको अपेक्षा व्यक्त गरे। सड़क तथा पुल मन्त्री नरबहादुर दाहालले आज फिदाङ साङ्कलाङ राजमार्गको निरीक्षण गर्नुभयो र मंगन जिल्ला अन्तर्गतको जोङ्गो निर्वाचन क्षेत्रमा चलिरहेको सड़क ढल निकास र पूर्वाधार निर्माण कार्यहरूको समीक्षा गर्नुभयो। परियोजनाहरूको प्रगतिको मूल्याङ्कन गर्ने र सड़क सम्पर्क तथा सार्वजनिक आवागमनलाई असर पार्ने समस्याहरूलाई सम्बोधन गर्ने कुरामा निरीक्षण केन्द्रित थियो। श्री दाहालले काम समयमै सम्पन्न गर्न र सार्वजनिक असुविधा कम गर्न अन्तर्विभागीय समन्वयमा जोड़ दिनुभयो। वहाँसँगै वन तथा पर्यावरण मन्त्री पिन्सो नामग्याल लेप्चा, सेनाका कर्मचारी र सीमा सड़क संगठनका अधिकारीहरू पनि उपस्थित थिए। सिक्किमले 27 र 28 अक्टोबरमा पूर्वी सिक्किमको नाथाङ उपत्यकामा लगभग 13,500 फीटको उचाइमा हिमालयको प्राकृतिक सम्पदाको उत्सव मनाउने भन्ने विषयवस्तुमा पहिलो पटक हिमाली याक महोत्सव आयोजना गर्ने तयारी गरेको छ। यो महोत्सव सिक्किम सरकार, पशुपालन तथा पशु चिकित्सा सेवा विभाग, सिक्किम इन्सपायर्स र अशोक ट्रस्ट फर रिसर्च एण्ड इकोलोजी एण्ड द इन्भाइरोमेन्ट, जसलाई एटीआरईई भनेर चिनिन्छ, द्वारा संयुक्त रूपमा आयोजना गरिएको छ। वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको भारतीय मसला बोर्डले सिक्किम सरकारको बागवानी विभागसँगको सहकार्यमा भोलि जिल्ला प्रशासनिक केन्द्र पाकिममा मसलामा उद्यमशीलता विकास कार्यक्रम ईडीपी र सरोकारवाला अभिमुखी कार्यक्रम आयोजना गर्नेछ। पाकिमकी जिल्लापाल परी बिश्नोई कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित हुनेछिन्। एक दिनसम्म चल्ने यस कार्यक्रमले सहभागीहरूलाई बोर्डको व्यापक योजना र सुविधाहरूसँग प्रत्यक्ष जोड्नेछ। अखिल भारतीय गवर्नर गोल्ड कप 2026 पहिलो सेमिफाइनलमा सिक्किम आक्रमण फुटबल क्लबले ग्रान्ड फिनालेमा स्थान सुरक्षित गर्न पालजोर स्टेडियम गान्तोकमा गोकुलम फुटबल क्लब केरलासँग प्रतिस्पर्धा गर्दैछ। पहिलो हाफमा सिक्किम आक्रमण फुटबल क्लबका देवाशिष राई र केरलाको गोकुलम फुटबल क्लबका क्रिस्लानले एक एक गोल गरे। भोलि दोस्रो सेमिफाइनल खेल शिलोङ लाजोङ फुटबल क्लब र सिङलिङ सकर क्लब बीच खेलिनेछ। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब यहाँहरू समक्ष राखिरहेछौँ आज रातिका रहल लगायत भोलि दिनभरि प्रसारण गरिने विविध कार्यक्रमको संक्षिप्त जानकारी। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 इन्द्र सिंहको स्वरमा मादले गीत, 7:15 सुरसङ्गम, 7:45 भुटानी कार्यक्रम, 8 कार्यक्रम युवावाणी, 8:30 सेवा संकल्प अभियान विशेष कार्यक्रम, 9:00

15 मिनटमा स्पट लाइट यस बाहेक सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रम 10 बजे राति सबकन्दमा सुन्नुहुनेछ आजका फनकार। त्यसरी नै भोलिको हाम्रो अधिवेशन थालिनेछ बिहान 6:25 अधिवेशनको आरम्भमा सुन्नुहुनेछ कार्यक्रम अर्चना। 7:05 शुभ प्रभातमा सुनाउनेछौ आजको शब्दमा मर्चुङ्गाबारे जानकारी अनि सन्तोष कुमार पोर्टलको स्वरमा मादली गीत। 7:15 मालश्री, 7:35 कार्यक्रम सन्देश प्रवाह जस अन्तर्गत सुनाउनेछौ विविध कलाकारको स्वरमा आधुनिक गीत। 7:55 समसामयिक समीक्षा, 8:30 कार्यक्रम कथा सफलताको, 8:40 सन्तोष कुमार पोर्टलको स्वरमा मादली गीत, 8:45 कार्यक्रम सन्दर्भ, 9:02 एकल फिल्मी गीतहरू, 9:30 आकाशवाणी पोडकास्टमा सुन्नुहुनेछ प्रसिद्ध सङ्गीत कलाकार पवन गोलेसँगको कुराकानी, 10:02 मनोरञ्जनपूर्ण कार्यक्रम हेलो खरसाङ, 10:30 हाम्रो सरोकार विषय रहेको छ सहयोगको संसार अरूको दुःखमा हामी कतिको संवेदनशील छौं, 11:05 स्वर माधुरी, 11:30 सुन्नुहुनेछ सञ्जय शाहद्वारा सम्पादन गरिएको बंगला कार्यक्रम शिशु महल, 12:05 फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा, 12:30 पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम, 1:02 तिब्बती कार्यक्रम, दिउँसो 2:30 आधुनिक अनि लोकगीतको कार्यक्रम, 2:50 लोकगीत, 2:55 समसामयिक समीक्षा, 3:00 हिन्दी चलचित्रका गीतहरू, 3:20 कार्यक्रम विश्वमा हामी, 3:55 महालक्ष्मी अय्यरको स्वरमा देशभक्ति गीत, 4:00 आधुनिक गीत, 4:30 शैक्षिक कार्यक्रम शिक्षा ज्योतिमा विज्ञान पाठ अन्तर्गत शिक्षक दिनेश प्रधानद्वारा ध्वनि पाठ, 5:05 स्वास्थ्य जीवन अन्तर्गत स्वास्थ्य विशेषज्ञ डाक्टर भूपेन्द्रजीत सिंह आँखा विशेषज्ञसँगको फोन इन कार्यक्रम, 6:02 हिन्दी फिल्मी गीतहरू, 6:10 कार्यक्रम गाउँले सभा, 7:00 गिरिराम मङ्गरद्वारा मादली गीत, 7:15 कार्यक्रम सुर सङ्गम, 7:45 भुटानी गीत, 8:00 कार्यक्रम युवावाणी, 8:30 सेवा संकल्प अभियान विशेष कार्यक्रम, 9:15 स्पटलाइट यस बाहेक सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रम। सभाको अन्तमा 10:00 राति सुन्नुहुनेछ आजका फनकार। यतिन्जेल प्रस्तुत थियो आज रातिका रहल लगायत भोलि दिनभरि प्रसारण गरिने विविध कार्यक्रमको संक्षिप्त जानकारी।

0: हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौ र अब समय भएको छ यस केन्द्रको प्रादेशिक समाचारको।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले 6 राज्यपालहरूको नियुक्ति गर्नुभएको छ। दुष्यन्त गौतम सिक्किमको राज्यपाल हुनुहुनेछ। युपीआईमा ग्राहक अनि व्यापारी बीच 2000 भन्दा बढीको लेनदेनमा युपीआई मर्चेन्ट डिस्काउन्ट दीपावलीपछि लागू हुनेछ। भारतमा इन्टरनेट ग्राहकहरूको संख्या 111 करोड पार गरेको छ। मुख्य चुनाव आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागलाई लिएर दिल्लीमा विपक्षी दलहरूको विरोध प्रदर्शन बीच पश्चिम बंगालको राजनीति पनि तातिएको छ र खरसाङमा हुन गइरहेको फूलपाती शोभायात्रा एवं सम्मान कार्यक्रमलाई लिएर आयोजक समितिको सभा गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न भएको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले 6 राज्यमा राज्यपालहरूको नियुक्ति गर्नुभएको छ। सिक्किमका राज्यपाल ओम प्रकाश माथुर अब केरलमका नयाँ राज्यपाल हुनुहुनेछ। केरलमका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर

0: अब तमिलनाडुको राज्यपाल नियुक्त गरिएको छ। ब्रजमोहन रामलाई ओडिसाको राज्यपाल नियुक्त गरिएको छ, जबकि डाक्टर सुधा यादव कर्नाटकका राज्यपाल हुनुहुनेछ। डाक्टर ढाल सिंह बिस्नेललाई उत्तराखण्डको राज्यपाल बनाइएको छ भने दुष्यन्त गौतम सिक्किमका राज्यपाल हुनुहुनेछ। सबै नियुक्तिहरू कार्यभार सम्हाल्ने तिथिदेखि प्रभावी हुनेछ। युनिफाइड पेमेन्ट्स इन्टरफेस युपीआईमा ग्राहक र व्यापारी बीच 2,000 रुपियाँ भन्दा बढीको लेनदेनमा युपीआई मर्चेन्ट डिस्काउन्ट रेट दीपावलीपछि लागू गरिनेछ। नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इण्डियाले सोसियल मिडिया पोस्टमा भनेको छ, युपीआई र सेवा सञ्चालन समितिले आज चाड पर्वको मौसमलाई ध्यानमा राख्दै यो निर्णय गरेको हो। रिपोर्टमा भनिएको छ, यसको तारिकबारे छुट्टै जानकारी गराइनेछ। अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले वित्त वर्ष 2026-27 लागि भारतको सकल घरेलु उत्पाद वृद्धि दर 6.4%देखि बढाएर 7% गरेको छ। आइएमएफको प्रमुख विश्व आर्थिक परिदृश्य रिपोर्टमा बताए अनुसार यी अनुमानहरूमा यो सुधार सुदृढ घरेलु माग अनि बलियो सेवा गतिविधिहरूको कारण आर्थिक वृद्धिलाई प्राप्त भएको अपेक्षाभन्दा अधिक गतिको कारण गरिएको हो। भारतमा इन्टरनेट उपभोक्ताहरूको संख्या यस वर्ष जुनको अन्तसम्म बढेर 111.41 करोड भन्दा बढी पुगेको छ। मार्च 2026 अन्तसम्ममा यो लगभग 109.28 करोड थियो। यस वृद्धि दरमा तिमाही आधारमा 96% वृद्धि दर्ता गरिएको छ। यसबारे सुन्नुहोस् एक रिपोर्ट।
1: भारतीय दूरसञ्चार विनियामक प्राधिकरणले आफ्नो भारतीय दूरसञ्चार सेवा प्रदर्शन संकेतक रिपोर्टमा भनेको छ, कुल इन्टरनेट उपभोक्ताहरू मध्ये 4.70 करोड भन्दा बढी वायर्ड इन्टरनेट उपभोक्ता र लगभग 106.64 करोड वायरलेस इन्टरनेट ग्राहकहरू छन्। इन्टरनेट उपभोक्ता आधारमा ब्रडब्यान्ड र न्यारो ब्यान्ड दुवै ग्राहकहरू सामेल छन्। रिपोर्ट अनुसार जुन 2026 अन्तसम्ममा ब्रडब्यान्ड इन्टरनेट ग्राहकहरूको संख्यामा 2.03% भएको छ भने न्यारो ब्यान्ड इन्टरनेट ग्राहकहरूको संख्यामा 0.89% को कमी आएको छ। रिपोर्ट अनुसार भारतको टेलिफोन ग्राहकहरूको संख्या मार्च 2026 अन्तमा लगभग 133 करोडदेखि बढेर जुन 2026 अन्तमा 134 करोड पुगेको छ, जुन तिमाही आधारमा 1.31% वृद्धि हो। आकाशवाणी समाचार खरसाङको निम्ति दिव्यतम अधिकारी।
0: बङ्गलादेशबाट आएका हिन्दू शरणार्थीहरूलाई नागरिकता दिइने र मतुवा समुदायलाई नागरिकता संशोधन कानून सीएए अन्तर्गत प्रमाणपत्र उपलब्ध गराउने दिशामा राज्य सरकारले महत्वपूर्ण कदम चालेको छ। आज उत्तर 24 परगना जिल्लाको मतुवा बहुल क्षेत्र बनगाउँमा दुर्गा पूजाको उद्घाटन अवसरमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, शरणार्थीहरूलाई सीएए प्रमाणपत्र प्राप्त गर्नमा कुनै पनि अवरोध हुन दिने छैन। साथै उहाँले विपक्षले गरेको प्रदर्शनहरूमाथि कडा प्रहार गर्दै मानिसहरूलाई राष्ट्र विरोधी तत्वहरूबाट सतर्क रहन आह्वान गर्नुभयो। मुख्यमन्त्रीले भन्नुभयो, केन्द्रीय गृह मन्त्रालयबाट संकेत पाएपछि अब राज्य स्तरमा पनि सीएए प्रमाणपत्र जारी गर्ने प्रक्रियालाई तीव्र पारिएको छ। उहाँले नागरिकता सूचीमा नाम दर्ता गर्ने र प्रमाणपत्र प्राप्त गर्ने सम्पूर्ण प्रक्रिया पारदर्शी र सहज हुने आश्वासन दिनुभएको छ। प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार सन्ध्यामा तपाईहरूलाई पुनः स्वागत छ। मुख्य चुनाव आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागलाई लिएर दिल्लीमा विपक्षी दलहरूको विरोध प्रदर्शनबीच पश्चिम बंगालको राजनीति पनि निकै तातिएर गएको छ। राजधानी दिल्लीमा प्रदर्शनमा सामेल भएपछि ममता ब्यानर्जीको आह्वानमा आज कोलकातामा केन्द्र सरकार विरूद्ध निकालिएको मार्चलाई पुलिसले बीचमा नै रोकिदियो। र्यालीको लागि कुनै आधिकारिक अनुमति नलिएको प्रशासनले स्पष्ट बताएको छ। पूर्व हिजो राति मुख्यमन्त्री शुभेन्दु अधिकारीले कडा चेतावनी दिँदै भन्नुभएको थियो, दुर्गा पूजाको अवधि कुनै पनि प्रकारको अराजकता फैलाउने अनुमति दिने छैन। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवामा 25 वर्ष पूरा गर्नुभएको छ। जनसेवादेखि देशसेवा वहाँको यस यात्राको मूल मन्त्र रहेको छ। सेवा अनि सुशासनको यस दृष्टिकोणका साथ सरकारले भारतलाई वर्ष 2047 विकसित राष्ट्र बनाउने लक्ष्य प्राप्त गर्न लगातार काम गरिरहेको छ।

0: मवेशी विकास अनि सामाजिक सशक्तिकरणको माध्यमद्वारा मानिसहरूको जीवनमा परिवर्तन ल्याउने प्रयास गरिँदैछ। आज यस विशेष श्रृङ्खलामा जानकारी दिइरहेका छौँ कि भारतको पूर्वोत्तर क्षेत्रमा शान्ति, स्थिरता अनि विकास कसरी स्थापित गरिएको छ।
1: सन् 2014 केन्द्र सरकारले एक्ट इस्ट पोलिसी अर्थात् पूर्व कार्यनीति अन्तर्गत उत्तर पूर्वलाई रणनीतिक प्रवेशद्वारको रूपमा राखेको छ। गृह मन्त्रालय अनुसार यस क्षेत्रमा उग्रवादसँग सम्बन्धित घटनाहरूमा 70% भन्दा बढी कमी आएको छ। सुरक्षा परिवेशमा यो अप्रत्याशित सुधार बोडो, कार्बी र उल्फा गुटहरू लगायत सशस्त्र समूहहरूसँग शान्ति सम्झौताहरूले आएको हो। यो 1 दर्जन भन्दा बढी यस्ता ऐतिहासिक शान्ति सम्झौताहरूको परिणाम हो जसले गर्दा 10,000 भन्दा बढी उग्रवादीहरूले आत्मसमर्पण गरेका छन्। अशोक चरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: कलकत्ता उच्च न्यायालयले पुलिस नोटिस विरुद्ध अभिषेक ब्यानर्जीद्वारा दर्ता गरिएको मामिलाको तत्काल सुनवाईको याचिका खारेज गरेको छ। न्यायाधीश सौगत भट्टाचार्यले आज आफ्नो टिप्पणीमा स्पष्ट पार्दै भन्नुभयो, यस समयमा मामिलाको त्वरित सुनवाई सम्भव छैन। सुनवाईको क्रममा अभिषेकले जाँच अधिकारीहरूले गरिरहेको सोधपूछ र पुलिस जाँचका विभिन्न पक्षहरूसित सम्बन्धित गोपनीय जानकारी मीडियामा बारम्बार लिक भइरहेको आरोप लगाएका थिए। आज शारदीय नवरात्रिको तेस्रो दिन हो।
2: सर्वमङ्गल मङ्गल्ये शिवे सर्वार्थ साधिके।
0: यस दिन साहस, शान्ति र दिव्य शक्तिको प्रतीक देवी चन्द्र घण्टाको पूजा अर्चना गरिँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले यस अवसरमा देशवासीहरूलाई शुभकामना दिनुभएको छ। श्री मोदीले देवी चन्द्र घण्टाले सबैका लागि सुख, समृद्धि र सफलताको आशीर्वाद प्रदान गरून् भनी कामना गर्नुभयो। खरसाङमा हुन गइरहेको फूलपाती शोभायात्रा एवं सम्मान कार्यक्रमलाई लिएर आयोजक समितिको सभा खरसाङको गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न भयो। सभा फूलपाती शोभायात्रा समारोह समितिका अध्यक्ष आईएएन शर्माको अध्यक्षतामा सम्पन्न भएको हो। सभामा फूलपाती शोभायात्रा एवं सम्मान कार्यक्रमका अध्यक्षले फूलपातीको एक बेग्लै विशेषता रहेकोले हामीले यो परम्परा बचाउन जरुरी छ भन्दै सबै गोर्खे समुदायहरूलाई अधिक संख्यामा जातीय पोसाक लगाएर भावी पिँढीलाई पनि यसबारे जानकारी दिने अनुरोध गर्नुभएको छ। नेपालमा प्राकृतिक आपदाको कारण जनजीवन अनि आर्थिक गतिविधिहरू प्रभावित बनेपछि यसको प्रभाव सिलगढीका मूर्तिकारहरूमाथि परेको छ। प्रत्येक वर्ष पानी ट्याङ्की सीमाको मार्ग भएर नेपाल पठाइने दुर्गा प्रतिमाहरूको यस वर्ष एउटै पनि अर्डर प्राप्त नभएको समाचार छ। नेपालमा हालैको गएको पहिरो, भारी वर्षा अनि बाढीको कारण त्यहाँको स्थिति प्रभावित भएपछि धेरै पूजा समितिहरूले यसपल्ट वृहत स्तरमा पूजा आयोजन गर्न सकेका छैनन्। यो समाचार युट्युबमा @AIRNews कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले 6 राज्यपालहरूको नियुक्ति गर्नुभएको छ। दुष्यन्त गौतम सिक्किमको राज्यपाल हुनुहुनेछ। युपिआईमा ग्राहक अनि व्यापारी बीच 2,000 भन्दा बढीको लेनदेनमा युपिआई मर्चेन्ट डिस्काउन्ट दीपावलीपछि लागू हुनेछ। भारतमा इन्टरनेट ग्राहकहरूको संख्या 111 करोड पार गरेको छ। मुख्य चुनाव आयुक्तले राजीनामाको मागलाई लिएर दिल्लीमा विपक्षी दलहरूको विरोध प्रदर्शनबीच पश्चिम बंगालको राजनीति पनि तातिएको छ। र खरसाङमा हुन गइरहेको फूलपाती शोभायात्रा एवं सम्मान कार्यक्रमलाई लिएर आयोजक समितिको सभा गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न भएको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।

0: कि प्रिभेन्टिभ भिजिलेन्स केवल एउटा अभियान होइन,
1: यो हो असल व्यवस्था र असल भविष्यको जिम्मेदारी।
0: सफा सोच, सही काम, सत्यनिष्ठा हाम्रो पहिचान। एनटिपीसी रमामसँग सत्यनिष्ठादेखि समृद्धिको विश्वास।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। साथै हाम्रो कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्युज एन्ड एआईआरमा। साथै यहाँले सुनिरहनु भएको छ हाम्रो कार्यक्रमहरू प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा पनि। र अब अघिल्लो क्रममा प्रस्तुत छ कार्यक्रम सुर सङ्गम, जस अन्तर्गत राखिरहेछौँ विविध कलाकारको स्वरमा आधुनिक गीत। त प्रथममा स्वीकार्नुहोस् सुचिता गजमेरको स्वरमा यो प्रथम कोसेली।

प्रस्तुत छन् प्रमुख समाचार। प्रधानमन्त्रीले भन्नुभयो, भारतको अर्थव्यवस्था बलियो रहेको छ। एफसिआरए संशोधन विधेयकमाथि छलफल। अमित शाहको आतंकवाद र साइबर अपराध विरुद्ध सामूहिक सहयोगमा जोड। 2000 रुपियाँ भन्दा अधिकका केही युपीआई कारोबारमा दिवालीपछि एमडीआर शुल्क लाग्ने। अनि भारतले भनेको छ, लद्दाख हाम्रो अभिन्न अङ्ग। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले शासन प्रणालीमा सशक्त बनाउने शक्तिको सिद्धान्त अपनाएको बताउनु भएको छ।

0: नयाँ दिल्लीमा आयोजित ब्लुमबर्ग न्यू इकोनोमी फोरमलाई सम्बोधन गर्दै उहाँले भारतको प्रगति सामूहिक विकास र साझा अवसरमा आधारित रहेको बताउनुभयो। उहाँले डिजिटल प्रविधिले देशमा नयाँ अवसर सिर्जना गरेको र भारत लोकतन्त्रको जननी रहेको उल्लेख गर्दै भन्नुभयो,
1: भारत मदर अफ डेमोक्रेसी है। भारत में 100 से ऊपर भाषाएं हैं। करीब 80,000 रजिस्टर्ड न्यूज़पेपर और पब्लिकेशंस हैं। 1,000 से ज्यादा सैटेलाइट टीवी चैनल्स हैं। हमारे यहाँ अलग अलग मुद्दों पर खुलकर बहस होती है, अलग अलग दृष्टिकोण पर जनता चर्चा करती है और वर्तमान समय में इसमें जिसने एक बड़ी भूमिका निभाई है वो है डिजिटल पावर।
0: प्रधानमन्त्रीले विश्वव्यापी अनिश्चितता बीच भारतको आर्थिक विकास बलियो आधारमा अघि बढ़िरहेको बताउँदै चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा भारतको कुल ग्राह्यस्थ उत्पादन वृद्धि दर 7.8% रहेको र विदेशी मुद्रा संचित 700 अरब डलर भन्दा अधिक पुगेको जानकारी दिनुभयो। श्री मोदीले पछिल्लो एक दशकमा सरकारले 25 करोड मानिसलाई गरिबीबाट मुक्त गर्न सफल भएको र 2014 पछि देशमा स्टार्टअपको संख्या बढेर 2,50,000 भन्दा अधिक पुगेको बताउनुभयो। विदेशी अंशदान नियमन संशोधन विधेयक 2026 जाँच गरिरहेको संयुक्त संसदीय समितिका अध्यक्ष संजय जयसवालले प्रस्तावित कानूनका मुख्य प्रावधान 2010 FCRA कानूनसँग मिल्दो जुल्दो रहेको बताउनु भएको छ। विभिन्न धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधिहरूसँगको छलफलपछि उहाँले यस्तो बताउनु भएको हो। उहाँका अनुसार प्रस्तावित विधेयकमा अनियमितता भएको अवस्थामा गैर सरकारी संस्थाको सम्पत्ति नियन्त्रणमा लिन अधिकार प्राप्त अधिकारीको व्यवस्था गरिएको छ। विधेयक 25 मार्चमा लोकसभामा प्रस्तुत गरिएको थियो र 12 अगस्तमा संयुक्त संसदीय समितिमा पठाइएको थियो। विपक्षी दलहरूले यसले अल्पसंख्यक समुदायका सामाजिक तथा शैक्षिक संस्थामा विदेशी आर्थिक सहयोग सीमित गर्न सक्ने आशंका व्यक्त गरेका छन्। तर सरकारले विधेयक धर्मनिरपेक्ष रहेको र विदेशी योगदानमा पारदर्शिता तथा उचित उपयोग सुनिश्चित गर्नु यसको उद्देश्य रहेको जनाएको छ। भारतले नयाँ दिल्लीमा बिम्स्टेक देशका गृहमन्त्रीहरूको पहिलो बैठक आयोजना गरिरहेको छ। बैठकमा गृहमन्त्री अमित शाहले आतंकवाद, सांगठनिक अपराध, नशालु पदार्थको तस्करी, अवैध वित्तीय कारोबार र साइबर खतरा विरूद्ध सामूहिक सहयोग बढाउनु पर्नेमा जोड दिनुभयो। यस बारेमा बोल्दै उहाँले भन्नुभयो,
2: आतंकवादियों, उनके सहायकों, आपराधिक नेटवर्क, वित्तीय चैनल और सीमा पार गतिविधियों पर सत्यापित तथा कार्रवाई योग्य सूचना का समय पर आदान प्रदान हमारी सामूहिक सुरक्षा को मजबूत कर सकता है।
0: गृहमन्त्रीले कुनै पनि आतंकवादी वा अपराधीलाई कानूनबाट उम्कन नदिन सबै सदस्य राष्ट्रले समन्वय गर्नुपर्ने बताउनुभयो। यूपीआई मार्फत ग्राहक र व्यापारी बीच 2,000 रुपियाँ भन्दा अधिकको कारोबारमा मर्चेन्ट डिस्काउन्ट रेट एमडीआर शुल्क दिवालीपछि लागू गरिनेछ। नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इण्डिया एनपीसीआईले यस सम्बन्धमा निर्णय गरेको जनाएको छ। शुल्क लागू हुने मिति भने पछि घोषणा गरिनेछ। व्यक्ति व्यक्ति बीच हुने यूपीआई कारोबार निशुल्क रहनेछ। लगभग 16% ग्राहक र व्यापारी बीचका यूपीआई कारोबारमा पनि यसको प्रभाव पर्ने छैन। यसका साथै यूपीआई क्यूआर कोड मार्फत प्रति महिना 1,00,000 रुपियाँसम्म प्राप्त गर्ने साना व्यापारी तथा सड़क विक्रेताहरूले पनि कुनै एमडीआर शुल्क तिर्नुपर्ने छैन। भारतले लद्दाख आफ्नो अभिन्न र अविभाज्य अंग रहेको कुरा दोहोर्याउँदै चीनको अस्वीकारले यस तथ्यलाई परिवर्तन गर्न नसक्ने जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले लद्दाखका 28 स्थानको नाम र भौगोलिक विशेषता भारतीय सर्वेक्षण विभागको आधिकारिक नक्सामा समावेश गरिएको बताउनुभयो। लद्दाख प्रशासन र स्थानीय पक्षहरूसँगको परामर्शमा गरिएको यस कार्यको उद्देश्य स्थानको सही पहिचान सुनिश्चित गर्नु र जनचेतना बढाउनु रहेको उहाँले स्पष्ट पार्नुभयो। पलपलको रेडियो समाचारमा अपडेट रहन कृपया हाम्रो आधिकारिक एक्स ह्यान्डल AIR News _ गेन्टोक र फेसबुक ह्यान्डल आकाशवाणी न्यूज गेन्टोक फलो गर्नुहोस्। यो आकाशवाणी हो। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा

0: चेक गणराज्यका उप प्रधानमन्त्री तथा उद्योग एवं व्यापार मन्त्री कारेल हाविल चेकसँग भेटवार्ता गर्नुभयो। भेटका क्रममा दुवै देशले आत्मनिर्भर भारतलाई प्रोत्साहन गर्न संयुक्त रक्षा समिति मार्फत रक्षा औद्योगिक सहयोग बढाउने सहमति जनाए। दुवै नेताले शान्ति, सुरक्षा र क्षेत्रीय स्थिरताका विषयमा पनि छलफल गर्नुभयो। चार दिने भारत भ्रमणमा रहनुभएका श्री हाविल चेकले बेंगलुरू र मुम्बईका औद्योगिक क्षेत्रको समेत भ्रमण गर्नुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले आज राष्ट्रपति भवनमा 66 राष्ट्रिय रक्षा महाविद्यालयका प्रशिक्षार्थीहरूसँग भेट गर्दै तीव्र गतिमा बदलिँदो सुरक्षा र प्राविधिक परिवेशले नयाँ चुनौतीहरू सिर्जना गरिरहेको बताउनुभयो। उहाँले राम्रो तयारी, रणनीतिक दूरदृष्टि र परिस्थिति अनुसार अनुकूल हुनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रपतिले आधुनिक युद्ध, साइबर सुरक्षा, अन्तरिक्ष र जैव प्रविधिसम्म विस्तार भएको उल्लेख गर्दै राष्ट्रिय सुरक्षाका लागि वैज्ञानिक संस्था र सशस्त्र बलबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग बढ्दै गएको अवस्थामा निर्णय प्रक्रियालाई पूर्ण रूपमा प्रविधिमा निर्भर बनाउनु नहुने र आर्थिक उत्थानशीलता पनि राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अङ्ग रहेको बताउनुभयो। आयुष मन्त्रालयले छाला सम्बन्धी रोगहरूको उपचार र व्यवस्थापनका लागि आयुर्वेद, सिद्ध, योनानी, होमियोप्याथी र योग समेटिएका मानक दिशानिर्देश जारी गरेको छ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयसँगको सहकार्यमा तयार गरिएका यी दिशानिर्देशको उद्देश्य उपचार प्रक्रियामा समानता ल्याउनु, गुणस्तर सुनिश्चित गर्नु र वैज्ञानिक प्रमाणमा आधारित उपचारलाई प्रोत्साहन गर्नु रहेको छ। आयुष मन्त्री प्रताप राव जाधवले यसबाट आयुष चिकित्सा पद्धतिलाई राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीसँग अझ प्रभावकारी रूपमा जोड्न र बिरामीको उपचार सेवामा सुधार ल्याउन मद्दत पुग्ने बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवामा 25 वर्ष पूरा गर्नुभएको छ। जनसेवाबाट देश सेवा उहाँको यस यात्राको मूल मन्त्र रहेको छ। सेवा र सुशासनको यसै दृष्टिकोणका साथ सरकार भारतलाई 2047 विकसित राष्ट्र बनाउने लक्ष्य हासिल गर्न लगातार काम गरिरहेछ। समावेशी विकास र सामाजिक सशक्तिकरणको माध्यमबाट मानिसहरूको जीवनमा परिवर्तन ल्याउने प्रयास गरिँदैछ। आज यस विशेष श्रृङ्खलामा सकल घरेलु उत्पाद जीएसटी परिषद जस्तो पहलको माध्यमबाट यस दृष्टिकोणलाई कसरी अमलमा ल्याइँदैछ भन्ने विषयमा जानकारी दिइँदैछ। सुन्नुहोस् प्रधानमन्त्रीको यो भनाई।
1: आज हमारे फॉरेन एक्सचेंज रिजर्व्स $700 बिलियन से अधिक है। हमारा बैंकिंग सिस्टम अनेक देशों में सबसे मजबूत स्थिति में है।
0: शिक्षा मन्त्रालयले भारतीय सूचना प्रौद्योगिकी संस्थान आईआईआईटी राँचीमा एकजना विद्यार्थीको दुर्भाग्यपूर्ण मृत्युको जाँच गर्न 3 सदस्यीय समिति गठन गरेको छ। दिल्ली विश्वविद्यालयकै निदेशक प्राध्यापक रजनी अब्बीको अध्यक्षतामा गठित समितिले घटनासँग सम्बन्धित परिस्थितिको जाँच गर्नुका साथै संस्थानमा निर्धारित दिशानिर्देशको पालनाको आकलन गर्नेछ। समितिले आधारभूत सुविधाहरू, संस्थागत सहयोग, परामर्श तथा मार्गदर्शन व्यवस्था र विद्यार्थीका गुनासो समाधान गर्ने प्रणालीको समीक्षा गर्नेछ। समितिले व्यवस्थामा रहेका कमी कमजोरी पहिचान गरी यस्ता घटना दोहोरिन नदिन आवश्यक उपायहरू पनि सुझाउनेछ। भारतीय जनता पार्टीले विशेष गहन संशोधन एसआईआरको मुद्दामा जनतालाई भ्रमित गरेको आरोप कंग्रेस नेता राहुल गान्धीमाथि लगाएको छ। नयाँ दिल्लीमा पत्रकारहरूसँगको कुरा गर्दै केन्द्रीय मन्त्री पीयूष गोयलले कंग्रेसले निर्वाचन आयोगको कार्यप्रणालीमाथि प्रश्न उठाए पनि आफ्नै कार्यकालमा आयोगको कामकाजलाई बेवास्ता गरेको आरोप लगाउनुभयो। उहाँले एनडीए
2: सरकार প্রধানমন্ত্রী নরেন্দ্র মোদী বলেছেন বিশ্বব্যাপী অর্থনৈতিক অনিশ্চয়তার মধ্যেও ভারতের আর্থিক অগ্রগতি একটি শক্তিশালী ভিত্তির ওপর দাঁড়িয়ে। তিনি আজ নতুন দিল্লিতে ব্লুমবার্গ নিউ ইকোনমিক ফোরামে বক্তব্য রাখেন। রাষ্ট্রপতি দ্রৌপদী মুর্মু বলেছেন আধুনিক যুদ্ধের কৌশলে সাইবার নিরাপত্তা, মহাকাশ প্রযুক্তি গুরুত্বপূর্ণ হয়ে উঠেছে। কেন্দ্রীয় স্বরাষ্ট্রমন্ত্রী অমিত শাহ সন্ত্রাসবাদের প্রতি ভারতের জিরো টলারেন্সের কথা পুনরায় ব্যক্ত করেছেন। তিনি আজ নতুন দিল্লিতে বিমস্টেক স্বরাষ্ট্রমন্ত্রীদের বৈঠকে বক্তব্য রাখেন। দেওয়ালির পর ব্যবসায়িক লেনদেনের ওপর ইউপিআই মার্চেন্ট ডিসকাউন্ট রেট কার্যকর করা হবে। ভারত আজ আবারও জোর দিয়ে বলেছে লাদাখ দেশের অবিচ্ছেদ্য অংশ। হায়দ্রাবাদের রাজীব গান্ধী আন্তর্জাতিক স্টেডিয়ামে আগামীকাল চতুর্থ টি টোয়েন্টি ম্যাচে ভারত ওয়েস্ট ইন্ডিজের বিরুদ্ধে খেলবে। আসছি বিস্তারিত খবরে। প্রধানমন্ত্রী নরেন্দ্র মোদী বলেছেন বিশ্বব্যাপী অর্থনৈতিক অনিশ্চয়তার মধ্যেও ভারতের আর্থিক অগ্রগতি একটি শক্তিশালী ভিত্তির ওপর দাঁড়িয়ে।

0: भुटानी गीत बजी अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सरकारले आफ्नो शासनको दृष्टिकोण अनि कार्य संस्कृतिमा पावर टु एम्पावरको सिद्धान्तलाई अप्नाएको छ। गृहमन्त्री अमित शाहले भारत वसुधैव कुटुम्बकमको मन्त्रसित शान्ति अनि मानव कल्याणप्रति सदैव वचनबद्ध रहेको बताउनु भएको छ। सूचना अनि प्रसारण तथा संसदीय कार्य राज्यमन्त्री डाक्टर एल मुरुगनले आफ्नो पद अनि राज्यसभाको सदस्यताबाट राजीनामा दिनुभएको छ। भारतले फेरि दोहोऱ्याएको छ, लद्दाख भारतको अभिन्न र अविभाज्य अङ्ग हो र चीनले कुनै पनि स्थितिमा यस तथ्यलाई अस्वीकार तथा परिवर्तन गर्न सक्दैन। अनि संसदीय कार्य मन्त्री किरेन रिजिजूले भन्नुभएको छ, एक विकसित भारतको लागि स्वास्थ्य सशक्त अनि नशामुक्त युवाहरूको आवश्यकता छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सरकारले आफ्नो शासनको दृष्टिकोण अनि कार्य संस्कृतिमा पावर टु एम्पावरको सिद्धान्तलाई अप्नाएको छ। नयाँ दिल्लीमा आज ब्लुमबर्ग न्यू इकोनोमी फोरमलाई सम्बोधन गर्दै श्री मोदीले भन्नुभयो, भारतको प्रगति सामूहिक विकास र साझा अवसरहरूमा आधारित छ। उहाँले भन्नुभयो, शक्ति केवल अघि बढ्ने क्षमता होइन तर यो अरूहरूलाई सशक्त बनाउने क्षमता पनि हो। श्री मोदीले भन्नुभयो, डिजिटल शक्तिले भारतको लागि अधिकभन्दा अधिक अवसरहरूको दैलो खोलेको छ। प्रधानमन्त्री मोदीले विश्वव्यापी अनिश्चितताको बीच भारतको आर्थिक वृद्धि बलियो जगमा रहेको बताउनुभयो। उहाँले चालू आर्थिक वर्षको पहिलो तिमाहीमा जीडिपी वृद्धि दर 7.8 रहेको बताउनुभयो। भारतले नयाँ दिल्लीमा बहुपक्षीय तकनिकी अनि आर्थिक सहयोगको लागि बङ्गालको खाडी क्षेत्रको पहल बिम्स्टेक सङ्गठनका गृहमन्त्रीहरूको पहिलो बैठकको आतिथ्य गरिरहेको छ। गृहमन्त्री अमित शाहले भन्नुभयो, यो ऐतिहासिक बैठकले आतंकवाद, सङ्गठित अपराधहरू, नशालु पदार्थहरू अनि तिनीहरूको

0: तस्करी अवैध वित्तीय प्रवाह तथा साइबर खतराहरूसित जुझ्ने साझा संकल्पलाई उजागर गर्दछ। सदस्य देशहरू आपस्तको समन्वयको माध्यमद्वारा सुरक्षित अनि बलियो बिम्स्टेक क्षेत्र बनाउनका लागि प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। यस अवसरमा गृहमन्त्री अमित शाहले भन्नुभयो, बिम्स्टेक क्षेत्रीय एकजुटता आर्थिक सहयोग अनि सामूहिक सुरक्षाको लागि एक महत्त्वपूर्ण मञ्चको रूपमा अघि आएको छ। उहाँले भन्नुभयो, भारत वसुधैव कुटुम्बकमको मन्त्रसित शान्ति अनि मानव कल्याणप्रति सदैव वचनबद्ध रहेको छ। श्री शाहले भन्नुभयो, भारतले सबै देशहरूको सम्प्रभुत्व अनि क्षेत्रीय अखण्डताको सम्मान गर्दछ अनि विवादहरूको शान्तिपूर्ण समाधानको समर्थक रहेको छ। सूचना अनि प्रसारण तथा संसदीय कार्य राज्यमन्त्री डाक्टर एल मुर्गनले आफ्नो पद अनि राज्यसभाको सदस्यताबाट राजीनामा दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेख्नुभएको पत्रमा डाक्टर मुर्गनले भन्नुभयो, एउटा मजदुरको घरदेखि केन्द्रीय मन्त्री परिषदमा सेवा गर्नसम्मको यात्रा उहाँको जीवनको सबैभन्दा ठूलो सौभाग्य रह्यो। उहाँले भन्नुभयो, अब उहाँ जमिनी स्तरमा फर्किन चाहनुहुन्छ अनि वर्ष 2029 लोकसभा चुनाव पूर्व तामिलनाडुमा भारतीय जनता पार्टीलाई बलियो बनाउन समय दिन चाहनुहुन्छ। रक्षा मन्त्री राजनाथ सिंहले आज नयाँ दिल्लीमा चेक गणराज्यका उप प्रधानमन्त्री अनि उद्योग तथा व्यापार मन्त्री कारेल ह्यावलिकसित भेट गर्नुभयो। सोसियल मिडिया पोस्टमा श्री सिंहले भन्नुभयो, दुवै देश आत्मनिर्भर भारतलाई बढावा दिन भारत चेक संयुक्त रक्षा समितिको तत्वावधानमा सहयोगलाई अघि बढाउन सहमत भएका छन्। बैठकको अवधि रक्षा औद्योगिक सहयोगको सबै पक्षहरूमाथि चर्चा भएको उहाँले बताउनुभयो। रक्षा मन्त्रीले भन्नुभयो, भारत अनि चेक गणराज्यबीच साझेदार ऐतिहासिक अनि सांस्कृतिक सम्बन्धहरूमाथि आधारित छ। वार्ताको अवधि दुवै मन्त्रीहरूले शान्ति अनि सुरक्षाका मुद्दाहरूमाथि पनि चर्चा गरे अनि क्षेत्रीय स्थिरता बनाई राख्नका लागि सहयोगमाथि जोड दिए। प्रधानमन्त्री नरेन्द्र मोदीले जनसेवाको 25 वर्ष पूरा गर्नुभएको छ। जनसेवादेखि देश सेवा उहाँको यस यात्राको मूल मन्त्र रहेको छ। सेवा अनि सुशासनको यस दृष्टिकोणसित सरकारले भारतलाई वर्ष 2047 विकसित राष्ट्र बनाउने लक्ष्य प्राप्त गर्न लगातार काम गरिरहेको छ। समावेशी विकास अनि सामाजिक सशक्तिकरणको माध्यमद्वारा मानिसहरूको जीवनमा परिवर्तन ल्याउने प्रयास गरिँदैछ। आज यस विशेष श्रृङ्खलामा जानकारी दिइरहेका छौँ कि भारतको पूर्वोत्तर क्षेत्रमा शान्ति स्थिरता अनि विकास कसरी स्थापित गरिएको छ।
1: सन् 2014 केन्द्र सरकारले एक्ट इस्ट पोलिसी अर्थात् पूर्व कार्यनीति अन्तर्गत उत्तर पूर्वलाई रणनीतिक प्रवेशद्वारको रूपमा राखेको छ। गृह मन्त्रालय अनुसार यस क्षेत्रमा उग्रवादसँग सम्बन्धित घटनाहरूमा 70% भन्दा बढी कमी आएको छ। सुरक्षा परिवेशमा यो अप्रत्याशित सुधार बोडो कार्बी र उल्फा गुटहरू लगायत सशस्त्र समूहहरूसँग शान्ति सम्झौताहरूले आएको हो। यो एक दर्जन भन्दा बढी यस्ता ऐतिहासिक शान्ति सम्झौताहरूको परिणाम हो जसले गर्दा 10,000 भन्दा बढी उग्रवादीहरूले आत्मसमर्पण गरेका छन्। अशोक चरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। भारतले आज फेरि दोहोऱ्याउँदै भनेको छ, लद्दाख भारतको अभिन्न र अविभाज्य अङ्ग हो र चीनले कुनै पनि स्थितिमा यस स्थापित तथ्यलाई अस्वीकार तथा परिवर्तन गर्न सक्दैन। लद्दाखबारे चीनको हालैको टिप्पणीबारे विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भन्नुभयो, गृह मन्त्रालयको प्रेस विज्ञप्ति आफैमा स्पष्ट छ। विज्ञप्तिमा केन्द्रशासित प्रदेश लद्दाखका 28 स्थानहरूको पहिचान भारतीय सर्वेक्षण विभागको आधिकारिक मानचित्रमा मानक स्थान र भौगोलिक विशेषताका नाम सहित गरिएको छ। यो कार्य लद्दाख प्रशासन र स्थानीय पक्षहरूसित परामर्श गरेर गरिएको हो। श्री जयसवालले भन्नुभयो, आधिकारिक मानचित्रमा यी ठाउँहरू समावेश गर्नुको उद्देश्य तिनीहरूको सही पहिचान सुनिश्चित गर्नु र तिनीहरूको बारेमा जागरूकता बढाउनु हो। संसदीय कार्यमन्त्री किरेन रिजिजूले भन्नुभएको छ, एक विकसित भारतको लागि स्वास्थ्य सशक्त अनि नशामुक्त युवाहरूको आवश्यकता छ। उहाँले भन्नुभयो, नशालु पदार्थहरूको सेवनले देशका युवाहरूको क्षमतामा बाधा उत्पन्न गर्न सक्छ। नयाँ दिल्लीमा आज विकसित भारतको लागि नशामुक्त युवा विषयमाथि आयोजित युवा संवादलाई सम्बोधित गर्दै श्री रिजिजूले भन्नुभयो, जुन समाज नशालु पदार्थहरूको लतको चपेटमा आउँछ त्यहाँ पुरा पिँढी प्रभावित हुँदछ। उहाँले नशामुक्त भारतको लागि जागरूकता, रोकथाम अनि सामूहिक कार्यवाहीलाई आवश्यक बताउनुभयो। श्री रिजिजूले भन्नुभयो, नशामुक्त भारत अनि फिट इन्डिया मुभमेन्ट जस्ता पहलहरूको माध्यमद्वारा युवाहरूलाई स्वास्थ्य जीवनशैली अप्नाउने, सठिक निर्णय लिने अनि आफ्नो ऊर्जालाई राष्ट्र निर्माणमा लगाउनका लागि प्रोत्साहित गरिँदैछ।
2: जो भी समाज नशे की गिरफ्त में आता है वहाँ एक पूरी पीढ़ी के बर्बाद होने का खतरा पैदा हो जाता है। अगर हम अपने समाज को नशे से मुक्त करने में सफल नहीं होते तो विकसित भारत के लक्ष्य को हासिल करने में हमारे सामने एक बड़ी चुनौती होगी।
0: शिक्षा मन्त्रालयले भारतीय सूचना प्रौद्योगिकी संस्थान आइआइटी राँची परिसरमा एउटा विद्यार्थीको दुर्भाग्यपूर्ण मृत्युको जाँच गर्न 3 सदस्यीय समिति गठन गरेको छ। समितिको अध्यक्षता दिल्ली विश्वविद्यालयकी डाइरेक्टर प्रोफेसर रजनी अब्बीले गर्नुहुनेछ। समितिले घटनासित सम्बन्धित परिस्थितिहरूको जाँच गर्नेछ र संस्थानमा दिशानिर्देशहरूको पालनाको समीक्षा गर्नेछ। युनिफाइड पेमेन्ट्स इन्टरफेस युपिआईमा ग्राहक र व्यापारी बीच 2,000 रुपियाँ भन्दा बढीको लेनदेनमा युपिआई मर्चेन्ट डिस्काउन्ट रेट दीपावली पछि लागू गरिनेछ। नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डियाले सोसियल मिडिया पोस्टमा भनेको छ, युपिआई र सेवा सञ्चालन समितिले आज चाडपर्वको मौसमलाई ध्यानमा राख्दै यो निर्णय गरेको छ। रिपोर्टमा भनिएको छ कि यसको तारिकबारे छुट्टै जानकारी गराइनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सरकारले आफ्नो शासनको दृष्टिकोण अनि कार्य संस्कृतिमा पावर टु एम्पावरको सिद्धान्तलाई अप्नाएको छ। गृहमन्त्री अमित शाहले भारत वसुधैव कुटुम्बकमको मन्त्रसित शान्ति अनि मानव कल्याणप्रति सदैव वचनबद्ध रहेको बताउनु भएको छ। सूचना अनि प्रसारण तथा संसदीय कार्य राज्यमन्त्री डाक्टर एल मुरुगनले आफ्नो पद अनि राज्यसभाको सदस्यताबाट राजीनामा दिनुभएको छ। भारतले फेरि दोहोऱ्याएको छ, लद्दाख भारतको अभिन्न र अविभाज्य अङ्ग हो र चीनले कुनै पनि स्थितिमा यस तथ्यलाई अस्वीकार तथा परिवर्तन गर्न सक्दैन। संसदीय कार्य मन्त्री किरण रिजिजूले भन्नुभएको छ, एक विकसित भारतको लागि स्वास्थ्य, सशक्त अनि नशामुक्त युवाहरूको आवश्यकता छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। समाचारको क्रममा भोलि बिहान 7:25 पुनः समाचार लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
3: अब प्रस्तुत छ कार्यक्रम युवावाणी।

नमस्कार 101.5 मेगाहर्जको तरङ्गमा म मौसम नेवारको न्यानो अभिवादन र अबलाई प्रस्तुत छ कार्यक्रम युवावाणी र आजको युवावाणीको अङ्कमा हामी हजुरहरूलाई सुनाउनेछौँ संरचित कविताहरू अनि साथमा सुनाउनेछौँ मिठा मिठा गीतहरू र आजको बसाइमा हामीसँग हुनुहुन्छ युवा साथीहरू इच्छा घतानीज्यू अतीत खवासज्यू रमिला तामाङज्यू अनि प्रसन्नता छेत्रीज्यू र उहाँहरूले राख्नुहुनेछ आफ्नै संरचित कविताहरू

0: र प्रथम कविता राख्नुहुनेछ युवा साथी इच्छा घतनीज्यूले।
1: कविताको शीर्षक यस प्रकार रहेको छ है, दार्जिलिङको सपना। भन्छन् दार्जिलिङ त स्वर्गै रहेछ, भन्छन् दार्जिलिङ त स्वर्गै रहेछ। म मुसुक्क हाँस्छु, म मुसुक्क हाँस्छु। स्वर्ग त हो तर गरिबको आँसु कसले देख्छ? पहाड सुन्दर, बादल मिठो, तस्बिरमा सबै राम्रो देखियो, तस्बिरमा सबै राम्रो देखियो, तर तर आमाको च्यातिएको चप्पल कुनै क्यामेराले कहिले देखेनथ्यो। बुवा बिहानै काममा जानुहुन्थ्यो, साँझ फर्किँदा थकाइ लुकाउनुहुन्थ्यो, आफ्नो सपना चुलोमै भुल्नुहुन्थ्यो, मेरो सपना आँखामा रोप्नुहुन्थ्यो। आमा भन्नुहुन्थ्यो, बाबु तिमी पढ हामी हेर्छौ, बाबु तिमी पढ हामी हेर्छौ। आफू भोक्कै निदाउनुहुन्थ्यो, मलाई भने पेट भर्यो भनेर सोध्नुहुन्थ्यो। हामीले किताबसँग रात बितायौ, निद्रासँग पनि युद्ध लड्यौ, भोलि उज्यालो आउँछ भन्दै आजको आँसुहरू लुकायौ, अनि एक दिन डिग्री हातमा आयो, घर भरि खुसी छायो, तर तर जागिरले भन्यो अनुभव लिएर आऊ। मनले सोध्यो अनुभव कमाउन जागिर कहाँ पो? वाह रे समाज, वाह रे तेरो हिसाब। गरिबलाई दौडा भन्छ, गरिबलाई दौडा भन्छ, तर खुट्टामा बाँधिन्छ डोरीको गाँठ। साथीहरू उड्दै गए, कोही दिल्ली कोही विदेश, आमाको आँखा भने अझै बाटोमा अड्किरहेको छ। हो साँच्चै दार्जिलिङ अझै उस्तै छ, चियाको बगान, कुहिरो।

0: जुन
1: तर कतै लुकेको छ प्रश्न, युवाको भविष्य कहिले हुन्छ पूर्ण? हामीलाई अल्छे भन्नेहरू एक रात हाम्रो घरमा बस, बुवाको पसिना गर्ने आँट गर, आमाको मौन प्रार्थना सुन्ने हिम्मत गर, त्यसपछि भन हामी कमजोर हौ कि परिस्थितिले बाँधेको डोरी हौ, हामी हारेको छैनौ, थाकेको मात्रै पो त, आशा मरेको छैन नि, अलिकति रोकिएको मात्रै पो त। एक दिन आमाको आँसु हाँसो बन्छ, बुवाको पसिना गौरव बन्छ, त्यो दिन संसारले भन्छ दार्जिलिङको युवाहरू भाग्यले होइन संघर्षले ठुलो भएको रहेछन्, किनकि गरिबको पीडा बजारमा बिक्दैन, उसको सफलता मात्रै समाचार बन्छ। तर याद राख हामी कथा बन्न होइन इतिहास बदल्न आएका हौ, इतिहास बन्न जन्मेका हौ। धन्यवाद।

0: र अब दोस्रो कविता राख्नुहुनेछ युवा साथी अतीत खवासज्यूले।
1: र यसरी नै हजुरको माझमा मेरो कवितालाई वाचन गर्न गइरहेको छु। विशेष यो कविताले मेरो जीवनको अर्थलाई मैले खोज्दाखेरि यो हृदयबाट आएको कवितालाई म हजुरको माझमा राख्न गइरहेको छु। मेरो कविताको शीर्षक छ अस्तित्व। पापी बन्ने चाहना त मनमा अलिक थिएन, तर पापमै जन्मिने भए सुखले बास दिएन। चारैतिर अन्धकार निष्ठुरियो संसार, चारैतिर अन्धकार निष्ठुरियो संसार, त्रास पीडा दारा किट्ने कलङ्कको भार, हृदयको व्यभिचारमा लडेको म थिएँ नि, हृदयको व्यभिचारमा लडेको म थिएँ नि, अनज्ञाकारी सन्तान बनी सडेको म थिएँ नि, पवित्र आत्माको मन्दिरलाई दूषित मैले पारे, महिमाबाट झरेर आफ्नै जीवनलाई मैले मारे, खुसी के हो थाहा थिएन स्वाद कहिले चाखिन्न, खुसी के हो थाहा थिएन स्वाद कहिले चाखिन, अपार पीडा बोकी मनमा शान्ति राखिन, स्वतन्त्रताको आकाशमा पङ्खा फिलाइ उडिन, स्वतन्त्रताको आकाशमा पङ्खा फिलाइ उडिन, कालो बैलो पापको झोला पिउन कहिले छोडिन, आयो ज्योति हटायो जीवनको त्यो अन्धकार, आयो ज्योति हटायो जीवनको त्यो अन्धकार, सबैबाट अस्वीकृत प्यारो भन्यो मलाई बारम्बार, खिन्नता र पापले मेरो पूर्ण जीवन नै मेटियो, धार्मिकताको स्वतन्त्र सेतो वस्त्र पहिराए मलाई दियो, अगाप्य त्यो महान, अगाप्य त्यो महान प्रेम मलाई अंगालो मार्यो, पापको हिलो रगतले धोई जीवन नै चोखो पार्यो, थिएन मेरो योग्यता कुनै ज्योतिका सन्तान बन्न, उहाँकै प्रेमले उठायो मलाई योग्य र धर्मी गर्न, महिमाको प्रतिरूप अब बोकी हिँड्ने अब बन्ने, महिमाको प्रतिरूप अब बोकी हिँड्ने अब बन्ने, हृदयको यो कलङ्कलाई वचनले नै हटाए, आत्माको अधिकार पाए नयाँ चित्र पाए नि, शान्ति अनि आनन्दको नयाँ गीत गाए।

0: र अब तेस्रोमा सुन्नुहोस् कविता रमिला तामाङज्यूबाट।
1: र मेरो कविताको शीर्षक छ छरिएका शब्दहरू। छरिएका शब्दहरू कागज भरि छन्, मनका अनेक भावना ती भित्र छन्। एक एक गरी जब जोडिन्छ मिठो वाक्य बनी अघि बढ्छ। खुसीका रङ दुःखका कथा शब्द भित्र लुकेका छन् व्यर्था। कलमले जब स्वर दिन्छ मनको संसार उज्यालो बन्छ। शब्दहरू केवल अक्षर होइनन्, भावनाका सुन्दर घर हुन्। सही ठाउँमा सजाएपछि कविताका मिठा स्वर हुन्छ।
0: र अन्त्यमा सुन्नुहोस् यो मिठो कविता प्रसन्नता क्षेत्रीज्यूबाट।
2: नमस्कार, आकाशवाणी खरसाङ सुन्नुहुने यहाँहरू सम्पूर्णमा म प्रसन्नता छेत्रीको तर्फबाट न्यानो अभिवादन। आज यहाँहरू समक्ष म मेरो सर्जित कविताहरू प्रस्तुत गर्न गइरहेको छु र मेरो कविताको शीर्षक रहेको छ आफ्नै घर। छोरी मान्छेको घर हुँदैन भन्छन्, जन्मिएपछि बुबाको घर, ठुलो भएपछि श्रीमानको घर, जीवनभर अरूकै नाममा उसको परिचय बाँधिन्छ। सानैदेखि सुन्दै आइन्छ छोरी त पढाइ घर जाने जात त हो, त्यसैले सायद उसका सपनालाई पनि धेरै ठाउँ दिँदैन। तर अब म परिवर्तन चाहन्छु, यो पुरानो सोच। अब जब म कमाउन थाल्छु तब म आफ्नै घर बनाउन चाहन्छु, एउटा यस्तो घर जहाँ मेरो नामको ढोका होस्, मेरो परिश्रमको गन्ध होस्, मेरो सपनाको झ्यालो संसार होस्। त्यो घर केवल इटा र सिमेन्टको होइन, मेरो आत्मसम्मानको हुनेछ, जहाँ कसैले भन्न नपरोस् यो त तेरो घर होइन। म आफूलाई नै प्रमाणित गर्नेछु छोरीहरू पनि आफ्नो संसार बनाउन सक्छन्। र त्यो दिन म गर्वले भन्नेछु यो मेरो आफ्नै घर हो, यो मेरो आफ्नै घर हो, म आफैले सोचेको संसार हो, मेरो आफ्नो खुन र पसिनाको संसार हो, मेरो आफ्नो खुन र पसिनाको संसार हो।

र भर्खरै सुन्नुहुँदैथ्यो कार्यक्रम युवावाणी र अबलाई प्रस्तोता योजना मरा अनि सहयोगी म मौसम नेवारलाई दिनुहोस् बिदा हवस् त नमस्ते।

0: नमस्कार श्रोतागण, आकाशवाणी खरसाङको दैनिक चर्चा चौतारी कार्यक्रममा आज हामीले वर्ष 2025 प्रधानमन्त्री नरेन्द्र मोदीको कुशल नेतृत्वमा केन्द्र सरकारको साहसिक सुधार तथा कठोर निर्णयको वर्षको रूपमा जानिन्छ। यो वर्ष 2025 ठूलो सोच, तीव्र गति र गहिरो सुधारको रूपमा चिनिनेछ। भारतलाई 2047 विकसित राष्ट्र बनाउने दिशामा वर्ष 2025 एउटा माइल खुट्टी हुनेछ। यो 2025 सालमा सुधारका केही महत्वपूर्ण फड्को बारे चर्चा गर्न हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ डाक्टर नकुल छेत्रीज्यू। नकुलज्यू, हाम्रो स्टुडियोमा तपाईँलाई स्वागत र नमस्कार छ।
1: नमस्कार। यस चर्चा चौतारी कार्यक्रममा देशको विकासमा वर्ष 2025 प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदृष्टि र साहसिक सुधारका केही महत्वपूर्ण फड्को बारे चर्चा परिचर्चा गर्न मलाई यहाँहरूले मौका दिनुभएकोमा श्रीमान अशोक चौरसियाज्यू तपाईँलाई पनि मेरो तर्फबाट हार्दिक नमस्कार अनि आभार व्यक्त गर्दछु।
0: नकुलजी,
1: हजुर,
0: देश विश्व गुरु, फेरि गुलाम, फेरि विकासशील देश र अब विकसित राष्ट्र बन्ने दिशामा अग्रसर भइरहेको छ।
1: हजुर।
0: र यो स्पष्ट रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको सक्षम र योग्य अनि कुशल नेतृत्वमा विश्वले देख्न थालेका छन्।
1: र यस्तो अब समय, हजुरले भन्नुभयो अहिले, यो यस्तो खालको समयहरू बिताए भारतले जुन समस्याहरू, जुन रोग, भय, त्रास, चारैतिर युद्धको समय इत्यादि, यस्तो समय पनि भारत चाहिँ किञ्चित नडगमगाइकन अर्थतन्त्रलाई बलियो बनाउनु त्यो भारतको एउटा ठुलो प्रतिबद्धता हो, शक्ति पनि हो, अनि सोच र विचार पनि यहाँबाट हामी प्रष्ट भएको थाहा पाउँछौँ। यस्तो समयमा यो आर्थिक स्थिति जुन चाहिँ छ अहिले 8.2% वृद्धि हुनु भनेको, यो समयमा यस्तो हो, जब विश्व अर्थतन्त्र

0: अनिश्चितता, युद्ध, आपूर्ति अवरोध र मुद्रास्फीतिको दबावसँग सङ्घर्ष गरिरहेको थियो।
1: हजुर हजुर,
0: यो वृद्धि कुनै एक क्षेत्रको उछालको परिणाम पनि होइन, तर एक व्यापक सुधार प्रक्रियाको परिणाम हो जसले कर प्रणालीलाई सरलीकृत गरेको छ, श्रम कानुनहरू स्पष्ट गरेको छ, लगानीका मार्गहरू खुलेको छ र नियमहरूको भयले व्यवसायहरूलाई धकिलिएको छ। अहिले त व्यवसायीहरू पनि धेरै सतर्क भएका छन्।
1: हजुर हजुर,
0: र यसरी नै हाम्रो भारतको आर्थिक प्रगति हुँदै गएको छ र सन् 2025 भारतको आर्थिक नीति स्थिरता भन्दा माथि उठेर मापनमा पुग्यो भन्नु कुनै अतिशयोक्ति हुने छैन जस्तो मलाई लाग्छ।
1: हजुर,
0: र 2025 शीतकालीन सत्र अस्ति भर्खरै मात्रै समाप्त भयो।
1: हजुर,
0: त्यहाँ केही महत्त्वपूर्ण विधेयकहरू पनि पारित भएको हामीले चाल पायौँ।
1: पारित चाल पायौँ होइन, पारित भयो
0: भयो, र त्यसमा थुप्रै कुराहरू मध्येमा तिनवटा चाहिँ ठुला ठुला बहसहरू भए जसले त संसदलाई नै हल्लाएको हामीले देख्यौँ। र ती हुन् श्रम सुधार, र श्रम सुधारहरूले प्राय
1: लेबर कोड श्रम
0: सुधार, र त्यो श्रम सुधारहरूले प्राय राजनीतिक बहसमा सबैभन्दा बढी विरोधको सामना गर्छन्। तर 2025 देखाए कि यदि परिवर्तनहरू स्पष्ट र सन्तुलनका साथ लागू गरियो भने प्रभाव सकारात्मक नै हुन सक्छ। पुराना 29 श्रम कानुनलाई 4 संहितामा समेट्नु एउटा प्रशासनिक सुधार मात्र थिएन, उद्योग र मजदुर दुवैलाई दशकौँदेखि पिरोलेको अन्यल हटाउने प्रयास पनि थियो।
1: हजुर हजुर,
0: यी सुधारहरूको महत्त्व यो तथ्यमा निहित छ कि यसले श्रमिकहरूको सामाजिक सुरक्षालाई कमजोर नगरी उद्योगहरूलाई स्पष्ट नियमहरू दिनु, यसले महिलाको श्रम सहभागिता, सङ्गठित रोजगारी र औद्योगिक सम्बन्धमा स्थिरता जस्ता चिजहरूमा दीर्घकालीन प्रभाव निश्चय नै पार्नेछ।
1: हजुर हजुर हजुर,
0: र अब अर्को यसै सिलसिलामा कर सम्बन्धी पनि कुरा गरौँ।
1: हजुर,
0: जुन चाहिँ जिएसटी भनिन्थ्यो, र जिएसटीलाई 2 स्ल्याबमा ल्याउँदा र 12 लाख रुपियाँसम्मको आयलाई करमुक्त बनाउँदा सरकारको आमदानीमा असर त पक्कै हुने हो नि, होइन र?
1: हजुर हजुर,
0: सरकारप्रति जनताको विश्वास पनि बनाउँदा बलियो हुने बताएको छ। जिएसटीलाई 2 स्ल्याबमा ल्याउँदा र 12 लाख रुपियाँसम्मको आयलाई करमुक्त बनाउँदा सरकारको आमदानीमा असर हुने मात्र होइन, सरकारप्रति जनताको विश्वास पनि बलियो हुने बताइएको छ।
1: हजुर,
0: जिएसटी सुधारहरूले यो सन्देश दिएको छ कि कर प्रणालीको उद्देश्य केवल सङ्कलन गर्नु मात्र होइन तर आर्थिक गतिविधिलाई बढावा दिनु पनि हो।
1: हजुर,
0: बजारमा बढ्दो खपत, चाडपर्वमा रेकर्ड बिक्री र स्थिर कर सङ्कलनले यो सोचलाई अझ बलियो बनायो। यसको प्रभाव दैनिक वस्तुहरूको सामर्थ्यमा स्पष्ट थियो।
1: हजुर,
0: साना व्यवसायहरूको अनुपालन बोझ कम भयो र कर विवाद र सूचनाहरू कम गरियो।
1: हजुर,
0: अर्कोतर्फ हेऱ्यौँ भने आयकर एन 1961 प्रतिस्थापन गरेर नयाँ कानुनको परिचय एक प्रतीकात्मक कदम पनि थियो।
1: हजुर,
0: जसलाई औपनिवेशिक जटिलताबाट आधुनिक सरलतातर्फ एक कदमको रूपमा वर्णन गर्न सकिन्छ,
1: भने गुलामीको प्रतीकदेखि स्वतन्त्रताको वास्तविक दिशातर्फ
0: भारत अग्रसर भएको प्रष्ट भएको छ।
1: हजुर,
0: र मध्यम वर्गका लागि यो कर राहतको मात्र होइन, नीति निर्माताले घरायसी बजेटको वास्तविकता बुझेर निर्णय लिइरहेका छन् भन्ने सङ्केत पनि हो।
1: हजुर,
0: जसका कारण यस वर्ष दिवालीमा यो बितेको दिवालीमा
1: भर्खरै
0: हजुर 6.05 लाख करोड भारतीय रुपियाँ रेकर्ड बिक्री भएको छ भने
1: हजुर
0: नवरात्रको किनमेल एक दशकमा सबैभन्दा बलियो

0: भएको पनि हामीले देखेका छौँ।
1: हजुर हजुर।
0: र यसरी नै सार्वजनिक विश्वास सुधारमा पनि सरकारले धेरै काम गरेको हामी पाउँछौँ।
1: हजुर।
0: 2025 जनविश्वास सुधार अन्तर्गत सरकारले 200 भन्दा बढी साना अपराधहरूलाई अपराध मुक्त गराए। एलपिजी स्टक रजिस्टरमा प्राविधिक त्रुटि, बिउ कानुनमा लेबलिङको सानो त्रुटि, वातावरणीय नियममा सामान्य ढिलाइ, फ्याक्ट्री रिटर्न फाइल गर्न सामान्य त्रुटि जस्ता मामिलामा जेल नलाग्ने, जरिमाना मात्र हुने त्यस्तो कानुन राखेको छ, प्रावधान राखेको छ। र एनडिए शासित राज्यहरूले पनि 1000 भन्दा बढी प्रावधानहरूलाई अपराध मुक्त गरिसकेको छ।
1: हजुर।
0: यो केवल कानुनी मात्र होइन तर मानसिकताको परिवर्तन पनि हो।
1: हजुर।
0: सरकार अब धम्की दिइरहेको भने पटक्कै होइन, सहयोग गरिरहेको
1: देखिन्छौँ।
0: र सानातिना प्राविधिक उल्लङ्घनलाई अपराध मुक्त गर्नु कानुनमा संशोधन मात्र होइन, यो सत्ताको मानसिकतामा आएको परिवर्तन पनि हो।
1: हजुर।
0: जब सरकारले विश्वास गर्दछ कि हरेक गल्ती अपराध होइन, यसले नागरिक र उद्यमी दुवैसँग विश्वासको सम्बन्ध बनाउँछ।
1: हजुर।
0: र यो परिवर्तन विशेष गरी एमएसएमई र साना व्यापारीहरूको लागि महत्त्वपूर्ण छ, जो अब नोटिस र मुद्दाको डर बिना काम गर्न सक्छन्।
1: हजुर हजुर।
0: र त्यस्तै गरेर व्यापारको क्षेत्रमा हेर्यो भने अब व्यापार गर्नको लागि पनि साना साना व्यापारीदेखि लिएर ठुला ठुला व्यापारीहरूसम्मलाई सहज सुविधा उपलब्ध गराएको छ सरकारले।
1: हजुर।
0: सन् 2025 इज अफ डुइङ बिजनेसको रिसेट वर्ष पनि भनिएको छ।
1: हजुर।
0: गुणस्तर नियन्त्रण आदेशहरूको समीक्षामा 76 उत्पादनहरूबाट अनिवार्य हटाएको थियो, 200 भन्दा बढी कोटीहरू नियन्त्रित थिए, र यस अघि साना स्टिल वा इलेक्ट्रोनिक उत्पादन निर्माताले हरेक ब्याचमा महँगो प्रमाणपत्र पाउनुपर्ने बाध्यता थियो भने अब साना उत्पादनले पनि बोझबाट मुक्ति पाउनेछ। र एमएसएमई, एफडीआई र व्यापारको क्षेत्रमा भारत देश धेरै अघि बढिसकेको छ। एमएसएमईको नयाँ परिभाषा र बिमा क्षेत्रमा 100% एफडीआईलाई अनुमति दिनुले के देखाउँछ भने भारतले अब नियन्त्रण भन्दा प्रतिस्पर्धालाई प्राथमिकता दिइरहेको छ।
1: हजुर हजुर। मिनिमम गभर्नेन्स होइन, अनि म्याक्सिमम सर्भिसेस होइन,
0: सर्भिसेस। हजुर। र यसबाट विदेशी पुँजी आउँछ, प्रतिस्पर्धा बढ्छ र ग्राहकहरूलाई राम्रो सेवा प्राप्त हुने नै छ। यससँगै बेलायत, ओमान, न्युजिल्यान्ड र युरोपेली देशहरूसँगको व्यापार सम्झौताले यो सङ्केत गर्दछ कि भारत अब बजार मात्र होइन, विश्व अर्थव्यवस्थामा एक विश्वसनीय साझेदार बन्न चाहन्छ।
1: हजुर।
0: र 100 अरब डलरको लगानी प्रतिबद्धताको साथ इएफटिए सम्झौता केवल एक आर्थिक मात्र होइन तर कूटनीतिक विश्वस्तताको प्रमाण पनि साबित भएको छ।
1: हजुर।
0: आणविक सुधारलाई हेर्यौँ हामी, त्यसरी नै ग्रामीण रोजगार र कानुन सम्बन्धी भविष्यको निम्ति सरकारले के कस्तो गरेको छ भन्ने कुरोलाई पनि अलिकति हामीले नजर राख्नुपर्दा,
1: हजुर,
0: शान्ति विधेयक, ग्रामीण रोजगार ग्यारेन्टीको विस्तार र भारतीय न्याय संहिता, यी तीन सुधारहरूले के देखाउँछ भने सरकारले 2025 आर्थिक सुधारमा मात्र सीमित गरेन, आणविक क्षेत्रलाई विनियमित तर लगानी मैत्री बनाउने, ग्रामीण रोजगारीलाई सम्पत्ति सिर्जनासँग जोड्ने र 160 वर्ष पुरानो आइपिसीलाई प्रतिस्थापन गर्ने पनि गरेको छ
1: भारतीय न्याय संहिता।
0: हजुर, भारतीय न्याय संहिताले। र भारतीय न्याय संहिताले 160 वर्ष पुरानो आइपिसीलाई हटाएको छ। अब भारतको कानुनले साइबर अपराधलाई

0: गाउँको सम्पत्ति र पूर्वाधारसँग जोडिएको छ र साथै यसको डिजिटल ट्र्याकिङले पारदर्शिता सुनिश्चित गर्नेछ र सन् 2025 भारतको एउटा नयाँ दिशा एउटा मार्ग तय गरिसकेको हामी देख्छौ। 2025 बारेमा धेरै मतभेदहरू हुन सक्छन्, त्यहाँ कुनै पनि ठुलो परिवर्तनको मामला जस्तै आलोचनाहरू पनि हुन सक्छन्, तर यो वर्ष भारतको सुधार विमर्शमा एउटा महत्वपूर्ण मोडका रूपमा स्मरणीय रहनेमा कुनै शंका भने पटक्कै छैन।
1: माइलखुट्टी
0: नै स्थापित गरिसकेको प्रतीत हुन्छ र 2025 त्यो वर्ष हो जब भारतले निर्णय गरे कि ऊ द्रुत गतिमा मात्र होइन सही दिशामा अघि बढ्दैछ। यो त्यो वर्ष हो जब भारतले निर्णय गरे कि विकास नाराबाट मात्र होइन तर कडा निर्णयहरू सरल कानून र विश्वासमा आधारित शासनबाट पो आउँछ भन्ने।
1: हजुर हजुर,
0: 2025 विकसित भारत 2047 वास्तविक सुरुवातको रूपमा हेरिनेछ।
1: हजुर, डाक्टर नकुल छेत्रीज्यू, तपाईँलाई आकाशवाणी समाचार एकांश खरसाङको तर्फबाट धेरै धेरै धन्यवाद र नमस्कार।

एफएम 103.5 MHz मा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अबको केही क्षणमा नै समा प्रसारण गरी सुनाइरहेछौँ आकाशवाणी दिल्ली केन्द्रको समाचारहरू क्रमैले।

समय यस बेला रातिको 10:30 भइरहेछ। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब यसका साथै आजको सन्ध्याकालीन अधिवेशन यतिमै पूरा हुँदछ। भोलि बिहान 6:25 पुनः कार्यक्रमहरू लिएर उपस्थित हुने नै छौ। तबसम्मलाई आज्ञा चाहन्छौ।